0: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
1: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
0: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: giving you extreme energy drink.
1: होइन हौ दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
2: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
1: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिड बक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
2: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
1: हो त नि नानी, त्यसैले त यसमा
3: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठिक 6 बजेको छ।
4: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल वैशाख 25 गते शुक्रबार सन् 2026 मे 8 तारीक जेठ कृष्ण पक्षको षष्ठी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रधान न्यायाधीशमा मनोज शर्मा सिफारिश, वरिष्ठताका आधारमा सिफारिश गर्ने परम्परा तोडियो, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताका लिखित असहमति।
0: वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना, तथ्याङ्क संकलन भएपछि उपयुक्त सिप दिलाउने, बुटोलमा भूमिहीन सुकुम्बासीको प्रदर्शन।
1: पछिल्लो वर्षा र हावाहुरीले गहुँ बाली तथा आँप सहितका फलफूलमा क्षति, मौसम पूर्वानुमानलाई ख्याल गरी आवश्यक सतर्कता अपनाउन विज्ञको सल्लाह।
4: मौसम पूर्वानुमानलाई ख्याल गर्दै तत्काल के गर्न सकिन्छ, तत्कालीन उपायहरूमा पनि जानुपर्ने हुन्छ, दीर्घकालीन उपायहरूमा पनि जानुपर्छ।
0: विधानसभा विघटनको घोषणासँगै भारतको पश्चिम बंगालमा संवैधानिक संकट, मुख्यमन्त्री ममता ब्यानर्जीले राजीनामा नदिँदा राजनीतिक संकट गहिरिँदै।
1: र आईपीएल क्रिकेटमा लखनऊले बेंगलुरूलाई हरायो।
5: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
6: जीवनाशक विषादी बीज हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
5: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
6: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
7: शेयर बजारमा लगानी गर्नु सबैका लागि सजिलो हुँदैन। दिनभर बजार हेर्नुपर्ने र सही शेयर छनौट गर्नुपर्ने झन्झट धेरैलाई हुन्छ।
8: अब यो चिन्ताको समाधान छ म्युचुअल फन्ड मार्फत लगानी, जहाँ जोखिम तुलनात्मक रूपमा कम हुन्छ। लक्ष्मी सनराइज म्युचुअल फन्ड अन्तर्गतको क्लोज एन्डेड म्युचुअल फन्डले ल्याएको छ नयाँ योजना, LS Horizon 12। अनुभवी फन्ड म्यानेजर र ब्यालेन्स्ड पोर्टफोलियो स्ट्राटेजी मार्फत तपाईँको लगानी सुरक्षित र व्यवस्थित बनाइन्छ। कम जोखिम सहित दीर्घकालीन प्रतिफलका लागि LS Horizon 12 एक स्मार्ट विकल्प हो। योजना आकार ₹1,20,00,000, न्यूनतम लगानी ₹1,000, प्रति युनिट मूल्य ₹10। मेरो शेयर या

0: आफ्नो उद्देश्यलाई सुहाउँदो कर्जा आकर्षक ब्याज दरमा लिएर हिमालयन ब्याङ्कसँग उडान भर्नुहोस्। विस्तृत जानकारीका लागि नजिकको शाखामा सम्पर्क गर्नुहोस्।
1: उन्नतिको बाटो सरल पार्दै तपाईँको सपनालाई हौसला दिँदै
0: हिमालयन ब्याङ्क।
2: काया कैरनमा अब खबरको सिलसिला। संवैधानिक परिषदले 33 प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिश गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको परिषद बैठकले चौथो वरियताका शर्मालाई सिफारिश गरेको हो। यो सँगै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउने परम्परा तोड़िएको छ। संवैधानिक परिषदले बहुमतको निर्णयबाट प्रधान न्यायाधीशमा नाम सिफारिश गरेको हो। निर्णयमा परिषदका सदस्यद्वय राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले लिखित असहमति राख्नु भएको छ। संवैधानिक परिषदले न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारिधी गरेका र मुद्दा फर्सौटमा उच्च रेकर्ड कायम गरेका शर्मालाई न्यायालयको जिम्मेवारी सुम्पिने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना 2076 2081 अवधिमा भएको कार्य सम्पादनको वस्तुगत मूल्याङ्कनमा शर्मा अरू समकालीन न्यायाधीशहरूको तुलनामा निकै अगाडि हुनुहुन्थ्यो। संवैधानिक परिषदको सिफारिश अब संसदीय सुनवाई समितिमा पठाइनेछ। समितिले शर्माका नाममा उजुरी माग गर्दै सार्वजनिक सूचना जारी गर्ने, उजुरी परे छानबिन गर्दै सुनवाई गर्ने प्रक्रिया अपनाउनेछ। सुनवाईका क्रममा सांसदहरूले आफ्ना प्रश्न राख्न पाउँछन् भने शर्माले पनि कार्ययोजना पेश गर्न सक्नुहुन्छ। सुनवाईबाट अनुमोदन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति गर्नुहुनेछ। संसदीय प्रक्रिया पूरा गरेर प्रधान न्यायाधीशमा नियुक्त पाएपछि शर्माले 6 वर्ष कार्यकाल पूरा गर्नुहुनेछ। 2046 राजनीतिक परिवर्तनताका प्रधान न्यायाधीश कार्यकाल बाँकी छँदै उमेर हदका कारण अवकाशमा जाने गरेका थिए। यसैबीच काठमाडौँ विश्वविद्यालयको स्कूल अफ ल का प्राध्यापक विपिन अधिकारी वरिष्ठतम न्यायाधीश बाहेक अरूलाई प्रधान न्यायाधीशमा नियुक्ति गर्ने संविधान वा कानूनले रोक नलगाएको भए पनि त्यसको ठोस र संस्थागत रूपमा न्यायोचित ठहरिने कारण हुनुपर्ने बताउनुहुन्छ। दशकौंदेखि रहेको परम्परा तोड्नुपर्ने बलियो कारण म देख्दिन, उहाँले भन्नुभयो। पर्याप्त कारण बिनै वरिष्ठ न्यायाधीशहरूलाई उछिनेर कनिष्ठलाई नियुक्त गर्दा न्यायपालिकामा कार्यपालिकाको प्रभाव बढ्ने ठाउँ बन्न सक्छ। यसले आफ्नो पदोन्नतिमा असर पर्न सक्ने भएका कारण फैसला गर्दा न्यायाधीशहरू सतर्क हुने अवस्था सृजना गर्न सक्छ। कान्तिपुरमा खबर छ।
3: पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको आरोप लगाउँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 14 विरूद्ध विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ। अख्तियारले यसअघि पोखरा विमानस्थलमा भ्रष्टाचार सम्बन्धी 2 मुद्दा दायर गरिसकेको छ। यो मुद्दासँगै विमानस्थल निर्माणमा भ्रष्टाचार प्रकरणमा जोड़िने पूर्व मन्त्रीको संख्या 6 पुगेको छ। अख्तियारले विमानस्थल निर्माणमा 3,62 करोड़ भन्दा धेरै भ्रष्टाचार भएको आरोप लगाएको छ। आयोगले कांग्रेस नेता एवं पूर्व मन्त्री कार्की सहित 2 पूर्व सचिवलाई पनि प्रतिवादी बनाएको छ। निर्माण कम्पनीले बदमाशी गरेको भन्दै कम्पनी विरूद्ध पनि मुद्दा हालिएको छ।
2: भारतको विदेश मन्त्रालयले नेपाल र भारत बीचको सम्बन्ध बहुआयामिक रहेको उल्लेख गर्दै नेपाललाई आवश्यक पेट्रोलियम पदार्थ र रासायनिक मलको आपूर्तिमा कमी आउन नदिने प्रतिबद्धता दोहोर्याएको छ। मन्त्रालयले सीमा विवाद समाधानका लागि वार्तामा बस्न भारत सरकार तयार रहेको पनि जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले हिजो आयोजित साप्ताहिक मीडिया ब्रिफिङमा यो कुरा बताउनु भएको हो। उहाँले नेपालसँगको सीमा विवाद समाधानका लागि वार्ताको टेबलमा बस्न भारत सरकार तयार रहेको तर लिपुलेख लगायतका क्षेत्रमा नेपालको एकतर्फी दावी स्वीकार्य नभएको बताउनु भएको खबर नागरिक दैनिकले लेखेको छ।
3: सरकारले सार्वजनिक जग्गाको अतिक्रमण हटाउँदा विस्थापित भएका सुकुम्बासी परिवारलाई रोजगारी दिने योजना अघि सारेको छ। काठमाडौँ उपत्यका नदी खोलाका सुकुम्बासी बस्ती हटाएर सरकारले झण्डै 8,000 सुकुम्बासी होल्डिङ सेन्टरमा राखेको छ। ती परिवारबाट 1 सदस्यको दरले रोजगारी दिलाउने योजना अघि बढ़ेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले बताउनुभयो। उहाँका अनुसार आश्रय होल्डिङ सेन्टर स्थलमा राखेका मध्ये वास्तविक सुकुम्बासी पहिचान भएपछि सरकारले रोजगारीसँग

0: जोड्नेछ। श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेका अनुसार आउँदो बजेटमै वास्तविक सुकुम्बासीलाई रोजगारी दिने विषय राख्न गरी गृह कार्य भइरहेको छ। सुकुम्बासीहरूको पहिचान सहित तथ्याङ्क संकलन भएपछि उपयुक्त सिप दिलाउने योजना रहेको उहाँको भनाई छ। यसैबीच सरकारले आवश्यक तयारी र छलफल बिना भूमिहीन सुकुम्बासी हटाएको भन्दै बुटवलमा प्रदर्शन भएको छ। नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघर्ष समिति रूपन्देहीको आह्वानमा हिजो प्रदर्शन भएको खबर आजको नयाँ पत्रिकामा छ।
1: कायाकैरनमा प्री मनसूनका गतिविधि, कृषिमा परेको प्रभाव तथा अप्नाउनु पर्ने सावधानी बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: यो दाँतले मलाई साह्रै दुःख दियो।
3: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
2: जान त जाने, बरु कहाँ जाने होला खै।
3: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
4: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।
5: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेको छु।
6: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
7: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
6: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
7: सम्पर्क मोबाइल 98460918, 98460918।
2: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
8: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक फोडेल, बेसीचार आठ सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
9: ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधान न्यायाधीशमा मनोज शर्मा सिफारिश, वरिष्ठताका आधारमा सिफारिश गर्ने परम्परा तोडियो, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताका लिखित असहमति, पोखरा विमानस्थल निर्माणमा अनियमितताको आरोपमा पूर्व मन्त्री कार्की सहित 14 जना विरूद्ध मुद्दा दायर, सीमा विवादमा वार्तामा बस्न भारत तयार, वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। आज दिउँसो मुख्य गरी कोशी प्रदेशका सबैजसो ठाउँ तथा मधेस प्रदेशका थोरै ठाउँ र तराईका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा यति बेला भने घाम लागिसकेको छ। प्री मनसूनको समयमा जुनसुकै बेला वर्षा चट्याङ र हिमपातको जोखिम हुने भएकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ। यसैबीच मौसम तत्कालै धुमिने अनि पानी पर्ने क्रम चलिरहेको दुई हप्ता भन्दा धेरै भइसक्यो। अबको हप्ता पनि मौसम यस्तै रहने अनुमान छ। प्री मनसूनमा दिउँसोपछि छिटपुट वर्षा हुनु स्वाभाविकै हो, तर विगतमा सुक्खा हुने वैशाख महिनामा यसपालि बिहानैदेखि वर्खामा जस्तो पानी पर्ने भइरहेको छ। यसको मुख्य प्रभाव कृषि क्षेत्रमा कस्तो परेको छ भनेर साथी मदन पौड्यालले नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाललाई सोध्नु भएको छ।
3: जुन दुई हप्ता अगाडिदेखि पानी पर्न सुरु गर्यो त्यो समयमा चाहिँ तराईमा चाहिँ लगभग गहुँ भित्रै सक्ने अवस्थामा पुगेको थियो। यद्यपि जसले ढिलो लगाउनु भएको थियो र या अलि बढी पाक्छ र म भित्राउँछु भन्ने अवस्थामा हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ अलिअलि समस्या परेको चाहिँ हामीले पाएका छौँ। कतिले चाहिँ अझै पनि भित्राउन बाँकी रहेको रहेछ, त्यहाँ चाहिँ जस्तो पानी अहिले परिराखेर बालाहरू चाहिँ अब अलिक कालो कालो देखिन थालेको जस्तो त्यस्तो पनि देखिया छ। त्यो हिसाबले चाहिँ असर पर्यो, पहाडमा चाहिँ अलिक बढी असर पर्यो भने अब उच्च पहाडमा चाहिँ फेरि केही ठाउँहरूमा गहुँ भित्राइसक्नु भएको छ, अब केही ठाउँहरूमा चाहिँ अझै पनि गहुँ पाकेको नै छैन, त्यसले गर्दाखेरि चाहिँ मिश्रित खालको असर देखिया छ। त्यस्तै गरी मुङ लगाउने किसानहरूको लागि चाहिँ विशेष गरी हामीले पाएको जानकारी अनुसार चाहिँ पूर्वी तराईमा र धनुषादेखि पूर्वको जिल्लाहरूमा चाहिँ अहिले जग्गा तयारी गर्नै नसकेको, मुङ लगाउनै गाह्रो भएको भन्ने चाहिँ जानकारी पाएछौँ। त्यस्तै गरी जुट लगाउन पनि त्यसले चाहिँ असर गरेको, जग्गा तयारी गर्नै नसकेको भन्ने भेटिएको छ। र अर्को चाहिँ यो प्री मनसुनको समयमा जुन पानी त पर्यो नै, सँगसँगै हावाहुरी मेघगर्जन चट्याङको पनि असर छ अनि यसले चाहिँ फाटाफुट पशुवस्तुहरूमा क्षति पनि भएको पनि समाचारहरू रिपोर्टहरू चाहिँ हामीले पाइरहेका छौँ भने यतिखेर चाहिँ फूल फुलेको र चिचिला लागेको आँपलाई चाहिँ अलि बढी नोक्सानी गरेको र पोहोर परारको भन्दा यो पटक आँपको उत्पादन चाहिँ झन्डै 50% नै कम हुन्छ कि भन्ने जस्तो चाहिँ अहिलेको अवस्थामा चाहिँ त्यस्तो देखिराखेको छ।
4: जसले गहुँ भित्र्याउन अहिलेसम्म सक्नु भएन, गहुँमा चाहिँ प्रभाव पारेको छ। त्यसै गरी आँप तराई क्षेत्रको कुरा गर्ने हो भने चिचिलाहरू फुलहरू हावाहुरीले चाहिँ क्षति गरेको नष्ट गरेको चाहिँ यो जुनहरू रिपोर्ट आएका छन् भनेर तपाईँले भन्नुभएको छ। अब पनि छ नि किसानसँग जुन गहुँ होला त्यसै गरी आँपका अहिले पनि त्यही चिजहरू छन्, फुल चिचिलाहरू बोटमै छन्, अब पनि जोगाउन सकिन्छ कि केही सल्लाह छ कि तपाईँको?
3: अब यस्तो छ, यो बाली र बालीको अवस्था अनुसार चाहिँ हामीले विभिन्न उपायहरू अपनाउनु पर्ने हुन्छ।
4: त्यो भनेको फलफुलमा भए पनि, खाद्यान्नमा भए पनि, पशु पक्षीतिर भए पनि त्यो अवस्था भन्ने हो।
3: हजुर, अवस्था अनुसार हुन्छ। जस्तो अब हावाहुरी नै रोक्न त सकिँदैन, तर हावाहुरीले असर गर्ने बोटहरू छन् भनेदेखि नेटको प्रयोग गर्नु हुँदाखेरि राम्रो हुन्छ, टेकोको प्रयोग गर्नु हुँदाखेरि राम्रो हुन्छ। र अर्को भनेको मौसम पूर्वानुमानलाई ख्याल गर्दै तत्काल के गर्न सकिन्छ, तत्कालीन उपायहरूमा पनि जानुपर्ने हुन्छ, दीर्घकालीन उपायहरूमा पनि जानुपर्छ। र अर्को चाहिँ यहाँहरूलाई यी सबै कुराहरू चाहिँ मैले फेरि कसरी कहाँबाट लिने भन्ने लाग्छ भने हाम्रो बुलेटिनलाई फलो गर्नुहोस्, हाम्रो बुलेटिन हेर्दै गर्नुहोस्, यहाँहरूलाई हरेक हप्ता आगामी हप्ता के गर्ने भनेर हामीले त्यहाँ सुझावहरू दिएका हुन्छौँ।
1: किसानका लागि कृषि मौसम सल्लाह बुलेटिन तयार पार्ने नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँग प्री मनसूनका गतिविधि, कृषिमा पारेको प्रभाव तथा अप्नाउनु पर्ने सावधानी बारेको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।
5: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। वाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
1: सरकारले आयातित सामानमा भन्सार बिन्दुमय अधिकतम खुद्रा मूल्य एमआरपी लागू गरेका कारण उत्पन्न विवाद समाधान भएपछि भन्सार जाँच पास नगराएर रोकिएर राखिएका सामान व्यवसायले छुटाउन शुरू गरेका छन्। अहिले सरकारले भन्सार बिन्दुमा एमआरपीको घोषणा मात्र गरे हुने व्यवस्था गरेपछि रोकिएका सामानको जाँचपास शुरू भएको हो। वीरगंज भन्सार कार्यालयका अनुसार अस्ति बुधबार मात्र 800 भन्दा धेरै गाड़ीले जाँचपास गराएका छन्। यस्तै हिजो पनि 100 ट्रकले जाँचपास गराएका खबर कारोबारले लेखेको छ।
2: अमेरिकाको मिजोरी कान्सस सिटी र एरिजोना विश्वविद्यालयका मनोवैज्ञानिक द्वय भ्यालेरिया फाइबर र म्याथियास मेलले गरेको एक अध्ययनले डिजिटल संवादको उदय भइरहेको समय 2005 सन् 2019 मानिसले दैनिक 338 शब्द कम बोलिरहेको तथ्य हालै बाहिर ल्याएको छ। यी अनुसन्धानकर्ताहरूले अमेरिका, युरोप र अस्ट्रेलियामा 14 वर्ष लगाएर गरेको 22 अध्ययनबाट प्राप्त तथ्याङ्क विश्लेषण गरेर यस्तो निष्कर्ष निकालिएको हो। फेसबुक, ट्वीटर, युट्यूब, वाट्सएप र स्मार्टफोनको प्रयोग बढ़िरहेको समयमा मानिसले मानिसबीच साना ठूला संवाद घटेको पाउनुलाई अर्थपूर्ण रूपमा विश्लेषण भइरहेको छ। नेपालमा पनि यो समयमा इन्टरनेट र मोबाइलको पहुँच बढ़ेको थियो। अमेरिकी विश्वविद्यालयको अध्ययनले पश्चिमा देशमा देखाएको बढ़दो मौनता अहिले काठमाडौँका गल्ली र रेस्टुरेन्टमा पनि स्पष्ट देखिन्छ। अध्ययनले भन्छ डिजिटल संवादतर्फ लम्किँदै जाँदा मानिसले दैनिक 338 शब्द कम बोलिरहेका छन्। डिभाइससँग मितेरी मानिससँग मौनता आजको कान्तिपुर दैनिकमा खबर छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
9: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
8: हाम्रा सेवाहरू
9: ओपीडी सेवा,
8: विशेषज्ञ ओपीडी सेवा,
9: निशुल्क औषधि वितरण,
8: सशुल्क फार्मेसी सेवा,
9: फिजियोथेरापी सेवा,
8: अकुपंचर सेवा,
9: योग परामर्श सेवा,
8: क्रियाकल्प सेवा,
9: पूर्वकर्म पञ्चकर्म सेवा,
8: छार सूत्र सेवा,
9: जलौका सेवा,
8: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
9: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
8: विस्तृत जानकारीका लागि
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6096, 98-514-2463।
10: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। पुरूषको साझा समस्याका रूपमा प्रोस्टेट रोग रहेको छ। पछिल्लो समय युरोलोजिस्ट चिकित्सक कहाँ प्रोस्टेट रोगका बिरामीको लामो लाम लाग्ने गर्छ। नेपालका 77 जिल्लाबाट विभिन्न रोग उपचारका लागि सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालमा दैनिक 3,000 बिरामी आउने गर्छन्। तीमध्ये 400 बिरामी युरो वार्ड ओपीडीमा आउने गर्छन्। अस्पतालका न्यूरोलोजिस्ट वार्डका प्रमुख डाक्टर रविन बहादुर बस्नेतका अनुसार प्रोस्टेट भएर आउने बिरामी 80-100 हुन्छन्। तीमध्ये उमेरका कारणले प्रोस्टेट भएका बिरामी 60-70 आउने गरेका छन्। त्यस्तै प्रोस्टेटको संक्रमण भएर दैनिक 17-20 आउने गरेका छन्। यसै गरी प्रोस्टेटका क्यान्सर भएर दैनिक 4-4 6 जना बिरामी आउने गरेका छन्। नेपालमा यस सम्बन्धी समस्या बढ़दो देखिनुका पछाडि उमेर, जीवनशैलीमा आएको परिवर्तन तथा स्वास्थ्य जाँचप्रति कम प्राथमिकता दिने प्रवृत्ति प्रमुख कारण रहेको डाक्टरहरूको भनाइ रहेको खबर आजको गोर्खा पत्रमा छ।
1: अब विदेशको खबर। भारतको पश्चिम बंगाल राज्यमा चुनावी परिणामपछि नयाँ राजनीतिक तथा संवैधानिक संकट छाएको छ। राज्यपाल आरएन रविले पश्चिम बंगाल विधानसभा विघटन गर्ने आदेश गरेसँगै संवैधानिक संकट देखा परेको हो। राज्यपालले जारी गरेको आदेशमा भारतीय संविधानको धारा 142(2) अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै हिजोदेखि लागू हुने गरी विधानसभा विघटन गरिएको बीबीसी हिन्दीले जनाएको छ। विधानसभा चुनावमा तृणमूल कांग्रेस पराजित भएपछि मुख्यमन्त्री ममता ब्यानर्जीले तत्काल राजीनामा दिन स्वीकार गरेपछि त्यहाँ राजनीतिक टकराको अवस्था सिर्जना भएको हो। चुनावमा भारतीय जनता पार्टी भाजपाले भारी बहुमत प्राप्त गरेको छ। भाजपाले 207 सीट जित्दा तृणमूल कांग्रेस केवल 80 सीटमा सीमित भएको छ। ममता ब्यानर्जी आफ्नै चुनावी क्षेत्र भवानीपुरबाट भाजपा नेता शुभेन्दु अधिकारीसँग 15,000 भन्दा धेरै मतले पराजित हुनुभएको छ।
2: अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलुरूलाई 9 रनले पराजित गरेको छ। पानी परेपछि डीएलएस पद्धति अनुसार हिजो 19 ओभरमा झारिएको खेलमा लखनऊले लगातारको 6 हारमा ब्रेक लगाउँदा बेंगलुरूको शीर्ष स्थानमा पुग्ने सपना पूरा भएन। टस हारेर पहिला ब्याटिङ गरेको लखनऊले 3 विकेट गुमाएर 19 ओभरमा 209 रन बनायो। 210 रनको लक्ष्य पछ्याएको बेंगलुरूले 6 विकेट गुमाएर 203 रन मात्र बनाउन सक्यो। लखनऊको जितमा मिचेल मार्चले 56 बलमा 111 रन बनाए। यस्तै उच्च रन बनाउन कप्तान ऋषभ पन्तले 10 बलमा 32 रनको उत्कृष्ट ब्याटिङ गरे। बेंगलुरू 10 खेलमा 12 अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने लखनऊ समान खेलमा 6 अंकका साथ तालिकाको पुछारमा छ। आईपीएलमा आज बेलुकी 7:45 दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्दैछन्।
1: काठमाडौँको होल्डिङ सेन्टरमा रहेका बालबालिका विद्यालय जान थालेका छन्। राधास्वामी सत्संग व्यास आश्रममा रहेका बालबालिका मध्ये 52 जना हिजोदेखि विद्यालय जान थाले पनि उनीहरूसँग ड्रेस, किताब, कापी, कलम केही पनि नभएको खबर कान्तिपुरले लेखेको छ।
2: नेपाल कृषि अनुसन्धान परिषद नार्कले आज 35 औं स्थापना दिवस मनाउँदैछ। उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्तन नाराका साथ नार्कले आफ्नो स्थापना दिवस मनाउन लागेको हो। 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद ऐन अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान, नीति निर्माणमा सहयोग, प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय हो।
1: हुम्लाको ताजाकोट गाउँपालिकामा कुपोषणले ग्रस्त भेटिएका 11 बालबालिकालाई उपचारको लागि जुम्ला लगिएको छ।
2: अर्थ मन्त्रालयले स्वास्थ्य संस्थामा विशेषज्ञ डाक्टर सहितका 977 जना नयाँ स्थायी प्राविधिक दरबन्दी थप्ने प्रस्ताव स्वीकृत गरेको छ। विद्यमान जनशक्तिका कारण स्वास्थ्य संस्था सञ्चालनमा समस्या भएको भन्दै स्वास्थ्य मन्त्रालयले दरबन्दी बढ़ाउन माग गर्दै गरेको सिफारिश अर्थले स्वीकृत गरेको खबर नयाँ पत्रिकामा छ।
1: कम्बोडियाली सरकारले अनलाइन स्क्याम ठगीका संलग्न विरूद्ध 5,000 अमेरिकी डलर जरिवानादेखि आजीवन कारावाससम्म सजाय हुने कानून कार्यान्वयनमा ल्याएपछि त्यस्तो अवैध धन्दामा संलग्न नेपालीहरू पनि समस्यामा पर्ने भएका खबर नयाँ पत्रिकाले लेखेको छ।
2: देशभर निर्माणाधीन 303 पक्की पुल र कलभर्टका लागि रकम अभाव भएको छ। रकम अभाव भएपछि पुल र कलभर्टको काम निर्माण छिटो सक्न सरकारले रकमान्तर तथा थप बजेट व्यवस्थापन गर्ने आदेश जारी गरेको छ।
1: लामो विवादपछि पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटोल सड़क विस्तार निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजना निर्देशनालयका अनुसार अहिलेसम्म यो खण्डको 87% निर्माण पूरा भएको छ। आयोजनाको मुख्य निर्माण कार्य आउँदो असार मसान्तभित्रै सम्पन्न हुने गरी कामलाई तीव्र पारिएको खबर कारोबार दैनिकले लेखेको छ।
2: कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले सामूहिक लगानी कोष, प्राइभेट इक्विटी फण्ड, भेन्चर क्यापिटल फण्ड लगायतमा लगानीको बाटो खोलेका छन्। सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश मार्फत उल्लिखित संस्थालाई सामूहिक लगानी कोष, प्राइभेट इक्विटी फण्ड, भेन्चर क्यापिटल फण्ड लगायतमा लगानीको बाटो खुलाएको खबर कान्तिपुरमा छ।
1: सरकारले गृह मन्त्रालय मार्फत उपलब्ध गराएका सरकारी गाड़ीहरू 1 पूर्व राष्ट्रपति र 4 पूर्व प्रधानमन्त्रीले प्रयोग गरिरहेको पाइएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
2: सरकारले पुस 2080मा भारतसँग गरेको मध्यकालीन तथा दीर्घकालीन विद्युत व्यापार सम्बन्धी सम्झौता राजपत्रमा प्रकाशन गर्नुपर्ने भएको छ। पूर्व सचिव सूर्यनाथ उपाध्यायले दायर गरेको रिट खारेज गर्दै सर्वोच्च अदालतले यो सम्झौता राजपत्रमा प्रकाशन गर्न निर्देशनात्मक आदेश दिएको हो। बोलेर टाँठो र दगुरेर छिटो भइँदैन।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: प्रधान न्यायाधीशमा मनोज शर्मा सिफारिश, वरिष्ठताका आधारमा सिफारिश गर्ने परम्परा तोडियो, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताका लिखित असहमति।
1: वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना, तथ्याङ्क संकलन भएपछि उपयुक्त सिप दिलाउने, बुटोलमा भूमिहीन सुकुम्बासीको प्रदर्शन।
2: पछिल्लो वर्षा र हावाहुरीले गहुँ बाली तथा आँप सहितका फलफूलमा क्षति, मौसम पूर्वानुमानलाई ख्याल गरी आवश्यक सतर्कता अपनाउन विज्ञको सल्लाह।
1: विधानसभा विघटनको घोषणासँगै भारतको पश्चिम बंगालमा संवैधानिक संकट, मुख्यमन्त्री ममता ब्यानर्जीले राजीनामा नदिँदा राजनीतिक संकट गहिरिँदै।
2: र आईपीएल क्रिकेटमा लखनऊले बेंगलुरूलाई हरायो।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले आशिष खन्नाले बनाउनु भएको कार्टुन लिएका छौं। सरकारको विरोध गर्न सबैभन्दा अग्र पंक्तिमा देखिएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र अहिलेको मौसमसँग यो कार्टुन जोड़िएको छ। यहाँ एकजना मान्छे पत्रिका पढ़िरहेका छन्। पत्रिकामा लेखिएको छ, यसपालि वैशाखदेखि नै पानी पर्न शुरू, अनि त्यही बेला त्यहाँ पुगेका हर्क साम्पाङ जस्ता देखिने मान्छे भन्दैछन्, त्यस्ता नाथे पानी रोक्न नसक्ने प्रधानमन्त्री राजीनामा दे। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राप्त
11: मर्सङ्गदेव 95 मेगाहर्ज।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: सूचना त्रिपुरेश्वर शिव मन्दिर संरक्षण सुधार समितिको तेस्रो साधारण सभा गण्डकी प्रदेश सरकारका पूर्व वन तथा वातावरण मन्त्री माननीय भेषबहादुर पौडेलको प्रमुख आतिथ्यतामा हुन गइरहेको हुँदा उपस्थितिका लागि मन्दिर व्यवस्थापन समितिका सल्लाहकार ज्यूहरू, सम्पूर्ण चन्ददाता ज्यूहरू तथा शुभचिन्तक ज्यूहरूलाई मिति 2083 वैशाख 26 गते शनिबार बिहान ठिक 10 बजे मन्दिर परिसरमा उपस्थित हुन मन्दिर व्यवस्थापन समिति हार्दिक अनुरोध गर्दछौं। हरिप्रसाद पौडेल अध्यक्ष एवं त्रिपुरेश्वर शिव मन्दिर संरक्षण सुधार समिति बेसी सहर सात लमजुङ।
5: होइन हो दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
6: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
5: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
6: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
5: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
6: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
7: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ, खोजी खोजी लगाऊ।
4: मिति 2082 जेठ 13 गते लमजुङको मध्य नेपाल नगरपालिका वडा नम्बर 6 भोरलेटारबाट बेबारिसी अवस्थामा फेला परेका गोर्खा जिल्ला पालुङटार नगरपालिका वडा नम्बर 5 आप बगैचा घर बताउने अन्दाजी वर्ष 82 लालबहादुर गुरूङलाई उद्धार गरी बेसीसर स्थित मानव सेवा आश्रममा ल्याई राखिएकोमा मिति 2083 वैशाख 14 गते राति उहाँको दुःखद निधन भएको र मृतकको शव अन्त्येष्टिका लागि परिवार वा आफन्त कोही पनि सम्पर्कमा नभएकोले निम्न अनुसार हुलिया भएका व्यक्तिको आफन्त पहिचानको निम्ति यो सूचना प्रकाशन गरिएको छ। उचाइ 5 फिट 4 इन्च, उमेर अन्दाजी 82 वर्ष, लिंग पुरूष, आँखाको रंग कालो, कपालको रंग सेतो, लुगा फाटा निलो कालो चेक सर्ट, हरियो रंगको ट्र्याक, पेटमा रातो बुट्टे पटुकी, छालाको चिन्ह गहुँ गोरो, पुरानो घाउचोट नदेखिएको, अन्य केही विशेष चिन्ह नदेखिएको। उक्त हुलिया भएको व्यक्तिलाई पहिचान गर्न सक्ने वा परिवार तथा आफन्तलाई सम्पर्कमा ल्याइदिन सक्ने कोही भएमा जिल्ला प्रहरी कार्यालय लमजुङमा सम्पर्कमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछौं।

0: नमस्कार, रेडियो मर्सेङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गदी .org मा बिहान 6:35 बजेको मर्सेङ्गदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: उद्योग तथा पर्यटन मन्त्रालयद्वारा बेसी सहरमा औद्योगिक तथा व्यवसाय संघ अन्तर्क्रिया तुर्लुङकोटमा वैशाख पूर्णिमामा शुरू गरिएको सतीघाटु भव्य रूपमा समापन। विदेशमा रहेका समाजसेवीबाट 80,000 सहयोग। कोलसुथार तोलजुङका सट्याङ पीड़ित परिवारलाई घले गाउँपालिकाद्वारा राहत वितरण र अझै दुई हप्ता वर्षा र बदली हुने जल तथा मौसम विज्ञान विभागको अनुमान। कृषि उत्पादनमा प्रतिकूल असर, पानीको भण्डारण गर्न विज्ञहरूको सुझाव।

अब समाचार विस्तारमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा लमजुङका उद्योगी तथा व्यवसायीहरूसँग अन्तर्क्रिया कार्यक्रम भएको छ। बिहिबार बेसी शहरमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न उद्योग व्यवसाय संचालक होटल व्यवसायी महिला उद्यमी लगायतका सरकारवालाहरूको सहभागिता थियो। कार्यक्रममा उद्योग तथा पर्यटन मन्त्रालयका उपसचिव महराज ढकालले उद्योग व्यवसायसँग सम्बन्धित गण्डकी प्रदेशका ऐन नियम उद्योग तथा वाणिज्य फार्म दर्ताका लागि आवश्यक कागजात गण्डकी प्रदेश अन्तर्गत जिल्लागत रूपमा सञ्चालनमा रहेका उद्योग वाणिज्य र व्यावसायिक सञ्चालनमा देखिएका मुख्य चुनौती र समस्याबारे जानकारीमूलक प्रस्तुति राख्नु भएको थियो। अन्तर्क्रियामा सरकारको कर नीति व्यवसाय सञ्चालनमा आइपरेका समस्या पर्यटन प्रवर्धनका चुनौती बजार अनुगमन प्रभावकारी नभएको लगायतका विषयमा सुझाव तथा प्रश्न राखिएका थिए। व्यवसायीहरूले प्रक्रियागत रूपमा सञ्चालनमा रहेका व्यवसायहरू दोहोरो तेह्रो कर तिर्नु पर्दा व्यावसायिक मारमा परेको सरकारले ल्याएको सहुलियतपूर्ण कर्ज र स्टार्टअप उद्यम कर्जा व्यवस्था झन्झटिलो भएको गुनासो गरेका थिए। उद्योगी व्यवसायलाई प्रोत्साहन गर्ने नीति प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उद्यमशीलता विकास सहुलियतपूर्ण ऋण व्यवस्था तथा उद्योग प्रक्रिया सरल बनाउन आग्रह गरेका थिए। मन्त्रालयका उपसचिव टीकाराम पौडेलले कार्यक्रममा उठाएका सुझाव तथा जिज्ञासाको जवाफ दिँदै उद्योग तथा पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको र सहभागिताका महत्वपूर्ण सुझावहरू आगामी नीति तथा कार्यक्रममा समेट्न पहल कदमी भूमिका निर्वाह गर्ने बताउनुभयो। कार्यक्रममा सहायक प्रमुख जिल्लाधिकारी थमन सिंह गौतम, एकीकृत सेवा कार्यालय लमजुङका प्रमुख मीता कुमारी थापाको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन अल्पकालीन आश्रय सेवा केन्द्र प्रमुख सृजना पौडेलले गर्नुभएको थियो। लमजुङको कोलसुधर गाउँपालिकाले चट्याङ पीड़ित परिवारलाई राहत वितरण गरेको छ। गाउँपालिकाको वड़ा नम्बर 2 तोलजुङ निवासी बलबहादुर लामाको परिवारलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री प्रदान गरेको हो। लामाको घरमा गत वैशाख 12 गते परेको चट्याङबाट क्षति पुगेको थियो। पीड़ित परिवारलाई बिहिबार गाउँपालिकाका अध्यक्ष तथा पालिका स्तरीय विपद व्यवस्थापन समितिका संयोजक सूर्यप्रसाद गुरूङ, उपाध्यक्ष गमीमाया गुरूङ, प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद वाग्ले, योजना शाखा प्रमुख चित्र घले तथा प्राविधिक शाखा प्रमुख प्रकाश शेरसनको टोलीले राहत सामग्री हस्तान्तरण गरेको हो। लामाको परिवारलाई राहत स्वरूप चामल, दाल, चिनी, भाँडा बर्तन, ब्ल्याङ्केट, म्याट लगायत दैनिक जीवनयापनका लागि आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष सूर्यप्रसाद गुरूङले बताउनुभयो। विपदको समयमा स्थानीय सरकार नागरिकसँगै रहेको बताउँदै अध्यक्ष गुरूङले पीड़ितलाई तत्कालको आवश्यकता अनुसारको सामग्री उपलब्ध गराइएको बताउनुभयो। लमजुङको सुन्दरबजार नगरपालिका स्थित तुर्लुङकोट भागुमा दूरसेवा समाज एकाई कमिटिले वैशाख पूर्णिमाको अवसर पारेर सञ्चालन गरिएको सांस्कृतिक नाच सतीघाटु भव्य सभ्य तथा रमणीय वातावरणमा सम्पन्न भएको छ। कार्यक्रम सफल बनाउन देश तथा विदेशमा रहेर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीप्रति आयोजक तथा स्थानीयवासीले धन्यवाद व्यक्त गरेका छन्। विशेष गरी बेलायतमा रहेका समाजसेवी सिंहबहादुर दुरा, विधान दुरा, अमेरिकामा रहेका अमृत दुरा, दुरा, बुद्धिस्ट दुरा तथा हङकङमा रहेका ज्ञान दुरा र भीमचन्द्र दुरा लगायतले गाउँको संस्कृति संरक्षण तथा विकासका लागि निरन्तर सहयोग पुर्याउँदै आउनुभएको दूरसेवा समाज तुर्लुङकोटले जनाएको छ। सतीघाटु समापनको अवसरमा परम्परागत नाच तथा जातीय पहिचान जोगाई राख्नका लागि विदेशमा रहेका समाजसेवी दाजुभाइले दान स्वरूप एकमुष्ट रू 80,000 सहयोग प्रदान गरेका छन्। रोजगारीको सिलसिलामा परदेशमा रहेर पनि आफ्नो गाउँको विकास तथा रीतिरिवाज जगेर्नमा सहयोग गर्दै आएका स्थानीयले परम्परागत पहिचान जोगाई राख्न सो सहयोग प्रदान गरेका हुन्। समाजले जेठ 8 र 9 गते सतीघाटुको भोज कार्यक्रम समेत आयोजना गरेको जनाएको छ। दूरसेवा समाज तुर्लुङकोट भागुले संस्थागत रूपमा आयोजना गर्ने कुनै पनि सामूहिक भोज तथा कार्यक्रममा मदिराजन्य पदार्थ पूर्ण रूपमा निषेध गरेको छ। संस्कार संस्कृतिसँगै जोडिए पनि यसले समाजमा विकृति विसंगति भित्रिएको, आर्थिक मितव्ययिताको लागि पनि मदिराजन्य पदार्थको प्रयोगमा निषेध गरिएको समाजले जनाएको छ। बेसी शहर नगरपालिका 11 बरबोट बुढ़ीकुवा स्थित जनजागृति आधारभूत विद्यालयको नयाँ भवन शिलान्यास गरिएको छ। बिहिबार आयोजित कार्यक्रममा ग्रामीण सामुदायिक विकास केन्द्रका
आरसीडीसीका पूर्व अध्यक्ष राजेन्द्र बोहरा, वड़ा अध्यक्ष शिवप्रसाद जोशीले संयुक्त रूपमा भवन शिलान्यास गर्नुभएको हो। आरसीडीसीको सहयोगमा निर्माण हुन लागेको भवन करिब 1,14,00,000 रूपियाँ लागतमा निर्माण गरिने जनाइएको छ। निर्माण कार्य वैशाखदेखि शुरू भइसकेको र आगामी असोज महिनासम्म सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनीले जनाएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानेन्द्र मगरका अनुसार भवन निर्माणका लागि स्वर्गीय मनबहादुर मगर र श्री माया मगरले जग्गा उपलब्ध गराउनु भएको हो। साथै विद्यालयको शौचालय निर्माणका लागि स्थानीय सिल दत्ता थपलियाले जग्गा प्रदान गर्नुभएको उहाँले बताउनुभयो। भवन निर्माणका लागि 5.5 आना जग्गा उपलब्ध भएको विद्यालयले जनाएको छ। हाल जनजागृति माभिमा कक्षा 8 सम्म अध्ययन हुने गरी 140 जना विद्यार्थी अध्ययनरत छन्। पुरानो विद्यालय भवन जीर्ण बन्दै गएपछि नयाँ भवन निर्माणमा पहल गरिएको विद्यालयले जनाएको छ। शिलान्यास कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बासु सिलवाल, स्वर्गीय दम्पतिका छोरा मोती राणा मगर, विद्यालय व्यवस्थापन समितिका सदस्य रीता सिलवाल, भीमकुमारी गौतमी लगायत शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। लमजुङको विशेषह नगरपालिका 10 खासुर घर भई हाल हङकङमा बसोबास गर्दै आएका सत्यप्रसाद घले र उहाँकी पत्नी शर्मिला घलेले मानव सेवा आश्रम लमजुङलाई आर्थिक सहयोग गर्नुभएको छ। स्वर्गीय पिता मेघबहादुर घले, स्वर्गीय छोरी सोनु घले तथा स्वर्गीय फुपू ठाडे घलेको स्मृतिमा उहाँहरूले आश्रममा आश्रित लक्ष्मीनारायणहरूलाई भोजन गराउनुका साथै आश्रममा 51,000 रूपियाँ सहयोग प्रदान गरेका हुन्। उनीहरूले बुधबार उक्त सहयोग रकम आश्रमकी सुजता राउतलाई हस्तान्तरण गरेका हुन्। हाल आश्रममा 25 जना आश्रित रहेका छन्। 89 वर्षीय आमा विष्णु कुमारी घलेको सुस्वास्थ्यको कामना गर्दै सहयोग प्रदान गरिएको परिवारले जनाएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघ लमजुङ शाखाका पूर्व अध्यक्ष आश गुरूङको समेत उपस्थिति थियो। मानव सेवा आश्रम लमजुङले सहयोगप्रति घले परिवारलाई धन्यवाद व्यक्त गरेका थिए। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सङ्गदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।

0: तपाईं पोखरा जाँदै हुनुहुन्छ वा पोखराबाट हिँड्दै हुनुहुन्छ, मिठो खाना अनि मनोरम दृश्यमा रम्न चाहनुहुन्छ भने बन्दीपुर केबल कारको बटन स्टेशन केबल कार चोक तनाउमा खुल्ला गरिएको रेस्टुरेन्ट ड्राइभ इन तपाईँको लागि उत्तम विकल्प हो। यहाँ स्वास्थ्यवर्धक थरी थरीका खानाका परिकारहरू र रिफ्रेसमेन्टको लागि मनमोहक बगैँचा, धार्मिक पार्क र जंगली म्युजियम हेर्ने मौका पाउनुहुनेछ। तपाईँको पेट त पक्कै अघाउँछ तर मन भने अगाउँदैन।
1: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
2: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
1: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
5: कहाँ हुनु दाइ, हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
6: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबे, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
7: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ लमजुङ।
8: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
7: प्रोपाइटर रेशमलाल श्रेष्ठ, सम्पर्क फोन 0663-520-532, मोबाइल 9846-90301, 9846-74-065।
9: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
3: नसा, स्नायु, मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर।
10: मोडल सिटी हस्पिटल प्राली बेसी सहरमा सरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
3: जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फयमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, शारीरिक फयमा
10: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
3: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
10: उदास भइरहने, जिउमा फूर्ति नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको सिहार नगरेमा,
11: जाँच हुने दिन र समय यही वैशाख 26 गते शनिबारका दिन बिहान 11 बजेबाट।
10: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडल हस्पिटल, बेसी सहर। सम्पर्क नम्बर 0663-520-04, मोबाइल नम्बर 9840-050-663, 97-694-88-777।
12: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। बेसीसर स्थित संयुक्त भूपो सैनिक बचत तथा ऋण सहकारी संस्थाको संयुक्त भूपो स्मार्ट मोबाइल बैंकिङ सेवा संचालनमा आएको छ। उक्त मोबाइल एप मार्फत सदस्य तथा सेवाग्राहीहरूले सहज रूपमा विभिन्न बैंकिङ तथा वित्तीय सेवा लिन सक्ने संस्थाले जनाएको छ। मोबाइल एप मार्फत रकम जम्मा गर्न तथा फिर्ता गर्न, ऋण तिर्न, कारोबारको एसएमएस अलर्ट प्राप्त गर्न तथा शेयर, बचत र ऋण खाताको मौजदत जानकारी हेर्न सकिने व्यवस्था गरिएको छ। त्यसै गरी स्मार्ट क्यूआर कोड, नेपाल पे, फोन पे वा स्क्यान मार्फत कारोबार गर्न सकिने, क्यूआर स्क्यान गरी बैंकिङ खाताबाट संस्थामा रहेको आफ्नै खातामा रकम जम्मा गर्न सकिने सुविधा समेत उपलब्ध गराइएको जनाएको छ। एप मार्फत संस्थाको तथा अन्य बैंक खाताहरूमा रकम रकमान्तरण, ई सेवा र खल्ती वालेटमा रकम लोड गर्न सकिनेछ। साथै ट्राफिक लाइन, बिजुली पानी, इन्टरनेट, हवाई टिकट, मोबाइल, टीभी लगायत विभिन्न युटिलिटी बिलको भुक्तानी गर्न सकिने सुविधा पनि रहेको छ। खाताको संक्षिप्त विवरण हेर्न, चेक माग वा रद्द गर्न, केवाईएम अपडेट गर्न तथा आईपीएस कनेक्ट गर्न, खल्ती वालेटबाट सहकारी डिपोजिट मार्फत बचत खातामा रकम सिधै जम्मा गर्न सकिने व्यवस्था रहेको संस्थाले जनाएको छ। बिहिबार दिउँसो लमजुङ सहित देशका धेरै ठाउँमा पानी परेको थियो। कतिपय स्थानमा बिहानदेखि पानी परेको र रातिसम्म पश्चिमदेखि पूर्वसम्म पालैपालो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ। विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार वर्षा र बदलीको यो अवस्था अझै दुई हप्तासम्म रहनेछ। जल तथा मौसम पूर्वानुमान महाशाखाले निकालेको तीन दिने मौसमी बुलेटिनमा भोलि शनिबारसम्म नै पानी पर्ने उल्लेख छ। अहिले पानी पार्ने प्रणाली पश्चिमबाट उत्तर पूर्वतिर सर्दै गइरहेको महाशाखाले जनाएको छ। प्री मनसूनमा वर्षा धेरै भए पनि नेपालमा यस वर्षको मनसून अवधिमा भने औसत भन्दा कम वर्षा हुने र तापक्रम बढ़ी हुने अनुमान गरिएको छ। दक्षिण एशियाली जलवायु दृष्टिकोण मंचले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालको मध्य क्षेत्रमा यस वर्ष कम वर्षा हुनेछ। यसका मुख्य कारण प्रशान्त महासागरमा विकसित एलनिनो र हिमद महासागरको इण्डियन ओसन डाइपोलमा आएको प्रतिकूल परिवर्तन रहेका छन्। यसले कृषि उत्पादन र जल विद्युत आपूर्तिमा समेत प्रतिकूल असर पार्न सक्ने मौसमविदको चिन्ता छ। विज्ञहरूले कम वर्षामा हुने वैकल्पिक बाली छनौट गर्न र पानीको भण्डारण गर्न सुझाव दिएका छन्। संसद सचिवालयले संघीय संसदमा सदस्यहरूको बायोमेट्रिक विवरण संकलन शुरू गरेको छ। आउँदो संसद अधिवेशनको पूर्व सन्ध्यामा संसदको प्रणालीलाई थप आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले विवरण संकलन शुरू गरेको सचिवालयले जनाएको छ। संसद सदस्यहरूको व्यक्तिगत विवरण, फोटो र औंलाको छाप संकलन भइरहेको छ। यसले संसदको उपस्थिति प्रणालीलाई डिजिटल बनाउन र सदस्यहरूको परिचय पत्रलाई थप सुरक्षित बनाउन सहयोग पुग्नेछ। सचिवालयले संकलन गरेका सबै विवरणहरू अत्याधुनिक प्रणालीमा सुरक्षित रहने सुनिश्चित गरेको छ। संकलन गरिएका बायोमेट्रिक डाटाहरूको प्रयोग संसदको सुरक्षा, उपस्थिति तथा मतदाता प्रक्रियामा समेत गर्न सकिने गरी गृह कार्य भइरहेको छ। यसअघि पनि संसदमा केही डिजिटल अभ्यासहरू शुरू भए पनि पूर्ण बायोमेट्रिक प्रमाणीकरण भने यसपटक मात्र व्यवस्थित रूपमा अघि बढ़ाइएको हो। यस कार्यले संसदको काम कार्यवाहीमा थप चुस्तमा ल्याउने अपेक्षा छ। पश्चिमी वायुको प्रभावले हाल देशका विभिन्न भागमा बदली भएको र केही स्थानमा मेघगर्जन सहित वर्षा पनि हुने पूर्वानुमान गरिएको छ। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ। सो प्रभावका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहित देशका अधिकांश हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बदली छ। बाँकी तराई भागमा आंशिक बदली छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कोशी, कर्णाली र सुदूरपश्चिमका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा पनि भइरहेको छ। आज दिउँसो कोशी प्रदेश सहित अन्य प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थान तथा मध्य प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै तराई क्षेत्रका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान छ। हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। साथै मध्य प्रदेश सहित अन्य हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। मर्सङ्गी समाचार अहिलेले यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
13: मुख्य समाचारका प्रायोजक
14: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
12: उद्योग तथा पर्यटन मन्त्रालयद्वारा विशेषरमा औद्योगिक तथा व्यवसाय संघ अन्तर्क्रिया तुर्लुङकोटमा वैशाख पूर्णिमामा शुरू गरिएको सती घाटु भव्य रूपमा समापन। विदेशमा रहेका समाजसेवीबाट 80,000 सहयोग। कोलसोथार तोलजुङका चट्याङ पीड़ित परिवारलाई गाउँपालिकाद्वारा राहत वितरण र अझै दुई हप्ता वर्षा र बदली हुने जल तथा मौसम विज्ञान विभागको अनुमान। कृषि उत्पादनमा प्रतिकूल असर, पानीको भण्डारण गर्न विज्ञहरूको सुझाव। बिहान 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र मनोजलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: आया मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो।
2: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
1: जान त जाने, बरु कहाँ जाने होला खै।
2: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
3: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थायी दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9852213236 र 9842008961।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ.
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.
3: सुवर्ण अवसर सुवर्ण अवसर.
4: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर. बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने. यात्रा अवधि 8 देखि 9 दिन. साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ. इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला. सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317. नोट: भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रूपियाँ 15,000 मात्र. मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, विसर आर्ट, सेरा फिल्म हल चोक, लमजुङ.
5: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा.
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्.
7: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिसार नगरपालिका 7, लमजुङ. सम्पर्क फोन 066-520-209.
8: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएर आएको सर्वोत्तम सिमेन्ट.

0: घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania.
1: Extreme energy drink.
2: 아니, 쿠시, 개간죠? 아스컬다 전에 푸르디로 라소스도 데크수 다.
3: 카니타 카스세 게이 오이나 디디. 람중 에그로 비컨선 द्वारा 우트파딧 수드다 람중 모하. 비하나 벨루카 다이닉 에켁 삼차 카니 가리고수.
2: 아니 모하사이 수드다라 오르가닉 네 홀라라.
3: 호니 디디. 람중 모하다. 1350 미터 우사이마. 아프네이 펌마 정글리 스로드바타. 우트파딧 카티키 오르가닉 모하 호.
2: 모하 바이크 어루 키케 파인차 데 해.
3: 대하타 지라케이 포히로라 에크마트라 수드다 모하 마우리코 골라 사히드코 갓 칼리 갓 크리시 타타 마우리잔냐 아우잘 비우 비잔 수팟 물리야마 파이누카 사타이 탈림라 파라마사 사메 딘차니
2: 오호 스와스티파니 코마이코 바토파니 에케 차우마 모파니 아제 가에라 모하라 마우리파란 사만디 파라마사 리알수
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार पाँच गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर आठ सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
6: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
5: विगत पाँच वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
6: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
6: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका दुई पोहरा बेसी लमजुङ सम्पर्क 9856 46 244
7: लमजुङ कालिका यातायात सञ्चालक प्रणाली विशेषणको सूचना यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए तीन महिना भन्दा बढ़ी समयसम्म सट्टामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मरमत गर्दा तीन महिना भन्दा बढ़ीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले तीन महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने अन्यथा रूट खारेज हुनेछ गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँस नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रणालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनुहुन अनुरोध गरिन्छ ट्राफिक नियम पालना गरौं सबै नागरिक चालक परिचालक सवारी साधनको परिचय दिउ लमजुङ कालिका यातायात सञ्चालक प्रणाली बेसी सर लमजुङ

0: सन्तोष जी,
1: तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
2: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
3: धन्यवाद संजय जी। हेर्नुस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बोछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
4: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्यालडोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
5: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
6: बछलामाई सटर ग्रिल उद्योग, विशेषर नगरपालिका साथ, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
7: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538518।
8: यो मोबाइलले पनि तनावै दियो भने
9: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
9: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495940046 र 98130949532।
11: होइन हो दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
12: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
11: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई बस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
12: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
11: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
12: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
13: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
6: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
14: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ MDGP तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
6: थप जानकारीको लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ, सानीमा बैंकको ठीक अगाडि।
15: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र CIT भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसजीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्गी, रेडियो चौतारी र रेडियो भोटे ओडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: आदरणीय श्रोता नमस्कार, यहाँहरू सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु। एसडीसीएस नमुना सामुदायिक अस्पतालको परियोजना स्टेप अप र स्केल अप अन्तर्गत तयार गरिएको साप्ताहिक रेडियो कार्यक्रम स्वास्थ्य सरोकार सुन्दै हुनुहुन्छ। यो कार्यक्रम प्रत्येक हप्ताको शुक्रबार बिहान यसै समयदेखि रेडियो मर्स्याङदी 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज र रेडियो भोटेओडा 90.8 मेगाहर्जबाट एकैसाथ प्रसारण हुँदै आइरहेको छ र तपाईँले एकैसाथ सुनिराख्नु भएको छ। यस कार्यक्रमको मुख्य उद्देश्य भनेको समाजमा लुकेर रहेको रोगहरू पहिचान गरे र रोगहरूबाट लड्नको लागि अथवा अगाडि बढ्नको लागि मानिसहरूलाई हौसला मिलोस् भनेर साथसाथै नन कम्युनिकेबल डिजिजको बारेमा जनचेतना अभिवृद्धि गर्नु पनि यस कार्यक्रमको मुख्य उद्देश्य हो। म हुँ कार्यक्रम प्रस्तोता शोभा ठकुरी र आज हामी डायबिटिज अर्थात सुगर र चिनी रोग सम्बन्धी विशेषज्ञ डाक्टरसँग विशेष कुराकानीहरू प्रस्तुत गर्नेछौ। के हो त डायबिटिज? अहिलेको व्यस्त जीवनशैली, तनावग्रस्त जीवनशैलीको कारणले गर्दाखेरि डायबिटिज अथवा सुगर रोग भनेको प्रत्येक घरमा हुने एकजना व्यक्तिलाई लाग्ने सामान्य रोग जस्तै भएको छ र कतिपय अवस्थामा हामीलाई चाहिँ नलाग्दासम्म के हो जस्तो हुन्छ भने लागिसकेपछि तर्सिने, डराउने र रोगहरू लागिसकेपछि चाहिँ अगाडि बढ्नको लागि हामीलाई निराश हुने, हतोत्साहित हुने र अगाडि बढेर उपचार गरिहाले पनि उपचार निको हुने हो कि होइन कि भन्ने कुराहरू र हाम्रो जीवनशैलीहरू कसरी परिवर्तन गर्ने अथवा कसरी बनाउने भनेर एकदमै कन्फ्युजनमा रहेको पाइन्छ र आज हामी यसै सन्दर्भमा डाक्टरसँग गरिएको केही कुराकानीहरू तपाईँमा राख्नेछौ। आउनुहोस्, यो कुराकानीलाई हामी जोड्ने।
1: नमस्ते, मेरो नाम डाक्टर सुकान्ति शाह। म चाहिने हाल आयुष लाइफस्टाइल हस्पिटलमा कार्यरत छु, एउटा डायबिटिसियन भनौँ न, एन्डोक्रिनोलोजिस्ट, डायबिटिज, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ। प्री डायबिटिज भनौँ वा बोर्डर लाइन डायबिटिज भनौँ, डायबिटिज हुनुभन्दा अगाडिको जुन एउटा अवस्था हुन्छ नि त्यसलाई चाहिँ हामीले प्री डायबिटिज भन्छौँ। सो के हो यो प्री डायबिटिज भन्नुपर्दा चाहिँ नि हाम्रो रगतमा चाहिँ नि सामान्यभन्दा बढी मात्रामा चिनी भेटिन्छ। अब चिनी त हाम्रो रगतमा चाहिन्छै चाहिन्छ, तर त्यही चिनी सामान्यभन्दा बढी भयो भने प्री डायबिटिज र अधिकतर मात्रामा बढ्यो भने चाहिँ टाइप 2 डायबिटिज। सो प्री डायबिटिज भनेको एउटा अर्ली स्टेज अफ टाइप 2 डायबिटिज भन्दा पनि भयो। हामीले यदि खाली पेटमा हाम्रो ब्लड सुगर चाहिँ नि 100 बाट 125 छ भने प्री डायबिटिज, खाना खाइसकेपछि चाहिँ नि 146 देखि 199 भयो भने प्री डायबिटिज र HbA1c हजुरको 5.7 देखि 6.4 को बीचमा आयो भने चाहिँ प्री डायबिटिज, योभन्दा 3 रिडिंग बढी भयो भने चाहिँ नि टाइप 2 डायबिटिज। प्री डायबिटिजको चाहिँ नि खासै लक्षणहरू देखिँदैन, एसिम्टोमेटिक हुन्छ, तर कोही कोही मानिसमा चाहिँ नि लक्षणहरू देखिन सक्छ। यसको सबैभन्दा सर्वप्रथम एउटा भनेको चाहिँ नि मोटोपन। यदि हामी एकदम मोटो छौँ भने त्यसलाई चाहिँ नि हामीले बडी म्यास इन्डेक्स भनेर पनि एउटा निकाल्छौँ, एउटा हाम्रो हाइट अनुसारको वेट, त्यो यदि बढी छ भने चाहिँ हामीलाई प्री डायबिटिज हुने वा डायबिटिज हुने रिस्क बढी हुन्छ। र मोटोपन पनि स्पेसली भुँडी होइन, उभिएर हेरौँ, यदि खुट्टा देख्न सकिँदैन भने चाहिँ नि बुझ्नु पर्यो धेरै नै मोटो छौँ र डायबिटिज हुने अवस्था, प्री डायबिटिज हुने अवस्थामा छौँ। र अर्को भनेको यदि स्किनमा धेरै चेन्जेस आउन सक्छ, जस्तो कि मुसा भन्छौँ नि हामी स्किन ट्याग्स, घाँटी पछाडि वा ढाडमा छातीमा मुसा आउनु, घाँटी पछाडि कालो दाग बस्नु, काखी मुनि कालो दाग बस्नु, त्यो पनि प्री डायबिटिजको एउटा लक्षण हो। र महिलाहरूमा चाहिँ नि महिनावारी गडबडी हुनु अनि अनुहारमा चाहिँ नि रौँ, अलि अधिक मात्रामा रौँ आउनु वा एक्ने पिम्पलहरू आउनु, यो भनेको पनि प्री डायबिटिज हुने सिम्टम्स एन्ड साइन्सहरू हो। यो त अब देखिने कुरा भयो, नदेखिनेमा चाहिँ नि रिस्क फ्याक्टरहरू हेर्नुपर्छ हामीले, जटिलताहरू छन् कि छैन भन्नाले जोखिमहरू छ कि छैन, जस्तो कि मोटोपन मैले भनिहालेँ, त्यसपछि हाइपरटेन्सन, हाई ब्लड प्रेसरको औषधि खानुहुन्छ, हाई कोलेस्ट्रोल, रगतमा बोसोको मात्रा बढी छ, त्यसपछि चाहिँ नि प्रेग्नेन्सी अवस्थामा, महिलाहरूमा यदि प्रेग्नेन्ट अवस्थामा डायबिटिज देखिएको थियो त्यसमा पनि प्री डायबिटिज हुने रिस्क हुनसक्छ पछि गएर। अर्को भनेको चाहिँ नि स्ट्रोक भयो, हार्ट अट्याक भयो, यिनीहरू चाहिँ नि रिस्क फ्याक्टर्स हो। यदि यिनीहरू भएको छ तपाईँलाई भने चाहिँ नि सर्वप्रथम गएर आफ्नो ब्लड टेस्टहरू गराउनु पर्यो। टेस्टिङ चाहिँ नि जस्तो 35 वर्षभन्दा माथि वा जोखिम समूहमा परेको मान्छेहरूमा गर्नुपर्छ। यो चाहिँ नि बच्चाहरूमा पनि लागु हुन्छ, टिनेजर्सहरूमा, किनभने प्री डायबिटिज डायबिटिज बच्चाहरूमा पनि देखिँदै आएको छ। हाम्रो यो लाइफस्टाइलले गर्दा, अव्यवस्थित जीवनशैलीले गर्दाखेरि इभन बच्चाहरूमा डायबिटिज देखिरहेको छ। त्यसैले यदि बच्चा पनि तपाईँको मोटो छ, होइन, बच्चाको पनि फ्यामिलीमा कसैलाई डायबिटिज भइरहेको छ, या मैले भनेको कुरा प्रेसर, कोलेस्ट्रोल जस्ता समस्याहरू देखिएको छ, र बच्चाको आमालाई पनि उहाँ प्रेग्नेन्सीको बेला डायबिटिक हुनुहुन्थ्यो भने यिनी बच्चालाई पनि जोखिमहरू हुन्छ प्री डायबिटिज हुने र पछि गएर त्यो डायबिटिजमा परिणत हुने। सो बच्चाले पनि टेस्ट गर्नुपर्ने हुन्छ। यदि प्री डायबिटिज भएको अवस्थामा पनि चेन्जेस आएन हामीमा, लाइफस्टाइलमा चेन्ज गर्नु भएन भने 100% टाइप 2 डायबिटिज हुन्छ। तर यदि होइन, हामी अवेर भयौँ, कन्सियस भयौँ, हामीले डाइट सुधार्यौँ, एक्सर्साइज गऱ्यौँ, वेट घटायौँ, त्यस्तोहरू गऱ्यो भने चाहिँ नि प्री डायबिटिज नर्मल अवस्थामा पनि जान सकिन्छ, निको भएर पनि जान्छ। सो इट्स भेरी इम्पोर्टेन्ट भन्नु पऱ्यो पेसेन्टहरूले चाहिँ, यदि प्री डायबिटिज छ भने अलार्म बजिसक्यो तपाईँमा, अब डायबिटिज हुनसक्छ र हामीले चाहिँ यसलाई चेन्ज गर्नैपर्छ भनेर बुझ्नु पऱ्यो। डायबिटिज भनेको एउटा लाइफस्टाइल सम्बन्धीको रोग हो, डायबिटिज भनौँ वा प्री डायबिटिज। सो यसलाई चाहिँ हामीले आफ्नो लाइफस्टाइल चेन्ज गर्नु पऱ्यो। मेन कुरा फर्स्टबाट चाहिँ नि तौल, वेट सबैभन्दा इम्पोर्टेन्ट कुरा। यदि तपाईँको तौल अधिक छ भने त्यसलाई घटाउनु पऱ्यो। अब कसरी घटाउने? त्यसको लागि डायट चेन्ज गर्नु पऱ्यो, सुगर कार्बोहाइड्रेट युक्त खानाहरूलाई घटाउनु पऱ्यो, त्यसलाई प्रोटिन फाइबरले सप्लिमेन्ट गर्नु पऱ्यो। यदि आफै गर्न सक्नुहुन्छ भने अहिले त नेटमा, इन्टरनेटमा कति धेरै हाम्रो छ नि डायट के खानुपर्छ त्यो गर्न सकिन्छ। यदि नजिकै डायटिसियन अभाइलेबल छ भने डेफिनेटली डायटिसियनको सल्लाह लिनु पऱ्यो, त्यो फलो गर्नु पऱ्यो, किनभने त्यो गरेपछि के हुन्छ, हाम्रो तौल पनि घट्छ र साथै जुन हाम्रो शरीरमा एक्सेसिभ सुगरले गर्दाखेरि जुन इन्सुलिन रेजिस्टेन्स भइरहेछ त्यो पनि मेन्टेन हुन्छ। दोस्रो भनेको एक्सर्साइज है। एक्सर्साइज यदि बच्चा हुनुहुन्छ, हेल्दी हुनुहुन्छ, टिनेजर्स हुनुहुन्छ भने त कम्तीमा दिनमा 60 मिनट्सदेखि लिएर 120 मिनटसम्म पनि एक्सर्साइजलाई दिन सक्यो। तर अब अलिकति एल्डरली हुनुहुन्छ, अलिकति अरू समस्या पनि छ भने चाहिँ कम्तीमा पनि आधा घन्टा जति एक्सर्साइजलाई दिनु पऱ्यो। एक्सर्साइजमा के पर्छ? कार्डियो एक्सर्साइजमा अब एरोबिक्सहरू गर्नु पऱ्यो, एरोबिक एक्टिभिटी, वाकिङ, खेलकुदमा खेल्ने, स्विमिङ, जगिङ जे गर्न सक्नुहुन्छ। दोस्रो भनेको मसल स्ट्रेन्थनिङ एक्सर्साइज पनि गर्नु पऱ्यो। तेस्रो भनेको स्ट्रेचिङ एक्सर्साइजहरू पनि गर्नु पऱ्यो। सो दोस्रो यो भयो। तेस्रो भनेको चाहिँ नि मैले अगाडि जुन जुन जोखिमहरूको कुरा गरेँ नि, प्रेसर, कोलेस्ट्रोल, अनि भनौँ न सेडेन्टरी लाइफस्टाइल, त्यसलाई पनि एड्रेस गर्नु पऱ्यो, त्यसको ट्रिटमेन्ट लिनु पऱ्यो। त्यो गऱ्यो भने चाहिँ हामीले जुन यो डायबिटिजमा गइरहेको छ नि हाम्रो ब्लड सुगर, त्यसलाई चाहिँ नियन्त्रणमा राख्न सकेर नर्मलमा पनि राख्न सक्छ।
0: हजुर, हामीले डक्टर्सको कुराकानी राखिसकेका छौँ र डक्टरले दिनुभएको विशेष जानकारी तपाईँलाई कस्तो लाग्यो? तपाईँलाई कुनै जिज्ञासा, सल्लाह, सुझाव छन् भने पनि हामीलाई तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। र आजलाई पनि स्वास्थ्य सरोकार कार्यक्रमको हामी अन्तिममा आइसकेका छौँ र आज हामीले सुगर अर्थात डायबिटिज, चिनी रोगको सम्बन्धी कुराकानीहरू र एकदमै महत्वपूर्ण कुराकानीहरू राख्यौं र यो कुराकानीले तपाईँको लाइफ स्टाइलमा, तपाईँको जीवनमा केही कन्फ्युजन छ भने थोरै भए पनि पक्का पनि क्लियर भयो होला। र यस कार्यक्रम एसडीसीएस नमुना सामुदायिक अस्पतालको स्टेप अप र स्केल अप अन्तर्गत तयार पारिएको हो, जसको उद्देश्य नसर्ने रोगहरूको बारेमा जनचेतना फैलाउन तथा नन कम्युनिकेबल डिजिजहरूको बारेमा जनचेतना फैलाउनु रहेको छ भने सुगर रोग पनि नन कम्युनिकेबल डिजिजमा नै पर्दछ। र कार्यक्रम बारे तपाईँका सल्लाह, सुझाव, प्रतिक्रिया, जिज्ञासा केही छन् भने कृपया हामीलाई सम्पर्क गरेर तपाईँको सल्लाह, सुझाव, प्रतिक्रिया, ताली गाली जे छ हामीलाई बताउन सक्नुहुनेछ, जसको लागि हामीहरूको सम्पर्क नम्बर रहेको छ 0664904648, 0664401123 र 0664401124 तपाईँले कल गरेर तपाईँको सल्लाह, सुझाव, प्रतिक्रिया साथसाथै रोगको बारेमा र कुनै पनि स्वास्थ्य सम्बन्धी जानकारीहरू चाहनुहुन्छ भने तपाईँले यसमा नै फोन गरेर यो रोग अथवा यो स्वास्थ्यको बारेमा चाहिँ जानकारी गराइदिनुहोस् न भनेर चाहिँ तपाईँले भन्नुभयो भने हामी तपाईँको अनुरूप कार्यक्रममा चाहिँ जानकारीहरू लिएर आउने हामी एकदमै भरपूर कोसिस गर्नेछौ। र आजलाई भने कार्यक्रम स्वास्थ्य सरकारबाट म बिदा माग्न गइरहेको छु र फेरि भेटौँला अर्को हप्ताको शुक्रबार यस्तै समयमा हामी रेडियो मर्स्याङदी, रेडियो चौतारी र रेडियो भोटेओडारबाट एकैसाथ आउनेछौ। र आजलाई भने कार्यक्रम प्रस्तुता म शोभा ठकुरी बिदा माग्न चाहन्छु। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, कार्यक्रम स्वास्थ्य सरकार सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: आया मरेमियामा यो दाँतले मलाई साह्रै दुःख दियो।
2: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
1: जान त जाने, बरु कहाँ जाने होला खै।
2: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस डेन्टल क्लिनिकमा जाने नि।
3: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।
4: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
5: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
4: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
5: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 98560046662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: कहाँ जान लाग्नु भयो तपाईँहरू यत्रो लर्को लाएर?
1: विदेश जान लाग्यो विदेश।
2: तपाईँ जस्तै युवा विदेश गएर देश कसरी बन्छ?
0: यही कृषिसँग सम्बन्धित काम गर्न सकिँदैन? यही बाख्रा पाल्न सकिन्छ, गाई पाल्न सकिन्छ, त्यता यति पैसा त यहीँ पनि कमाइन्छ नि।
1: गाई त पाल्यो भने 3 वर्षसम्म, तर के हेर्नु ब्याउँदै ब्याएन। अब अघिल्लो केही गरे पनि नहुँदो रहेछ, हेर्नु।

0: ग्राहक वर्ग र सम्पूर्ण निर्माण क्षेत्रकै विश्वासका साथ 20 वर्ष अनि 20 करोड़ बोरा उत्पादनको अनुभव पस्कँदै जगदम्बा अल्ट्रा ओपीसी र जगदम्बा पीपीसी सिमेन्ट मेरो देश मेरो जगदम्बा सिमेन्ट
1: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 98460774745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन के तनाव दियो ए खुशी
2: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
3: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
4: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
3: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495 94046 र 98130949 हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ
5: अरू सिमेन्टहरूको पकड पकड त सधैँ बोलीमै सीमित होला तर सर्वोत्तम सिमेन्टसँग छ युरोपियन VRM टेक्नोलोजी जसले भर्छ सिमेन्टको कण कणमा सबैभन्दा बढी पकड शक्ति र बन्छ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
6: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ
7: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
6: थप जानकारी को लागि सम्पर्क 0665909999 98477 69 2 सेवा मोडल हस्पिटल प्राली बेसीसर स्वाद सानीमा बैंकको ठीक अगाडि
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ
9: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: बैंकिंग गोप्य विवरण आ रही खाई बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषय न्यो कॉल पर जिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषय बैंक जी नील पर जिमो न्यो ताने सतर्क तना ठजर क्या बचेना सिद्धार्थ बैंगर क्याले जन हितरी जारी संदेश
1: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
2: जय श्री राम जय श्री राम।
3: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र
2: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ
2: हो नि बाबु त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र
3: हो नि भाउजू
4: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने
5: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
4: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
5: पुरानो गहनासँग नयाँ गहना छाँटफेर गरिने
4: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने
5: प्रोपाइटर सुनिल विश्वकर्मा जय श्री राम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लमजुङ
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074
7: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
8: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
9: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाईवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
8: प्रोपाइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसहर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067787
10: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
11: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
10: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
11: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
10: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
11: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98560 46244
12: होइन यो नाति केटो पनि कस्तो भने हाम्रो पाला गीत बज्न लाथो रेडियो बटार्या बटारै गर्छ बा
13: लौ सुन्नुहोस् बुढी आमै

0: मलाई मन पर्ने गीत पो बजा छ कुन्देडी यो हो बाबु भन त।
1: यो त लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज हो नि।

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, शहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: extreme energy drink.
1: बिस्तारै जानु त ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दालाङ जस्ता होइन कहाँबाट ल्याएछ माइला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-7465
2: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्
4: आमा ए आमा खाना खाने बेला भयो ल आउनुहोस् न
5: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने होइन ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
4: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
6: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करू जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेसार खुर्सानी मसला गाईको घिउ अमिलो बिर मह घर मह सुकेको न्युरो सिस्नु मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्सु बोडी बटक कोला जुम्ला मार्सी चामल आँग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
7: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्जुङ प्रोप्राइटर गम बहादुर अधिकारी मोबाइल 98461-23284 र 98291-80746
8: हेर्न माले ए छोरी त्यो पानीमा राखेको रेडियो ले त बा
9: हुन्छ हुन्छ हुन्छ

0: आहा, कति राम्रो गीत बजेको, मनै हर्रब। ए केटा केटी हो, आओ त आओ, यो रेडियो त मैले चिन्नै सकिन, कुन हो बा?
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत नेपाल मेरो।

0: गन्तव्य पुरानो तर उचाइ नयाँ बन्दीपुर केबल कार यही जेठ 31 गतेबाट व्यावसायिक सञ्चालनमा छ। बन्दीपुर केबल कार, प्रकृति सँग रमौं खुलेर।
1: ग्राहक वर्ग र सम्पूर्ण निर्माण क्षेत्रकै विश्वासका साथ 20 वर्ष अनि 20 करोड बोरा उत्पादनको अनुभव पस्कँदै जगदम्बा अल्ट्रा ओपीसी र जगदम्बा पीपीसी सिमेन्ट, मेरो देश मेरो जगदम्बा सिमेन्ट।
2: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
3: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
2: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
3: मलाई त एकदमै मन पर्यो।
2: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
4: कम्प्युटर तौलमा छापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
2: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0675204535, 5204575। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Mania Extreme Energy Drink.
1: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार ल्याएको सर्वोत्तम सिमेन्ट।
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0635201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460000454
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन के तनाव दियो ए खुशी
2: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
3: छ नि किन नहुनु हाम्रै बेसी शहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
4: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
3: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लम्जुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099 हाम्रो शाखा बेसीसार नगरपालिका साथ NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: सुन्दर देखिनु तपाईँको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्य सँग सम्बन्धित सम्पूर्ण सेवा।
1: हाम्रा सेवाहरू शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
0: अनुहारका दागहरू लेजर ट्रिटमेन्ट द्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
1: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
0: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
1: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डी फोरको उपचार,
0: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
1: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 9846210320 र 9818541991।
0: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, विश्व नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
2: अरू सिमेन्टहरूको पकड पकड त सधैँ बोलीमै सीमित होला, तर सर्वोत्तम सिमेन्टसँग छ युरोपियन VRM टेक्नोलोजी, जसले भर्छ सिमेन्टको कणकणमा सबैभन्दा बढी पकड शक्ति र बन्छ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
3: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्रणाली बेसिसर साथ लम्सुङ।
4: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ।
3: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्रणाली बेसिसर साथ, सानीमा बैंकको ठीक अगाडि।
5: एक्सट्रीम इनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 9 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक, टेक द डिफरेंस, फील द एनर्जी।
7: किसान, अ कम्प्लीट पाइपिंग सॉल्यूशंस।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संसदीय सुनवाई समितिको कार्यविधि तय, औपचारिक पत्र प्राप्त भएपछि प्रधान न्यायाधीशको सुनवाई प्रक्रिया शुरू हुने। निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी, मूल्य वृद्धिका कारण पूर्वाधार निर्माणको काम प्रभावित भएको व्यवसायीहरूको भनाई। आज पनि वर्षा र बदली, कोशी र मधेशका केही ठाउँमा पानी पर्ने सम्भावना। अमेरिकी र इरानी नौसेना बीचको गोलाबारीका कारण हर्मुज क्षेत्रमा तनाव, विश्व बजारमा तेल आपूर्ति र क्षेत्रीय सुरक्षामाथि गम्भीर असर पर्ने चिन्ता। र नेपाल एले आज अमेरिकासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। संघीय संसदको सुनवाई समितिले बैठक सञ्चालन सम्बन्धी कार्यविधि तयार गरेको छ। संवैधानिक परिषदले भावी प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्माको नाम सिफारिश गरेसँगै समितिले अब त्यसबारे औपचारिक पत्र प्राप्त भएपछि सुनवाई प्रक्रिया शुरू गर्नेछ। सर्वोच्च अदालतको 33 प्रधान न्यायाधीशमा सिफारिश शर्माको नाम संसदीय सुनवाई समितिमा पठाइनेछ। संवैधानिक परिषदले हिजो सिफारिश गरेका शर्माको नाममा उजुरी माग गर्दै सार्वजनिक सूचना निकाल्ने, उजुरी परे छानबिन गर्ने प्रक्रिया शुरू हुनेछ। सुनवाईका क्रममा सांसद ले आफ्ना प्रश्न राख्नेछन् भने शर्माले पनि आफ्नो कार्ययोजना पेश गर्न सक्नुहुनेछ। सुनवाईबाट अनुमोदन भएपछि राष्ट्रपतिले शर्मालाई प्रधान न्यायाधीश नियुक्त गर्नुहुनेछ। फरक मतका बावजूद संवैधानिक परिषदले भावी प्रधान न्यायाधीशका रूपमा सिफारिश गरेपछि डाक्टर शर्माले 33 प्रधान न्यायाधीशका रूपमा न्यायालयको नेतृत्व गर्नुहुनेछ। विक्रम सम्वत 2027 असार 4 गते पर्साको वीरगंजमा जन्मनुभएका डाक्टर शर्मा 2076 वैशाख 6 गते सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो। शर्मा प्रधान न्यायाधीश नियुक्त भए उहाँको कार्यकाल 6 वर्षको हुनेछ। पेट्रोलियम पदार्थको अत्यधिक मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा पनि कमी आएको छ। नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालयका अनुसार पछिल्लो समय दैनिक पेट्रोलियम पदार्थको बिक्रीमा कमी आएको छ। कार्यालयले विगतमा दैनिक औसतमा 5000 किलो लिटर डिजेल र 2000 किलो लिटर पेट्रोल बिक्री गर्ने गर्थ्यो, तर अहिले कार्यालयबाट हुने इन्धनको बिक्रीमा कमी आएको छ। नेपाल आयल निगम मधेश प्रदेश कार्यालयका प्रमुख अशोक शाहले पछिल्लो समय दैनिक पेट्रोल र डिजेल बिक्रीमा कमी आएको बताउनुभयो। अहिले डिजेल दैनिक औसतमा 3500 किलो लिटर बिक्री हुँदै आएको छ भने पेट्रोल दैनिक 1000 देखि 1500 किलो लिटर औसतमा बिक्री हुँदै आएको उहाँको भनाई छ। यसैबीच नेपाल निर्माण व्यवसायी महासंघले भने पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धिका कारण पूर्वाधार निर्माण क्षेत्रको काम प्रभावित भएकाले इन्धनको खपतमा कमी आएको दावी गरेको छ। नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष रवि सिंहले इन्धनमा अत्यधिक मूल्य वृद्धिका कारण निर्माण व्यवसायीले अत्यावश्यक अवस्थामा मात्रै इन्धन खर्च गर्ने गरेको बताउनुभयो। आज दिउँसो मुख्य गरी कोशी प्रदेशका सबैजसो ठाउँ तथा मधेश प्रदेशका धेरै ठाउँ र तराईका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै रातिको समयमा कोशी, बागमती, गण्डकीका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा मध्यम वर्षा र हिमपात तथा मधेशका एक दुई ठाउँमा मेघगर्जन सहित हल्का वर्षा र हिमपातको सम्भावना छ। यस्तै भोलि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही ठाउँमा तथा बाँकी प्रदेशका पहाड़ी हिमाली भूभागका थोरै ठाउँहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावनाका साथै हिमपात हुन सक्ने र तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा यति बेला भने बिहान घाम लागे पनि अहिले बादल देखिएको छ। प्री मनसूनको समयमा जुनसुकै बेला वर्षा, चट्याङ र हिमपातको जोखिम हुने भएकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत, धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान। श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि

भएको हो। उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी, अत्यधिक चिसो र भौगोलिक विकृतताका कारण हुने सम्भावित जोखिम तथा दुर्घटना न्यूनीकरणका साथै खोज तथा उद्धार कार्यमा सहजता पुर्याउने उद्देश्यले इन्द्रबक्सगणले यस प्रकारको नमूना अभ्यास आयोजना गरेको जनाएको छ। अभ्यासका लागि छिमेकी जिल्ला मनाङको भैरवी दल गुल्मबाट चारजना टोलीसहित इन्द्रबक्सगण र सैनिक उच्च शिखर शिक्षालय कौसाङबाट गरी झण्डै 55 जना भन्दा बढ़ीको सहभागिता रहेको इन्द्रबक्सगणले जनाएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कले आज 35 स्थापना दिवस मनाउँदैछ। उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्धन नाराका साथ नार्कले आफ्नो स्थापना दिवस मनाउन लागेको हो। 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद ऐन अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान नीति निर्माणमा सहयोग, प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय हो। स्थापना दिवसको अवसरमा ललितपुरको खुम्बलटारमा आज विशेष समारोहको आयोजना गरेको नार्कले जनाएको छ। नार्कले अहिलेसम्म विभिन्न 177 बालिका 1276 जात सिफारिश गरेको छ। तीमध्ये 277 जात सूचीबाट हटाएका नार्कको योजना तथा समन्वय निर्देशक डाक्टर भानुभक्त पोखरेलले जानकारी दिनुभयो। नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ। 15 दिन अगाडि लगाएर तीन समूहले 3200 मिटरदेखि 5500 मिटरको उचाइमा पुगेर 56 सेन्सर सहितका क्यामेरा जडान गरिएका छन्। नाउर र झारलको वैधानिक शिकार हुने ढोरपाटन आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भए पनि अहिलेसम्म गणना हुन सकेको थिएन। हिउँ चितुवाको एकिन संख्या पत्ता लगाउन प्राविधिक शिकार आरक्षको टोली र गणकहरू क्यामेरा जडान गरेर फर्किएका छन्। आरक्षका रेन्जर सागर सुवेदीका अनुसार 56 क्यामेरा तीन समूहले 6 शिकार ब्लकमा राखेर फर्केको बताउनुभयो। अब विदेशको खबर। मध्यपूर्वको अत्यन्तै संवेदनशील समुद्री मार्ग हर्मुजमा अमेरिकी र इरानी सैन्य शक्तिबीच तनाव चर्किएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले इरानले अमेरिकी नौसेनाका तीनवटा जहाजमाथि आक्रमण गरेको आरोप लगाएको छ। इरानले मिसाइल, ड्रोन र साना डुंगाको प्रयोग गर्दै आक्रमण गरेपछि आफ्नो जहाज र सैनिकको सुरक्षाका लागि आत्मरक्षात्मक जवाफी कार्यवाही गरेको अमेरिकी सेनाको भनाई छ। अमेरिकी सेनाले तनाव बढ़ाउन नचाहेको तर आफ्ना सैनिक र सुरक्षाका लागि पूर्ण तयारीमा रहेको समेत जवाफ दिए को बीबीसीले उल्लेख गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत इरानी जहाजहरूमा ठूलो क्षति पुगेको दावी गर्दै इरानलाई अमेरिकाले प्रस्ताव गरेको शान्ति सम्झौता स्वीकार गर्न आग्रह गर्नुभएको छ। यसले विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्ग क्षेत्रमा बढ़दो तनावका कारण विश्व बजार, तेल आपूर्ति र क्षेत्रीय सुरक्षामाथि गम्भीर असर थपिने चिन्ता बढ़ेको छ। अब खेल खबर। नेपाल एले आज अमेरिकासँग एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्दैछ। माथिल्लो मुल्पानी क्रिकेट मैदानमा अहिले केही बेरमा खेल शुरू हुने नेपाल क्रिकेट संज्ञानले जनाएको छ। आईसीसी विश्वकप क्रिकेट लीग टू खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल एले अभ्यास श्रृंखला खेल्दैछ। नेपाल एले स्कटल्याण्ड र अमेरिकासँग दुई दुई अभ्यास खेल खेल्नेछ। हिजो भएको पहिलो खेलमा स्कटल्याण्डलाई नेपाल एले पराजित गरेको थियो। क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको तेस्रो खेलमा नेपालले भोलि फेरि स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल एको चौथो तथा अन्तिम खेल आउँदो सोमबार अमेरिकासँग हुनेछ। आउँदो वैशाख 28 गतेदेखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच त्रिवेणी क्रिकेट रंगशालामा आईसीसी विश्वकप क्रिकेट लीग टू प्रतियोगिता हुँदैछ। यो खेल खेल्ने नेपाल ए टीममा कप्तान अनिल कुमार शाहसहित त्रितराज दास, देव खनाल, ईशान पाण्ड्य, सन्दीप झोरा, सन्तोष यादव, हेमन्त धामी, सरद रसिद खान, त्यसै गरी मयन यादव, नारायण जोशी, आकाश चन्द, दीपक डुमरे, शेर मल्ल, कुशल मल्ल, विपिन खत्री, युवराज खत्री, पवन सराफ र साहब आलम रहेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संसदीय सुनवाई समितिको कार्यविधि तय, औपचारिक पत्र प्राप्त भएपछि प्रधान न्यायाधीशको सुनवाई प्रक्रिया शुरू हुने। निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी, मूल्य वृद्धिका कारण पूर्वाधार निर्माणको काम प्रभावित भएको व्यवसायीको भनाई। आज पनि वर्षा र बदली, कोशी र मधेशका केही ठाउँमा पानी पर्ने सम्भावना। अमेरिकी र इरानी नौसेना बीचको गोलाबारीका कारण हर्मुज क्षेत्रमा तनाव, विश्व बजारमा तेल आपूर्ति र क्षेत्रीय सुरक्षामाथि गम्भीर असर पर्ने चिन्ता। र नेपाल एले आज अमेरिकासँग खेल्दै

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: साली नदीको शिर,
2: मणि चूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946 र 9841954181, वेबसाइट झुले.com.np।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 0556943333 4935555।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ उपत्यकामा डिजेलबाट चल्ने गाड़ी मध्ये 71% वायु प्रदूषणको मापदण्ड विपरीत चलेको पाइएको छ। काठमाडौँ महानगरपालिकाले डिजेलबाट चल्ने 540 गाड़ीको प्रदूषण जाँच गर्दा 385 मापदण्ड विपरीत भेटिएका छन्। डिजेलबाट चल्ने गाड़ी मध्ये धेरै वातावरणीय मापदण्ड विपरीत गुडिरहेका छन्। पेट्रोलबाट चल्ने गाड़ीमा भने प्रदूषणको मात्रा कम हुने गरेको छ। पेट्रोलबाट चल्ने 575 गाड़ी जाँच गर्दा 539 जाँचमा पास भएका महानगरपालिकाले जनाएको छ। सवारी प्रदूषण जाँचमा 694 पास भएका छन् भने 421 फेल भएका छन्। महानगरपालिकाले चालू आर्थिक वर्षमा अहिलेसम्म 1115 गाड़ीको जाँच गरेको छ। उपत्यकामा उद्योग धन्दा कल कारखानाबाट र गाड़ीबाट निस्कने हानिकारक धुवाले प्रदूषण गरिरहेको छ। त्यसका अतिरिक्त शहरी क्षेत्रमा बढ़दो विकास निर्माणका क्रियाकलापले पनि प्रदूषणलाई बढ़ावा दिएको छ। दैनिक 18,000 गाड़ी काठमाडौँ भित्रिने र बाहिरिने गर्छन्। काठमाडौँ उपत्यकाभित्र मात्रै 13 लाख गाड़ी अहिले दैनिक उडिरहेका छन्। काठमाडौँको किर्तिपुर नगरपालिका वडा नम्बर 1 पोडे टोलमा खुकुरी प्रहार गरेर हत्या गर्ने 3 जनामाथि काठमाडौँ जिल्ला अदालतबाट 7 दिन म्याद थप गरिएको छ। अस्ति बुधबार 3 जनाले मिलेर खुकुरी प्रहार गर्दा गुल्मीको धुरकोट गाउँपालिका घर भएका विपिन घिमिरेको ज्यान गएको थियो। हत्यामा संलग्न रहेको भन्दै पक्राउ परेका अछामको साफेबगर नगरपालिका वडा नम्बर 4 घर भई अहिले किर्तिपुर नगरपालिका 9 भाजंगल बस्ने 25 वर्षीय महेन्द्र शाह, कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर 4 घर भई किर्तिपुर नगरपालिका 10 बस्ने 23 वर्षीय रविन्द्र धामी र कैलालीको खुडागोडी नगरपालिका वडा नम्बर 1 घर भई किर्तिपुर नगरपालिका 8 सिनेमा हल बस्ने 22 वर्षीय रोशन विष्टमाथि 7 दिन म्याद थप भएर अनुसन्धान भइरहेको काठमाडौँ प्रहरीले जनाएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले भक्तपुरका विभिन्न सुकुम्बासी शिविरमा राखिएकाहरूको उपचारको जिम्मा बागमती प्रदेश सरकारले लिने बताउनु भएको छ। भक्तपुरको खरीपाटीमा रहेको सुकुम्बासी शिविरको अनुगमन गर्दै उहाँले यस्तो बताउनु भएको हो। यस्तै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले असारसम्मका लागि आवश्यक पर्ने औषधिहरूको विवरण तयार पारेर माग गर्न जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरलाई निर्देशन समेत दिनुभएको छ। काठमाडौँ उपत्यकामा बढ्दो गाड़ीको चापसँगै दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले जाँचमा कड़ाई गरेको छ। उपत्यकाका मुख्य सड़क चोक तथा उपत्यका भित्रिने प्रमुख नाकाहरूमा विशेष ट्राफिक जाँच अभियान तीव्र पारिएको छ। गाड़ी दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै यात्रुवाहक तथा मालवाहक गाड़ीमाथि विशेष निगरानी बढ़ाएको प्रहरीले जनाएको छ। र गएको सोमबार रोशी खोलामा आएको बाढ़ीका कारण बीपी राजमार्गमा रातको समयमा फँसेका यात्रुलाई उद्धार गर्ने सशस्त्र प्रहरीको टोलीलाई सम्मान गरिएको छ। बीपी राजमार्ग अन्तर्गत रोशीको सात लास्कोट र घुमाउने खोला बीच पाँच माइक्रोबसमा फँसेका 89 यात्रुको जोखिम मोलेर उद्धार गर्ने सशस्त्र प्रहरीलाई सशस्त्र प्रहरी बल गण नम्बर 15 हेडक्वार्टर काभ्रे प्लाञ्चोकको 24 वार्षिक उत्सवका अवसरमा नगद सहित सम्मान गरिएको हो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ उपत्यकामा डिजलबाट चल्ने 71% गाड़ी प्रदूषण मापदण्ड विपरीत, उपत्यकाभित्र मात्रै दैनिक 13 लाख गाड़ी गुड्दै। आज पनि वर्षा र बदली, कोशी र मधेशका केही ठाउँमा पानी पर्ने सम्भावना। र भक्तपुरका सुकुम्बासी शिविरमा रहेकाहरूको उपचारको जिम्मा बागमती प्रदेश सरकारले लिने। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
2: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिष्ट नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 066-5220-9।

0: toilet pony, yeah. Extreme energy drink.
1: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ECG डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
8: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
7: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0660 40 21 23 40 21 24 मोबाइल 98 41 45 14 48
2: यो मोबाइलले पनि तनावै दियो भन्या
0: हैन के तनाव दियो ए खुशी
2: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
0: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
9: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ
10: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495 94 0 46 98 13 09 49 32

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856774486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665240497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसार नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
12: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
13: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
14: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
13: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसीसर नगरपालिका 7 पुरानो बेङ्चोक, लमसुङ। सम्पर्क 9841626344 9841626344।
15: होइन हौ दिदी बहिनी, हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
16: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
15: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड़ क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
16: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
15: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
16: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउने छौ।
17: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
18: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाली दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
8: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania Extreme Energy Drink.
1: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साईली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
2: मन चारैतिर नडुलाउनु छ है दाई। आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
3: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
2: साथमा टिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसिसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लम्जुङ।
3: सम्पर्क मोबाइल 98460-9908, 98460-9908।
5: अरू सिमेन्टहरूको पकड पकड त सधैँ बोलीमै सीमित होला, तर सर्वोत्तम सिमेन्टसँग छ युरोपियन VRM टेक्नोलोजी, जसले भर्छ सिमेन्टको कण कणमा सबैभन्दा बढी पकड शक्ति र बन्छ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
7: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
7: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।

0: सिलाई दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ। फोन नम्बर 0665213083, मोबाइल नम्बर 9860206, 9821680380।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
5: अया मरेनियामा, यो दाँतले मलाई साह्रै दुख दियो।
6: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
5: जान त जाने, बरु कहाँ जाने होला खै?
6: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805067272।
7: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 10 बजेको छ।
8: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार, रेडियो मर्सिङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org/मा बिहान 10 बजेको मर्सिङ्गी समाचारमा म सुधाको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: मूल्य वृद्धिले निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी। हिउँ चितुवा गणना गर्न 56 ठाउँमा क्यामेरा राखियो। उद्योग तथा पर्यटन मन्त्रालयद्वारा बेसरमा उद्योगी तथा व्यवसायसँग अन्तर्क्रिया। तुलुङकोटमा वैशाख पूर्णिमामा शुरू गरिएको सतीघाट भव्य रूपमा समापन। विदेशमा रहेका समाजसेवीबाट 80,000 सहयोग। र कोलस्टर तोलजुङका चट्याङ पीड़ित परिवारलाई गाउँपालिकाद्वारा राहत वितरण।
3: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फीट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रूपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, विसर आर्ट, सेना फिल्म हल चोक, लमजुङ।

अब समाचार विस्तारमा पेट्रोलियम पदार्थको अत्याधिक मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी आएको छ। नेपाल आयल निगम मधेस

निर्माण व्यवसाय महासंघले भनी पेट्रोलियम पदार्थको अत्याधिक मूल्यवृद्धिका कारण पूर्वाधार निर्माण क्षेत्रको काम प्रभावित भएको इन्धनले खपतमा कमी आएको दावी गरेको छ। नेपाल निर्माण व्यवसाय महासंघका पूर्वाध्यक्ष रवि सिंहले इन्धनमा अत्याधिक मूल्यवृद्धिका कारण निर्माण व्यवसायले अति आवश्यक अवस्थामा मात्र इन्धन खर्च गर्ने गरेको बताउनुभयो। उहाँले निर्माण व्यवसायले पुल लगायत संरचनामा भने महँगो मूल्यको इन्धन प्रयोग गर्दै आइरहेको बताउनुभयो। उहाँका अनुसार केही समय अघिसम्म प्रति किलोग्राम 80 रूपियाँमा पाइने बिटुमिन अहिले करिब प्रति किलोग्राम 155 भन्दा माथि पुगेको छ। वीरगंज वनसर कार्यालयका अनुसार चालू आर्थिक वर्षको 9 महिनामा 500 थरीका 1,48,16 करोड़ रूपियाँ मूल्य पर्ने पेट्रोलियम पदार्थ आयात भएको छ। गएको आर्थिक वर्षको यही अवधिमा भने 1,40,10 करोड़ रूपियाँ मूल्य पर्ने 5 थरीका पेट्रोलियम पदार्थ आयात भएको थियो। नेपालको एकमात्र शिखर आरक्षित क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँ चितुवाको गणनाका लागि क्यामेरा जडान गरिएको छ। 15 दिन लगाएर तीन समूहले 3200 मिटरदेखि 5500 मिटरको उचाइमा पुगेर 56 सेन्सर सहितको क्यामेरा जडान गरिएको छ। नाव र झारलको वैधानिक शिकार हुने ढोरपाटन आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भए पनि अहिलेसम्म गणना हुन सकेको थिएन। हिउँ चितुवाको एक इन्च संख्या पत्ता लगाउन प्राविधिक शिकार आरक्षको टोली र गणकहरू क्यामेरा जडान गरेर फर्किएका छन्। आरक्षका रेन्जर सागर सुविधिका अनुसार 56 क्यामेरा तीन समूहले 6 शिकार ब्लकमा राखेर फर्केको बताउनुभयो। क्यामेराले 45 दिनसम्म आफै फोटो संकलन गर्नेछ। ढोरपाटन शिकार आरक्षको 3000 देखि 5500 मिटर भन्दा माथिसम्म हिउँ चितुवाको वासस्थान रहेको पाइएको छ। 1325 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको आरक्षको मुख्यालय बाग्लुङमा रहे पनि म्याग्दी र रूकुमसम्म फैलिएको छ। वैशाखको 11 गतिदेखि राख्न थालिएको क्यामेरा 45 दिनपछि संकलन गरेर कार्यालयमा ल्याएर गणना गरिनेछ। आरक्षका विभिन्न शिकार ब्लक मध्ये सेङ, सुन्दह, दोगाडी, घुस्तुङ, बार्सी र फागुने ब्लकमा हिउँ चितुवा गणना गर्न क्यामेरा जडान गरिएको हो। उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा लमजुङका उद्योगी तथा व्यवसायीहरूसँग अन्तर्क्रिया कार्यक्रम भएको छ। बिहिबार विश्वभरमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न उद्योग व्यवसाय संचालक, होटल व्यवसाय, महिला उद्यमी लगायत सरकारवालाहरूको सहभागिता थियो। कार्यक्रममा उद्योग तथा पर्यटन मन्त्रालयको उपसचिव महाराज ढकालले उद्योगी व्यवसायीहरूसँग सम्बन्धित गण्डकी प्रदेशका ऐन नियम, उद्योग तथा वाणिज्य फर्म दर्ताका लागि आवश्यक कागजात गण्डकी प्रदेश अन्तर्गत जिल्लागत रूपमा संचालनमा रहेको उद्योग वाणिज्य तथा व्यवसाय संचालनमा देखिएका मुख्य चुनौती र समस्याबारे जानकारीमूलक प्रस्तुति राख्नुभएको थियो। सरकारको कर नीति, व्यवसाय संचालनमा आइपरेका समस्या, पर्यटन प्रबन्धनका चुनौती, बजार अनुगमन प्रभावकारी नभएको लगायतका विषयमा सुझाव तथा प्रश्न राखेका थिए। व्यवसायीहरूले प्रक्रियागत रूपमा संचालनमा रहेका व्यवसायीहरू दोहोरो तेह्रो कर तिर्नुपर्दा व्यवसायीहरू मारमा परेको, सरकारले ल्याएको सहुलियतपूर्ण कर्ज तथा स्टार्टअप उद्यम कर्ज व्यवस्था झन्झटिलो भएको गुनासो गरेका थिए। उद्योगी व्यवसायलाई प्रोत्साहन गर्ने नीति प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, उद्यमशीलता विकास सहुलियतपूर्ण ऋण व्यवस्था तथा प्रक्रिया सरल बनाउन आग्रह गरेका थिए। मन्त्रालयका सचिव टीकाराम पौडेलले कार्यक्रममा उठाएका सुझाव तथा जिज्ञासाको जवाफ दिँदै उद्योग तथा पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको र सहभागीका महत्वपूर्ण सुझावहरू आगामी नीति तथा कार्यक्रममा समेट्न पहल कदमी भूमिका निर्वाह गर्ने बताउनुभयो। कार्यक्रममा सहायक प्रमुख जिल्लाधिकारी थमन सिंह गौतम, एकीकृत सेवा कार्यालय लमजुङ, प्रमुख मिता कुमारी थापाको उपस्थिति थियो। कार्यक्रमको संचालन अल्पकालीन आश्रय सेवा केन्द्र प्रमुख सिर्जना पौडेलले गर्नुभएको थियो। लमजुङको कुलस्तर गाउँपालिकाले सटट्याङ पीड़ित परिवारहरूलाई राहत वितरण गरेको छ। गाउँपालिकाको वडा नम्बर 2 टोलसिंह निवासी बलबहादुर लामाको परिवारलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री प्रदान गरेको हो। लामाको घरमा गत वैशाख 12 गते परेको सट्याङबाट क्षति पुगेको थियो। पीड़ित परिवारहरूलाई बिहिबार गाउँपालिका अध्यक्ष तथा पालिका स्तरीय विपद व्यवस्थापन समितिका संयोजक सूर्य प्रसाद गुरूङ, उपाध्यक्ष गमीमाया गुरूङ, प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद वाक्ली, योजना शाखा प्रमुख चित्र घली तथा प्राविधिक शाखा प्रमुख

0: प्रकाश शेरसनको टोलीले राहत सामग्री हस्तान्तरण गरेका हुन्। लामाको परिवारलाई राहत स्वरूप चामल, दाल, चिनी, भाँडा बर्तन, ब्लाङ्केट, ब्याट लगायत दैनिक जीवनयापनका लागि आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष सूर्य प्रसाद गुरूङले बताउनुभयो। विपदको समयमा स्थानीय सरकार नागरिकसँगै रहेको बताउँदै अध्यक्ष गुरूङले पीड़ितलाई तत्कालको आवश्यकता अनुसारको सामग्री उपलब्ध गराइएको बताउनुभयो। लामसुङको सुन्दरबजार नगरपालिका स्थित दुर्लुङकोट भाङ्गुमा दुरा सेवा समाज इकाई कमिटिले वैशाख पूर्णिमाको अवसर पारेर सञ्चालन गरिएको सांस्कृतिक नासती घाटो भव्य सभ्य तथा रमणीय वातावरणमा सम्पन्न भएको छ। कार्यक्रम सफल बनाउन देश तथा विदेशमा रहेर प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीप्रति आयोजक तथा स्थानीयवासीले धन्यवाद व्यक्त गरेका छन्। विशेष गरी बेलायतमा रहेका समाजसेवी सिंहबहादुर दुरा, विधान दुरा, अमेरिकामा रहेका अमृत दुरा, खेम दुरा, बुद्धिस्ट दुरा तथा हङकङमा रहेका ज्ञान दुरा र भीमचन्द्र दुरा लगायतले गाउँको संस्कृति संरक्षण तथा विकासका लागि निरन्तर सहयोग पुर्याउँदै आउनु भएको दुरा सेवा समाज चुलुङकोटले जनाएको छ। सतीघाटु समापनको अवसरमा परम्परागत नाच तथा जातीय पहिचान जोगाई राख्नका लागि विदेशमा रहेका समाजसेवी दाजुभाइहरूले दानस्वरूप एकमुष्ट रूपमा 80 सहयोग प्रदान गरेका छन्। रोजगारीको सिलसिलामा प्रदेशमा रहेर पनि आफ्नो गाउँको विकास तथा रीतिरिवाज सघनामा सहयोग गर्दै आएकी स्थानीयले परम्परागत पहिचान जोगाई राख्न सो सहयोग प्रदान गरेका हुन्। समाजले जेठ 8 र 9 गते सतीघाटको भोज कार्यक्रम समेत आयोजना गरेको थियो। दुरा सेवा समाज तुलुङकोट भाङ्गुली संस्थागत रूपमा आयोजना गर्ने कुनै पनि सामूहिक भोज तथा कार्यक्रममा मदिराजन्य पदार्थ पूर्ण रूपमा निषेध गरेको छ। संस्कृतिको संस्कृतिसँग जोड़िए पनि यसले समाजमा विकृति विसंगति भित्रिएको आर्थिक मितव्ययिताको लागि पनि मदिराजन्य पदार्थको प्रयोगमा निषेध गरिएको समाजले जनाएको छ। समाचारको क्रममा एकैछिन व्यापारी विश्राम।
1: सूचना सूचना सूचना। त्रिपुरेश्वर शिव मन्दिर संरक्षण सुधार समितिको तेस्रो साधारण सभा गण्डकी प्रदेश सरकारका पूर्व वन तथा वातावरण मन्त्री माननीय भेषबहादुर पौडेलको प्रमुख आतिथ्यतामा हुन गइरहेको हुँदा उपस्थितिका लागि मन्दिर व्यवस्थापन समितिका सल्लाहकार ज्यूहरू, सम्पूर्ण चन्ददाता ज्यूहरू तथा शुभचिन्तक ज्यूहरूलाई मिति 2083 वैशाख 26 गते शनिबार बिहान ठिक 10 बजे मन्दिर परिसरमा उपस्थित हुन मन्दिर व्यवस्थापन समिति हार्दिक अनुरोध गर्दछौं। हरिप्रसाद पौडेल अध्यक्ष एवं त्रिपुरेश्वर शिव मन्दिर संरक्षण सुधार समिति बेची सहर 7 लमजुङ।
2: सूचना सूचना सूचना। वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234।
2: रोजगार सेवा केन्द्र बेसी सहर 98-470-14-549।
4: वन डडेलो रोकथामका लागि डिभिजन वन कार्यालय लमजुङको अनुरोध। सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिलको सल्केमा आगो लाग्न सक्छ। वनमा लाग्ने आगो वन डडेलो हो। वनमा डडेलो लागेमा निभाउन कठिनाई भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अपनाउन नसकिएमा ज्यान समेत जान सक्छ। त्यसैले घर वरिपरि डडेलो नआउने गरी सफा राखौ। खेतबारीमा सुकेका घाँस पात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटो निभाएर फालौ। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। कोठालो जाँदा राम्रो घाँस पलाउँछ भनी जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागि हालेमा उपभोक्त समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा आगो निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझ सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्न नगराउनु हुन डिभिजन वन कार्यालय सबैमा हार्दिक अपील गर्दछ। डिभिजन वन कार्यालय लमजुङ।
5: मिति 2082 जेठ 13 गते लमजुङको मध्य नेपाल नगरपालिका वडा नम्बर 6 भोरलेटारबाट बेबारिसी अवस्थामा फेला परेका गोर्खा जिल्ला पालुङटार नगरपालिका वडा नम्बर 5 आप बगैचा घर बताउने अन्दाजी वर्ष 82 लालबहादुर गुरूङलाई उद्धार गरी बेसीसर स्थित मानव सेवा आश्रममा ल्याइ राखिएकोमा मिति 2083 वैशाख 14 गते राति उहाँको दुःखद निधन भएको र मृतकको शव अन्त्येष्टिका लागि परिवार वा आफन्त कोही पनि सम्पर्कमा नभएकोले निम्न अनुसार हुलिया भएका व्यक्तिको आफन्त पहिचानको निम्ति यो सूचना प्रकाशन गरिएको छ। उचाइ 5 फिट 4 इन्च, उमेर अन्दाजी 82 वर्ष, लिंग पुरूष, आँखाको रंग कालो, कपालको रंग सेतो, लुगा फाटा निलो कालो चेक शर्ट, हरियो रंगको ट्र्याक, पेटमा रातो बुट्टे पटुकी, छालाको चिन्ह गहुँ गोरो, पुरानो घाउ चोट नदेखिएको, अन्य केही विशेष चिन्ह नदेखिएको। उक्त हुलिया भएको व्यक्तिलाई पहिचान गर्न सक्ने वा परिवार तथा आफन्तलाई सम्पर्कमा ल्याइदिन सक्ने कोही भएमा जिल्ला प्रहरी कार्यालय लमजुङमा सम्पर्कमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: विश्व नगरपालिका 11 बरबुल बुढ़ीको आयोजित जनजागृति आधारभूत विद्यालयको नयाँ भवन शिलान्यास गरिएको छ। बिहिबार आयोजित कार्यक्रममा ग्रामीण सामुदायिक विकास केन्द्र का पूर्व अध्यक्ष राजेन्द्र बोहरा र वडाध्यक्ष शिवपर्श जोशीले संयुक्त रूपमा भवन शिलान्यास गर्नुभएको हो। आरसीडीसीको सहयोगमा निर्माण हुन लागेको विद्यालय भवन करिब 1,14,00,000 रूपियाँ लागतमा निर्माण गरिने जनाइएको छ। निर्माण कार्य वर्षदेखि शुरू भइसकेको र आगामी असोज महिनासम्म सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनीले जनाएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानेन्द्र मगरका अनुसार भवन निर्माणका लागि सूर्य मन बहादुर मगर र श्रीमाया मगरले जग्गा उपलब्ध गराउनु भएको हो। साथै विद्यालयको शौचालय निर्माणका लागि स्थानीय सिन्ध तथा पलियाले जग्गा प्रदान गर्नुभएको उहाँले बताउनुभयो। भवन निर्माणका लागि 5.5 गुणा जग्गा उपलब्ध भएको विद्यालयले सुनाएको छ। हाल जनजागृति माविमा कक्षा 8 सम्म अध्ययन हुने गरी 140 जना विद्यार्थी अध्ययनरत छन्। पुरानो विद्यालय भवन जीर्ण बन्दै गएपछि नयाँ भवन निर्माणको पहल गरिएको विद्यालयले सुनाएको छ। शिलान्यास कार्यक्रममा विद्यालयका प्रधान अध्यापक वासु सिलवाल, स्वर्गीय दम्पतिका छोरा मोती राणा मगर, विद्यालय व्यवस्थापन समिति सदस्य रीता सिलवाल, भीमकुमारी गोतामी लगायत शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। लामसुङको व्यस्त नगरपालिका 10 खासुर घर भई हाल हङकङमा बसोबास गर्दै आएका सत्य प्रसाद घले र उहाँकी पत्नी शर्मिला घलेले मानव सेवा आश्रम लामसुङलाई आर्थिक सहयोग गर्नुभएको छ। स्वर्गीय पिता मेघबहादुर घले, स्वर्गीय छोरी सोनु घले तथा स्वर्गीय फुपू ठाडे घलेको स्मृतिमा उहाँहरूले आश्रममा श्री लक्ष्मीनारायणहरूलाई भोजन गराउनका साथै आश्रमलाई 51,000 रूपियाँ सहयोग प्रदान गरेका हुन्। उनीहरूले उदवाय उक्त सहयोग रकम आश्रमकी सुजाता राउतलाई हस्तान्तरण गरेका हुन्। हाल आश्रममा 25 जना आश्रित रहेका छन्। 89 वर्षीय आमा विष्णु कुमारी घलेको सुस्वास्थ्यको कामना गर्दै सहयोग प्रदान गरिएको परिवारले सुनाएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघ लामजुङ शाखाका पूर्व अध्यक्ष आश गुरूङको समेत उपस्थिति थियो। मानव सेवा आश्रम लामजुङले सहयोगप्रति घले परिवारलाई धन्यवाद व्यक्त गरेको छ। विश्व शहर यस्तो संयुक्त भूपू सैनिक वर्ष तथा ऋण सहकारी संस्थाको संयुक्त भूपू स्मार्ट मोबाइल बैंकिङ सेवा संचालनमा आएको छ। उक्त मोबाइल एप मार्फत सदस्य तथा सेवाग्राहीले सहज रूपमा विभिन्न बैंकिङ तथा वित्तीय सेवा लिन सक्ने संस्थाले जनाएको छ। मोबाइल एप मार्फत रकम जम्मा तथा फिर्ता गर्ने, ऋण तिर्न, कारोबारको एसएमएस अलर्ट प्राप्त गर्न तथा शेयर वर्ष तथा ऋण खाताको मंश जानकारी हेर्न सकिने व्यवस्था गरिएको छ। त्यसगरी स्टार्ट क्यूआर कोड नेपाल पे फोन पे वा स्क्यान मार्फत कारोबार गर्न सकिने क्यूआर स्क्यान गरी बैंक खाताबाट संस्थामा रहेको आफ्नै बचत खातामा रकम जमा गर्न सकिने सुविधा समेत उपलब्ध रहेको जनाइएको छ। एप मार्फत संस्थाको तथा अन्य बैंकका खाताहरूमा रकम रकमान्तर ई सेवा र खल्ती वालेटमा रकम लोड गर्न सकिनेछ। साथै ट्राफिक फाइन बिजुली पानी इन्टरनेट हवाई टिकट मोबाइल टीवी लगायत विभिन्न युटिलिटी बिलको भुक्तानी गर्न सकिने सुविधा पनि रहेको छ। संसद सचिवालयले संघीय संसदका सदस्यहरूको बायोमेट्रिक विवरण संकलन शुरू गरेको छ। आउँदो संसद अधिवेशनको पूर्व सन्ध्यामा संसदको प्रणालीलाई थप आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले विवरण संकलन शुरू गरेको सचिवालयले जनाएको छ। सदस्य सांसदहरूको व्यक्तिगत विवरण फोटो र औंलाको छाप संकलन भइरहेको छ। यसले सांसदको उपस्थिति प्रणालीलाई डिजिटल बनाउन र सदस्यहरूको परिचय पत्रलाई थप सुरक्षित बनाउन सहयोग पुग्नेछ। सचिवालयले संकलन गरेका सबै विवरणहरू अत्याधुनिक प्रणालीमा सुरक्षित रहने सुनिश्चित गरेको छ। संकलन गरिएका बायोमेट्रिक डाटाहरूको प्रयोग सांसदको सुरक्षा उपस्थिति तथा मतदान प्रक्रियामा समेत सहयोग गर्न सकिने गरी गृह कार्य भइरहेको छ। यसअघि पनि सांसदमा केही डिजिटल अभ्यासहरू शुरू भए पनि पुनः बायोमेट्रिक प्रमाणीकरण भने यसपटक मात्र व्यवस्थित रूपमा अघि बढ़ाइएको हो। यस कार्यले सांसदको काम कार्यवाहीमा थप सुस्तता ल्याउने अपेक्षा छ।
2: मुख्य समाचारका प्रायोजक
6: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: मूल्य वृद्धिले निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी। हिउँछिटुवा गणना गर्न 56 ठाउँमा क्यामेरा राखियो। उद्योग तथा पर्यटन मन्त्रालयद्वारा विश्वकर्मा उद्योगी तथा व्यवसायसँग अन्तर्क्रिया। तोलुङकोटमा वर्ष पूर्णिमामा शुरू गरिएको सतीघाटो भव्य रूपमा समापन। विदेशमा रहेको समाजसेवीबाट 80,000 सहयोग र कोलस्तर तोलसँग चट्याङ पीड़ित परिवारलाई गाउँपालिकाद्वारा राहत वितरण। बिहान 10 बजेको मर्सङ्गको समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म सुधा विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन बीएफएम 95 मेगाहर्ज
1: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ढडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव सबै मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग, बेसिसर नगरपालिका 7, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463 38518।

0: तपाईं पोखरा जाँदै हुनुहुन्छ वा पोखराबाट हिँड्दै हुनुहुन्छ, मिठो खाना अनि मनोरम दृश्यमा रम्न चाहनुहुन्छ भने बन्दीपुर केबल कारको बटन स्टेशन केबल कार चोक तनाउमा खुल्ला गरिएको रेस्टुरेन्ट ड्राइभ इन तपाईँको लागि उत्तम विकल्प हो। यहाँ स्वास्थ्यवर्धक थरी थरीका खानाका परिकारहरू र रिफ्रेसमेन्टको लागि मनमोहक बगैँचा, धार्मिक पार्क र जंगली म्युजियम हेर्ने मौका पाउनुहुनेछ। तपाईँको पेट त पक्कै अघाउँछ तर मन भने अघाउँदैन।
1: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
2: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो कि?
1: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
2: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
1: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
3: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
4: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
4: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
3: सम्पर्क फोन 9849-68924, 9850-86780।
2: यो मोबाइलले पनि तनावै दियो भने
5: होइन, के तनाव दियो ए खुसी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
8: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California.
1: Extreme energy drink.
2: सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0667520119 0667520370 वा 590370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
3: सुन्दर देखिनु तपाईँको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
6: हाम्रा सेवाहरू शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
3: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
6: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
3: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
6: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डीफोरको उपचार,
3: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
6: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 9846210320 र 9818541991।
3: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, बेसर नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
7: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा आल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमिला तीन गुना लाना टुला हुलास मुसम अर्कु तिल दमाइसे।
8: अरू सिमेन्टहरूको पकड पकड त सधैँ बोलीमै सीमित होला, तर सर्वोत्तम सिमेन्टसँग छ युरोपियन VRM टेक्नोलोजी, जसले भर्छ सिमेन्टको कणकणमा सबैभन्दा बढी पकड शक्ति र बन्छ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ, नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9865067272।
7: नसा, स्नायु, मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर।
8: मोडल सिटी हस्पिटल प्राली, बेसी सहरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, हाडे रोग तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
7: जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फयमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग फएमा
8: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
7: लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
8: उदास भइरहने, जिउमा फूर्ति नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा,
9: जाँच हुने दिन र समय यही वैशाख 26 गते शनिबारका दिन बिहान 11 बजेबाट।
8: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
7: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडल हस्पिटल, बेसी सहर। सम्पर्क नम्बर 0665204, मोबाइल नम्बर 9840506063, 9694988777।

0: Mania.
1: Extreme energy drink.
2: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
6: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
5: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
6: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
7: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
8: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
9: अहिले बिहानको ठिक 11 बजेको छ

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेष नगरपालिका साथ युनिभर्स

0: बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र
1: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि
0: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ
1: हो नि बाबु त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र
0: हो नि भाउजू
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
3: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने
2: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने
3: प्रोपाइटर सुनिल विश्वकर्मा जय श्रीराम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लमजुङ
4: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074

0: drip on ya. Extreme energy drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058।

बन्दीपुर केबलकारको बटन स्टेशन केबलकार चोक तनहुमा खुलेको ड्राइभ इन रेस्टुरेन्ट गएर खोजेको रोजेको थरी थरीका स्वास्थ्यवर्धक खानाका परिकारहरू र रिफ्रेसमेन्टको लागि मनमोहक बगैँचा धार्मिक पार्क र जंगली म्युजियम हेर्ने मौका पाउनुहोस् साथै शिव भगवानको विशाल मूर्तिको दर्शन पनि गर्नुहोस्।

0: California. Extreme energy drink.
1: सुन्दर देखिनु तपाईको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
2: हाम्रा सेवाहरू: शरीरका अनावश्यक रौँ हटाउने, ट्याटू हटाउने,
1: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
2: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
1: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
2: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डी फोरको उपचार,
1: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
2: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आज सम्पर्क गर्नुहोस् 98426010320 र 98118415091।
1: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, विश्व नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
3: नेपाल ऋण खप्पै बिमगान्छ, क्याल्बोलुम प्रविधि से शोभा, आल्मोनियम कोटे सादा थिन, रंगीन जस्ता पाता, हुलास जुरा कलर छ्यान बन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन, लानन टुबमुला तीन गुना लाना टुला हुलास मुसम अर्कु तिल दमाइसे।
4: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेको छु।
5: मन चारैतिर नडुलाउनुहोस् है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
6: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
5: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
6: सम्पर्क मोबाइल 98460918, 98460918।
8: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार ल्याएको सर्वोत्तम सिमेन्ट।
9: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्रणाली बेसीसर साथ, लमजुङ।
10: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ।
9: थप जानकारी लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्रणाली बेसीसर साथ, सानीमा बैंकको ठीक अगाडि।
11: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
1: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538।
7: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
8: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
7: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
9: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
7: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
10: यो मोबाइलले पनि तनावै दियो भने
9: होइन, के तनाव दियो ए खुशी?
10: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिमिलो पसल कतै छैन?
9: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
7: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
11: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495940046 र 98130949532।
12: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
13: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
12: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
13: मलाई त एकदमै मन पर्यो।
12: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
14: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
12: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204435, 5204375। विश्वास तपाईँको, सेवा हाम्रो।

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 4 2 44।

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 066-4021-23-4021-24, मोबाइल 9841-4514-48।

0: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
1: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
1: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ
1: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
0: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
1: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
3: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाउ
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ
5: नेपाल ऋण खप्पै बिमगा छ क्याल्भोलुम प्रविधि से शोभा आल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा तीन गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुणा लाना डुला हुलास मुसम अर्कु तिल दमाइसे
6: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: Mania Extreme Energy Drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्छुन। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 98461-26344, 98461-26344। आधार मजबूती।

0: सर्वोत्तम सुपर ग्रिप में 60% बड़ी पकड़ शक्ति जिसले बन्छ सर्वोत्तम निर्माण सर्वोत्तम स्टील।
1: होइन हो दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
2: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
1: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिड बक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
2: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
1: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
2: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
4: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
5: ए छोरी, त्यो पालीमा राखेको रेडियो ले त बा।
6: हुन्छ हुन्छ हुन्छ।

0: आहा, कति राम्रो गीत बजेको, मनै हर्र भयो। ए केटा केटी हो, आ त आओ, यो रेडियो त मैले चिन्नै सकिनँ, कुन हो बा?
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत्ने पालो मेरो।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साफवेयर तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर नै कुन होला है?
8: अब धेरै जनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: California.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
4: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
5: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
4: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
5: ल भइहाल्छ नि नानी।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
7: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसिसर साथ, भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
8: हेलो, मर्सेङ्गदी एफएम 95 मेगाहर्ज

0: गन्तव्य पुरानो तर उचाई नयाँ बन्दीपुर केबल कार यही जेठ 31 गतेबाट व्यावसायिक सञ्चालनमा छ। बन्दीपुर केबल कार, प्रकृतिसँग रमौ खुलेर।
1: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
2: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
1: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
2: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
1: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
3: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
4: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
4: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
3: सम्पर्क फोन 98490-68924, 98450-86780।
2: यो मोबाइलले पनि तनावै दियो भने
5: होइन, के तनाव दियो ए खुसी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
8: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: sip on ya.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
3: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर, बेसी सहर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचारी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665251
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अय्या मरेनी आमा यो दाँतले मलाई साह्रै दुःख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ र भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेट डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065772

0: सुन्दर देखिनु तपाईँको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्य सँग सम्बन्धित सम्पूर्ण सेवा।
1: हाम्रा सेवाहरू शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
0: अनुहारका दागहरू लेजर ट्रिटमेन्ट द्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
1: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
0: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
1: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डी फोरको उपचार,
0: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
1: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 9846210320 र 9818541991।
0: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, बेसर नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजेको छ।
3: एक्सट्रीम एनर्जी ड्रिंक, टेक द डिफरेंस, फील द एनर्जी।

हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँले मर्सङ्गी कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छु भने टेक्निकल पार्टबाट हामीलाई सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र आज हामी शुक्रबारे बसाईमा छौं शुक्रबारे बसाईमा हामीले म्युजिकको ट्र्याक लिएर आएको छौं भने तपाईँले कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनुपर्ने हुन्छ र हामी सात दिनको सातै बार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं आज हाम्रो अलिकति टेक्निकल इस्यूजको कारणले गर्दाखेरि प्रोग्राम फेसबुक लाइभ मार्फत चाहिँ प्रसारण भइरहेको छैन त्यसको एकदमै धेरै क्षमा प्रार्थी छौं र आजको बसाईमा कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 0665220020 डायल गरेर तपाईँ आजको बसाईमा जोडिन सक्नुहुनेछ र आइतबारको बसाईमा हामी समय सान्दर्भिक विषयवस्तुलाई शीर्षक राखेर त्यसमा डिस्कस गर्ने गर्छौं सोमबारको बसाईमा तपाईँले जुनसुकै गीत रोज्न पाउनुहुनेछ हामी बजाइदिनेछौं मंगलबार तपाईँले मात्रै लोकगीत गाउन सक्नुहुनेछ भने बुधबारको बसाईमा तपाईँले चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ बिहिबारको बसाईमा यहाँले कथा कविता गजल मुक्तक जस्ता लेख रचनाहरू प्रस्तुत गर्न सक्नुहुनेछ भने शुक्रबारको बसाईमा तपाईँले हामी म्युजिकको ट्र्याक लिएर आउँछौं तपाईँले कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनुपर्ने हुन्छ साथै हप्ताको साथ सरी अन्तिम दिन शनिबार चाहिँ तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ यो हाम्रो सात दिनको बसाई यो बसाई अनुसार हामी आफ्नो कार्यक्रम सञ्चालन गर्ने गर्छौं भने तपाईँले पनि आफूलाई मनपर्ने बसाईमा हामीलाई फोन गरेर साथ गर्न सक्नुहुनेछ र यति बेला तपाईँको सामु एउटा सांगीतिक कोसेली राख्न चाहन्छौ स्वीकार दिनुहोला

0: को नम्बरको ट्र्याक हामी बजाइदिनेछ। तपाईँले कुन गीतको ट्र्याक हो भनेर चाहिँ पत्ता लगाउनुपर्ने हुन्छ आजको बसाइमा। र जोडिन चाहनुहुन्छ भने 0665220020 तपाईँले फोन गर्न सक्नुहुनेछ। हामी सात दिनको सातै बार फरक फरक बसाइको साथमा यसरी नै उपस्थित हुने गर्छौं। हप्ताको पहिलो दिन आइतबारको दिनमा एउटा शीर्षक राखेर त्यसमा हामी कुराकानी गर्नुपर्ने हुन्छ। सोमबारको बसाइमा तपाईँले जुनसुकै गीत रोज्न पाउनुहुनेछ, नेपाली गीत हामी बजाइदिनेछौ। मंगलबारको बसाईमा यहाँले मात्र लोकगीत गाउन सक्नुहुनेछ भने बुधबारको बसाईमा चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ। बिहिबारको बसाईमा कथा कविता गजल मुक्तक लेख रचनाहरू चाहिँ प्रस्तुत गर्नु सक्नुपर्ने हुन्छ तपाईँले। र यति बेला हामीसँग आजको पहिलो कलर जोड सक्नु भएको छ। हेलो, नमस्ते।
1: गुड आफ्टरनुन, छगलो, नमस्कार।
0: नमस्ते, गुड आफ्टरनुन, कृष्णजी सन्चै हुनुहुन्छ?
1: हजुर, सन्चै छु। तपाईँ सन्चै हुनुहुन्छ?
0: हजुर, म पनि एकदमै धेरै सन्चै छु। के गर्दै हुनुहुन्छ?
1: धेरै सन्चै हुनुहुन्छ, भेरी गुड हो। के गर्ने, अब एकछिन सिल्पिङ गरे उठेर प्रोग्राम सुन्नु लाग्यो।
0: हजुर, कृष्णजीको आवाज सुनेर मैले एकदमै ठिक छु भनेर त भनिहालेँ, तर अलिकति हजुरले भने जसरी नै म चाहिँ 80% ठिक, 20% चाहिँ अलिकति बिसन्चो छु भन्नुपर्छ है।
1: के भयो र त्यो रुगो खोजी के अब त्यो रुगो त होला कि के भयो?
0: हजुर, मलाई चाहिँ अलिकति आँखामा अनि घाँटीमा चाहिँ समस्या परिरहेको छ है अहिले चाहिँ।
1: हो, के भयो त फेरि?
0: अनि आज एकदमै घाम चर्केको छ, के गर्दै हुनुहुन्छ तपाईँ?
1: त्यही त भन्यो नि त, अब एकछिन सिल्पिङ गर्यो उठेर फेरि अब प्रोग्राम सुन्नु लाग्यो। यहाँ त घाम त अहिले त बादलले छेक्यो।
0: हो, त्यो त चाहिँ
1: ठिकै छ, पानी आउला जस्तो छैन।
0: हजुर,
1: यता घाम लागेछ।
0: हजुर, यता चाहिँ घाम लागिरहेको छ। अनि पानी पिउनु भएको छ कि छैन पर्याप्त मात्रामा?
1: हिजो नि अब त्यहाँ अब गरेर के अरे बिहामा गएर आएको भातको के अरे ऊ पनि भएन, रातभरि पानी बिगोइदिएको नि, कहिले अब नारेको झोल अनि झोलिलो त खानुपर्छ भन्छ कि रे होइन?
0: हजुर हजुर। अनि आजको बसाइको बारेमा कृष्णजीलाई जानकारी छ कि छैन? कृष्णजी
1: जानकारी त छ नि, मैले के अरे अब त्यो पत्ता लाउनु नसक्ने भएर फोन नगरौँ कि भनेको, अब फेरि अब बोल्नु मन लाग्यो। पत्ता त मैले पक्कै पनि लाउँदैन, अब कोही कोही अब साथीहरूले पत्ता लाउँथ्यो कि, अब फोन गर्ने अब झ्याउ मान्ने रहेछ साथीहरू, के अब त्यो ब्यालेन्स नभएर हो कि के हो कुनै।
0: हजुर, आज चाहिँ एकदेखि आठवटा ट्र्याक रहेको छ, तपाईँ कति नम्बरको ट्र्याक रोज्न चाहनुहुन्छ?
1: अब आउँदैन के अरे, अब पुरै अब स्टार्टदेखि फिनिस गर्ने अरे आठ नम्बरको बजाइदिनु, पत्ता त मैले लाउँदैन।
0: हजुर हुन्छ, हामी आठ नम्बरको ट्र्याक बजाउनेछौँ, तपाईँले चाहिँ सुन्नुहोला अनि पत्ता लगाउनु होला है त।
1: हस्,
0: आठ नम्बरको ट्र्याक चाहिँ यस प्रकार रहेको छ है।

0: हजुर कृष्णजी
1: हजुर
0: यो कुन गीतको ट्र्याक जस्तो लाग्छ तपाईँलाई
1: मलाई थाहा छैन
0: थाहा छैन है अरू साथीलाई पास भन्न चाहनुहुन्छ
1: हजुर पास गर्छु तर अरू साथीहरूले फोन गर्नै डराउँछ अब कसले पत्ता लगाउला र अब फोन गर्नै डराउँछ सबै साथीहरू
0: हजुर हुन्छ हामी अरू साथीलाई पास भन्नेछौ तपाईँ कसलाई सम्झिन चाहनुहुन्छ आजको बसाइबाट
1: हजुर सम्झिनै पर्दैछ सबभन्दा पहिला तपाईँलाई
0: धन्यवाद
1: अनि प्राविधिकमा साथ दिने दिलुजीलाई अनि मस्टेम्बी होल टिमलाई
0: हजुर
1: अनि अब साथीहरू मेरो नाम राशि कृष्ण गुरुङ अनि फेरि चन्द्र लामा यमसा रुमगर टेगु छेत्री लक्ष्मीवसन मिश्र शङ्कर श्याम

0: उपासनाजी
1: हजुर
0: कुरा आएन त यहाँले चाहिँ पत्ता लगाउन सक्नु भएन है
1: हजुर सकिएन मैले त
0: ओहो मलाई त 100% स्योर थियो अब उपासनाजीले पक्कै पनि पत्ता लगाउनुहुन्छ जस्तो लागिरहेको थियो है हुन्छ अर्को दिनमा चाहिँ पत्ता लगाउनु होला आजको लागि चाहिँ तपाईँको कसलाई सम्झिन चाहनुहुन्छ उपासनाजी
1: ए हुन्छ सम्झिनु पर्दाखेरि हजुरसँग हजुरको लागि हाम्रो टेक्निसियन मित्र बहिनीको लागि बहिनी भन्ने मान्छे है अनि हाम्रो रेडियो परिवारको लागि र साथीहरू मेरो जतिजना साथीहरू छन् उहाँहरू सम्पूर्णलाई एकमुठमै कहीँ कसैलाई बिर्सेको छैन भन्न चाहन्छु म भन्दा अगाडि सम्पूर्णलाई र मलाई उपासना भनेर चिन्नुहुने नचिन्नुहुने सम्पूर्ण साथीलाई सम्झिँदै छुट्टिन्छु ल नमस्ते
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्र हामीसँग जोडिनु भएको थियो सर्लाहीबाट उपासनाजी र उहाँले आजको विषयमा ट्र्याक नम्बर 5 रोज्नु भएको थियो भने पत्ता लगाउन सक्नु भएको छैन इफ तपाईँलाई ट्र्याक नम्बर 5 कुन गेटको ट्र्याक हो भनेर तपाईँले थाहा छ भने पनि तपाईँले फोन गर्न सक्नुहुनेछ अर्को नम्बर पनि तपाईँले चुज गर्न सक्नुहुनेछ र यति बेला हामीसँग फेरि पनि कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते
2: नमस्ते लक्ष्मीजी
0: नमस्ते सम्झनाजी सन्चै हुनुहुन्छ
2: हजुर सन्चै छु
0: के गर्दै हुनुहुन्छ
2: अनि
0: को को हुनुहुन्छ आज
2: आज श्रीमान म सानो नानी अनि सासू मम्मी आज
0: अनि आज त घाम पनि लागेको छ है सम्झनाजी
2: हजुर आज चाहिँ कपडा मजाले सुकाउनु पाइयो
0: अनि आज सम्झनाजीले पक्कै पनि कार्यक्रम पनि सुन्दै हुनुहुन्थ्यो होला हुन्छ त्यसो भए चाहिँ सम्झनाजीले कति नम्बरको ट्र्याक चाहिँ बजाउन चाहनुहुन्छ त
2: एक नम्बरकै लागिदिनु
0: एक नम्बरको ट्र्याक चाहिँ तपाईँ सुन्न चाहनुहुन्छ है हजुर हुन्छ हामी एक नम्बरको ट्र्याक बजाउनेछौ सम्झनाजीले चाहिँ आजको रेकर्ड तोड्नु पर्यो है त कसैले पनि पत्ता लगाउनु भएको छैन यहाँले चाहिँ पत्ता लगाइदिनु पर्यो
2: हुन्छ पत्ता लगाउन सके लगाइहाल्छु नि
0: हजुर हुन्छ सुन्नु होला ट्र्याक नम्बर 1

0: हजुर, कुन गीतको ट्र्याक होला सम्झनाजी?
1: पत्ता लगाउन सकिएन लक्ष्मीजी.
0: पत्ता लगाउन सक्नु भएन है?
1: सकिएन.
0: हुन्छ, अर्को साथीले पत्ता लगाउनुहुन्छ होला पक्कै पनि. तपाईँले चाहिँ कसलाई सम्झिन चाहनुहुन्छ?
1: सर्वप्रथम हजुरलाई.
0: हजुर, धन्यवाद.
1: दिदीजीलाई र मेरो घर परिवार, सासू मम्मी गणेश कुमारी श्रेष्ठ, बुवा गुरु प्रसाद श्रेष्ठ, श्रीमान नारायण प्रसाद श्रेष्ठ, नानी साधना श्रेष्ठ, अनि सानो नानी अनुसा श्रेष्ठ, दिदी विष्णु कुमारी श्रेष्ठ, र मेरो छोरा धनप्रसाद श्रेष्ठ, बुहारी संसिता श्रेष्ठ, नाति निरा श्रेष्ठ, र माइत बस्ने बुवा मम्मी भाइ, पाखेमा बस्ने दुईटा बहिनी भए, देशरमा बस्ने देवर, आज ब्यालेन्स कम छ, आज नाम भन्न सकिनँ आज देवर, र म चाहिँ योभन्दा अगाडि आउने पछाडि आउने सम्पूर्णलाई भन्दै बिदा हुन्छु लक्ष्मीजी. हस् धन्यवाद.
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई.
1: बाई.
0: हजुर, भर्खरै मात्र हामीसँग सम्झनाजी जोडिनु भएको थियो. उहाँले ट्र्याक नम्बर 1 रोज्नु भएको थियो भने उहाँले पनि पत्ता लगाउन सक्नु भएको छैन. र आजको बसाईबाट सम्पूर्ण साथीहरू र उहाँको घर परिवारलाई सम्झिँदै उहाँ चाहिँ विदा भइसक्नु भएको छ. इफ यो तीनटा ट्र्याक मध्ये तपाईँलाई कुनै पनि ट्र्याक आउँछ जस्तो लाग्छ भने पनि यहाँले फोन गर्न सक्नुहुनेछ. अर्को पनि हामीसँग 5 बाँकी नै छ. र यति बेला हामीसँग कोही साथी हुनुहुन्छ कलमा. हेलो, नमस्ते. हजुर
2: नमस्कार लक्ष्मी.
0: नमस्ते सुषमाजी. धेरै दिनपछि सुषमाजीको आवाज सुन्न पाउँदाखेरि कानलाई पनि आनन्द मिलेको छ भन्नु पर्यो है त. कता हराउनु भएको थियो तपाईँ?
2: म काहीँ नै हराएनु बहिनी, म सुनिरहन्छु तपाईँहरूलाई.
0: सुन्न चाहिँ सुन्नुहुन्छ, तर फोन चाहिँ कहिले कसो मात्रै गर्नुहुन्छ है?
2: अनि यस्तो हुँदा अब ब्यालेन्स हुन्न, अनि कोही बेला कोही बेला फुर्सद हुँदैन, कोही बेला हान्दा हान्दा हातै गल्छ लाग्दैन.
0: हजुर हजुर, हो, त्यो समस्या पनि हामीले बुझ्नुपर्ने हुन्छ. अनि आज फोन गर्नुभएको छ कार्यक्रममा, अनि पक्कै पनि बसाइको बारेमा यहाँलाई थाहा नै छ होला है?
2: एकदमै थाहा छ. हाम्रो कृष्ण भाइले रोजेको भनिदिनु पर्यो, अरूले फोन गर्दैन भन्दै थियो, भाइले गुनासो गरेको थियो, त्यही भएर मैले पनि गरेको.
0: हुन्छ, 8 नम्बरको ट्र्याक हामी बजाउनेछौ. सुषमाजीले चाहिँ पत्ता लगाइदिनु होला है त.
2: मिल्दै मिल्दैन ट्राई गर्नु.
0: हजुर, हुन्छ, हामी 8 नम्बरको ट्र्याक बजाउनेछौ.

0: हजुर सुषमा जी,
1: म ए हो भन्न त सक्दिनँ तर पनि झाटा राख्छु बहिनी।
0: हजुर हुन्छ।
1: सुन साइली साइली भन्ने जस्तो लाग्छ है, उसलाई त 40 कतिसी रमाउला भन्ने छ नि एउटा,
0: त्यस्तो लागेको छ है तपाईँले
1: अनि
0: हो कि होइन होला त सुषमाजीलाई लागेको कुरा?
1: मलाई त्यस्तै लाग, अब तपाईँले भनिदिनु है।
0: हजुर हुन्छ, सुषमाजीले चाहिँ ठ्याक्कै पत्ता लगाउनु भएको छ, यहाँलाई बधाई छ। कहिले कस्तो झटारो हान्दा पनि फल चाहिँ खस्ने रहेछ, यहाँलाई बधाई छ। सुषमाजी कसलाई सुनाउन चाहनुहुन्छ यो गीत?
1: सुनाउन त फर्स्ट भयो त तपाईँलाई
0: धन्यवाद,
1: प्यारी बहिनीलाई, दिलु बहिनीलाई,
0: हजुर,
1: अनि त्यो होल टिमलाई,
0: हजुर,
1: अनि मेरो यहाँ बुहारी चिन्नुलाई,
0: हजुर,
1: अनि विशेष गरी त हाम्रो कृष्ण भाइलाई, अनि कृष्ण भाइ अब बेसर आउँछु भन्दै थियो, कहिले आउनु हो मलाई एकचोटि कल गर्ने भन्नु है, भन्न चाहन्छु है।
0: हजुर।
1: अनि साथीहरू भन्नुपर्दा सुनिता बहिनीलाई, मुना बहिनीलाई, सलिना बहिनीलाई, अनि बिन्दा बहिनीलाई, सरस्वती बहिनीलाई, आइतश्री बहिनीलाई, शोभा परियारलाई, शङ्कर भाइलाई, अनि यामसारू भाइलाई, अनि टेकु छेत्रीलाई, अनि श्यामप्रसाद भाइलाई, श्याम पाण्डेलाई, र मलाई चिन्ने नचिन्ने सबै सबैलाई भन्दै बिदा हुन्छु बहिनी, नमस्कार।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर भर्खरै मात्र हामीसँग जोडिनु भएको थियो सुषमाजी हुनुहुन्थ्यो, उहाँले ट्र्याक नम्बर 8 रोज्नु भएको थियो भने ठ्याक्कै पत्ता लगाउनु भएको छ। आजको पहिलो कलर हुनुहुन्छ जसले चाहिँ गीत ठ्याक्कै पत्ता लगाउनु भएको थियो र उहाँले सम्पूर्ण साथीहरूको नाम लिनुभएको छ यो गीत सुनाउन चाहनु भन्दै। र यति बेला चाहिँ हामी तपाईँको सामु सुषमाजीले पत्ता लगाउनु भएको ट्र्याक नम्बर 8 सँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: नसा स्नायु मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर।
1: मोडल सिटी हस्पिटल प्राली बेसी शहरमा सरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागु औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
0: जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फयमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, शारीरिक फयमा
1: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
0: लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
1: उदास भइरहने, जिउमा फूर्ति नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढ़ी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
2: जाँच हुने दिन र समय: यही वैशाख 26 गते शनिबारका दिन बिहान 11 बजेबाट।
1: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडल हस्पिटल, बेसी शहर। सम्पर्क नम्बर 0665204, मोबाइल नम्बर 9840050663, 9694988777।

0: California.
1: Extreme energy drink.
2: I know, Didi Boyni. आजको किसान मिटिङमा के गन्थन हुँदैछ
3: के हुनु नि साइला दाई धानको बिउ राख्ने समय भयो कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दै छौ नि
2: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ खानामा मिठो पाक्नलाई छिटो हल्का बाँच्नदार हावाले नडल्ने उत्पादन पनि धेरै भएको गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी
3: ओहो यो धान त असाध्यै राम्रो पो रहेछ
2: हो त नि नानी त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं
3: हवस् त दाई धेरै धेरै धन्यवाद तपाईँलाई हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउने छौ
4: नेपाली माटोले रोजेको किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ खोजी खोजी लगाऊ
5: सूचना सूचना सूचना त्रिपुरेश्वर शिव मन्दिर संरक्षण सुधार समितिको तेस्रो साधारण सभा गण्डकी प्रदेश सरकारका पूर्व वन तथा वातावरण मन्त्री माननीय भेषबहादुर पौडेलको प्रमुख आतिथ्यतामा हुन गइरहेको हुँदा उपस्थितिका लागि मन्दिर व्यवस्थापन समितिका सल्लाहकार ज्यूहरू सम्पूर्ण चन्ददाता ज्यूहरू तथा शुभचिन्तक ज्यूहरूलाई मिति 2083 वैशाख 26 गते शनिबार बिहान ठिक 10 बजे मन्दिर परिसरमा उपस्थित हुन मन्दिर व्यवस्थापन समिति हार्दिक अनुरोध गर्दछौ हरिप्रसाद पौडेल अध्यक्ष एवं त्रिपुरेश्वर शिव मन्दिर संरक्षण सुधार समिति बेसी सहर 7 लमजुङ मिति 2082 जेठ 13 गते लमजुङको मध्य नेपाल नगरपालिका वडा नम्बर 6 भोरलेटारबाट बेबारिसे अवस्थामा फेला परेका गोर्खा जिल्ला पालुङटार नगरपालिका वडा नम्बर 5 आप बगैचा घर बताउने अन्दाजी वर्ष 82 लालबहादुर गुरूङलाई उद्धार गरी बेसीसर स्थित मानव सेवा आश्रममा ल्याइ राखिएकोमा मिति 2083 वैशाख 14 गते राति उहाँको दुःखद निधन भएको र मृतकको शव अन्त्येष्टिका लागि परिवार वा आफन्त कोही पनि सम्पर्कमा भएकोले निम्न अनुसार हुलिया भएका व्यक्तिको आफन्त पहिचानको निम्ति यो सूचना प्रकाशन गरिएको छ उचाइ 5 फिट 4 इन्च उमेर अन्दाजी 82 वर्ष लिंग पुरूष आँखाको रंग कालो कपालको रंग सेतो लुगा फाटा निलो कालो चेक सर्ट हरियो रंगको ट्र्याक पेटमा रातो बुट्टे पटुकी छालाको चिन्ह गहुँ गोरो पुरानो घाउचोट नदेखिएको अन्य केही विशेष चिन्ह नदेखिएको उक्त हुलिया भएको व्यक्तिलाई पहिचान गर्न सक्ने वा परिवार तथा आफन्तलाई सम्पर्कमा ल्याइदिन सक्ने कोही भएमा जिल्ला प्रहरी कार्यालय लमजुङमा सम्पर्कमा आइदिनुहुन हार्दिक अनुरोध गर्दछौं

0: हजुर, यो मिठो सांगीतिक कोसेली सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि हामी कार्यक्रममा उपस्थित भइसकेको छौं। आज हामी शुक्रबारे बसाईमा छौं। शुक्रबारे बसाईमा तपाईँले ट्र्याक पत्ता लगाउनु पर्ने हुन्छ र यति बेला हामीसँग फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: नमस्ते दिदी।
0: नमस्ते मिनजी। मिनजीको धेरै दिन पछि आवाज सुन्नमा मिल्यो नि, किन हो र यति हराउनु भएको मिनजी?
1: धेरै दिन त भएको छैन हो।
0: मलाई चाहिँ कस्तो धेरै दिन जस्तो लागेको छ त मिनजी।
1: हो र?
0: हजुर, एकदमै हो नि।
1: मैले त सोमबारदेखि गरेको छैन, सोमबार त गरेको थियो।
0: ओहो, अनि के गर्दै हुनुहुन्छ मिनजी?
1: अहिले ड्युटीमै
0: ड्युटीमै हुनुहुन्छ है?
1: हजुर।
0: अनि खाजा खानुभयो मिनजी?
1: छैन
0: छैन है। कति बजेतिर खानुहुन्छ खाजा? अनि आज कार्यक्रममा जोडिनु भएको छ। कार्यक्रम चाहिँ यहाँले सुन्नु भएको थियो कि थिएन मिनजी? सुनिराख्नु भएको छ है। उसो भए त आजको बसाईको बारेमा यहाँलाई पक्कै पनि जानकारी नै छ। हुन्छ, कति नम्बरको ट्र्याक रोज्न चाहनुहुन्छ? पाँच नम्बरको ट्र्याक भन्नुभयो है। हुन्छ, हामी पाँच नम्बरको ट्र्याक बजाउनेछौँ। पक्कै पनि यहाँले मिलाउनुहुन्छ होला भन्ने चाहिँ मलाई भित्रैबाट फिलिङ्स आइरहेको छ। सो तपाईँ चाहिँ मजाले ध्यान दिएर सुन्नु होला है त।
1: हुन्छ।

0: हजुर मिनजी, कुन गीतको ट्र्याक होला त यो?
1: यो कुन गीत भन्नाले दार्जिलिङको रेल पछ्यौरी उडायो भन्ने गीत होला जस्तो लाग्यो दिदी।
0: त्यो होला जस्तो लागेछ है। कुन गीत भन्नुभयो अरे मिनजी, फेरि सुनाइदिनुहोस् त तपाईँको आवाजमा।
1: निधारैमा भन्ने गीत हो कि?
0: हो, यो ठ्याक्कै यही हो कि हो जस्तो लाग्छ। हजुर भर्खरै मात्र हामीसँग मिनजी जोडिनु भएको थियो र उहाँले ट्र्याक नम्बर 5 रोज्नु भएको थियो भने उहाँले पत्ता पनि लगाइसक्नु भएको छ। मिनजी सुन्दै हुनुहुन्छ भने यहाँलाई एकदमै धेरै बधाई छ र उहाँले साथी त सम्झिन पाउनु भएको छैन, उहाँले टेक्निकल इस्युजको कारणले गर्दाखेरि अथवा उहाँको पर्सनल कारणले गर्दाखेरि फोन चाहिँ काटिएको छ र यो ट्र्याक नम्बर 5 चाहिँ कश्मीरी पछ्यौरी नै रहेको छ र अहिले चाहिँ तपाईँको सामु यो गीत राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

हजुर, यो मिठो सांगीतिक कोसरीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। आज हामी शुक्रबारे बसाईमा छौं। शुक्रबारे बसाईमा हामीले आठवटा गीतको ट्र्याक लिएर आएको छौं। तपाईँले कुनै पनि एउटा नम्बर सुज गरेर त्यो गीत त्यो नम्बरमा रहेको ट्र्याक चाहिँ बजाउन सक्नुहुनेछ। हामीसँग आठ नम्बर र पाँच नम्बर ट्र्याक बाहेक चाहिँ अरू सबै बाँकी नै रहेको छ र प्रत्येक दिन फरक फरक बसाईको साथमा हामी उपस्थित हुने गर्छौ। आइतबारको दिनमा एउटा शीर्षकमा कुराकानी गर्ने पर्ने हुन्छ। सोमबारको बसाईमा तपाईँले जुनसुकै गीत रोज्न पाउनुहुनेछ, नेपाली गीत हामी बजाइदिनेछौ। मंगलबारको दिनमा तपाईँले मात्रै लोकगीत गाउन सक्नुहुनेछ भने बुधबारको बसाईमा आधुनिक विधा, लोक विधा, चलचित्र विधा र पप विधा गरी चारवटा विधाबाट तपाईँले गीत रोज्न पाउनुहुनेछ। बिहिबारको बसाईमा लेख रचनाहरू प्रस्तुत गर्ने दिन रहेको छ, तपाईँले कथा, कविता, गजल, मुक्तक, चारू, सायरी चाहिँ प्रस्तुत गर्न सक्नुहुनेछ। र शनिबार शुक्रबारको दिनमा तपाईँले ट्र्याक पत्ता लगाउनु पर्ने हुन्छ भने भोलि हप्ताको अन्तिम दिन चाहिँ तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ। यो हाम्रो सात दिनको बसाई, यो बसाई अनुसार हामी कार्यक्रम सञ्चालन गर्छौं भने तपाईँले पनि आफूलाई मनपर्ने बसाईमा हामीलाई फोन गर्न सक्नुहुनेछ। साथै हाम्रो कार्यक्रम चाहिँ रेडियो मर्सेङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण हुन्थ्यो, बट हिजो र आज चाहिँ अलिकति टेक्निकल इश्यूजको कारणले गर्दाखेरि चाहिँ लाइभ भइरहेको छैन। त्यसको लागि पनि सम्पूर्णलाई एकदमै धेरै क्षमा माग्न चाहन्छौ। र कार्यक्रम सुन्दै हुनुहुन्छ र कार्यक्रममा जोडिन चाहनुहुन्छ भने तपाईँले 0663520020 डायल गर्न सक्नुहुनेछ। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौ र तपाईँले चाहिँ फोन गरेर कार्यक्रममा जोडिन सक्नुहुनेछ। र यति बेला तपाईँको सामु फेरि पनि एउटा सांगीतिक कोसेली राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

हजुर, यो मिठो सांगीतिक कौशली पछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं र अब चाहिँ हामी कार्यक्रमबाट छुटिनुपर्ने हुन्छ। आज हामी शुक्रबारे बसाईमा थियौं र शुक्रबारे बसाईमा प्रत्यक्ष फोन मार्फत हामीसँग पाँचजना साथी जोड़िनु भएको थियो। हामीसँग हुनुहुन्थ्यो कृष्ण लामाजी, उपासनाजी, सम्झनाजी, सुषमाजी र मीन राईजी जोड़िनु भएको थियो। उहाँहरू पाँचैजनालाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु र आजको कार्यक्रमलाई जुनसुकै स्थान र जुनसुकै माध्यमबाट सुन्नुहुने तपाईँ सम्पूर्णलाई पनि एकदमै धन्यवाद दिन चाहन्छु र कार्यक्रममा टेक्निकल पार्टबाट सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म लक्ष्मी घले छुटिन चाहन्छु। रेडियो मर्सेङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: आया मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो।
2: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
1: जान त जाने, बरु कहाँ जाने होला खै।
2: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस डेन्टल क्लिनिकमा जाने नि।
3: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065772।

0: Extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665 20 19 0665 20 370 वा 590 370 मा जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
3: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
4: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
3: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिक्री, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
4: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
3: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
4: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
3: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665 20 152,
4: मोबाइल 97460054।
3: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
6: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

नमस्कार, दिउँसो 2 बजेको मर्सिङ्गी बुलेटिनमा म सुधाको स्वागत छ। सरकारले आगामी वैशाख 28 गते सोमबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अनुरोध गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले 28 गते दिउँसो 4 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री परिषदका निर्णय सार्वजनिक गर्दै दिएको जानकारी अनुसार उक्त सम्बोधन कार्यक्रममा उपस्थितिका लागि संघीय संसदका सबै सदस्यहरू आह्वान गर्न समेत राष्ट्रपति समक्ष अनुरोध गर्ने निर्णय भएको छ। सरकारको सिफारिशमा राष्ट्रपतिले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था तथा अभ्यास रही आएको छ। सरकारले विभिन्न देशमा रहेका 15 जना अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले विभिन्न देशमा रहेका अवैतनिक दूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले यही वैशाख 28 गते सोमबार दिउँसो संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गरेको छ। सदनमा अनिवार्य रूपमा उपस्थित हुनका लागि संसदहरूलाई आह्वान गरिएको सरकारका प्रवक्ता पोखरेलले बताउनुभयो। पेट्रोलियम पदार्थको अत्याधिक मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी आएको छ। नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयका अनुसार पछिल्लो समय दैनिक पेट्रोलियम पदार्थको बिक्रीमा कमी आएको कार्यालयले विगतमा दैनिक औसतमा 5000 किलो लिटर डिजेल र 2000 किलो लिटर पेट्रोल बिक्री गर्ने गर्दथ्यो, तर अहिले कार्यालयबाट हुने इन्धनको बिक्रीमा कमी आएको छ। नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयका प्रमुख अशोक शाहले पछिल्लो समय दैनिक पेट्रोल र डिजेल बिक्रीमा केही कमी आएको बताउनुभयो। अहिले डिजेल दैनिक औसतमा 3500 किलो लिटर बिक्री हुँदै आइरहेको छ भने पेट्रोल दैनिक 1000 किलो लिटर औसत बिक्री हुँदै आइरहेको उहाँको भनाई छ। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा अमेरिकाले नेपालको ए टोलीलाई 263 रनको लक्ष्य दिएको छ। माथिल्लो मुनपाली मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। अमेरिकाका स्मिथ पटेलले शतक बनाए। पटेल 108 बलमा 116 रन जोडेर आउट भए। नेपाल ए का पावन सरफाले 2 तथा विपिन खत्री, साहब आलम, बसिर अहमद, शेर मल्ल, रशिद खान र नारायण जोशीले एक एक विकेट लिए। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा हिजो नेपाल ए ले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। सुनको भाव आज 1100 रूपियाँले बढ़ेको छ। हिजोको तुलनामा सुनको भाव तोलामा 1100 रूपियाँले बढ़ेर 2,99,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव भनी बढ़ेको छ। चाँदीको भाव आज 120 रूपियाँले बढ़ेर तोलाको 5,275 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सरकारले विकल्प बिना बस्ती खाली गराउन थालेपछि देशभरका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरू सड़क प्रदर्शनमा उत्रिएका छन्। 9 दिन अघि काठमाडौँबाट शुरू भएको बस्ती खाली गर्ने अभियान देशभर चलाउने योजनामा सरकार लागेपछि भूमिहीनहरू सरकार विरूद्ध प्रदर्शनमा उत्रिएका हुन्। काठमाडौँको सुरा बस्तीबाट 9 दिनमा 15,000 बढ़ी विस्थापित भइसकेका छन्। त्यस्तै अवस्था आफ्नै क्षेत्रमा पनि आउने आशंकामा अहिले भूमिहीनहरू आवासको अधिकारको माग गर्दै सड़कमा उत्रिएका हुन्। विकल्प बिना बस्ती खाली गराएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोबासीले बिहिबार बुटवलमा सरकारको विरोध ठूलो प्रदर्शन गरी राजमार्ग चौराहाबाट शुरू भएको प्रदर्शन ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो। मध्यपूर्वको अत्यन्त संवेदनशील समुद्री मार्ग हर्मुजमा अमेरिकी र इरानी सैन्य शक्तिबीच तनाव सर्किएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले इरानले अमेरिकी नौसेनाका 3 जहाजमाथि आक्रमण गरेको जनाएको छ। इरानले मिसाइल, ड्रोन र साना ढुङ्गाको प्रयोग गर्दै आक्रमण गरेपछि आफ्ना जहाज र सैनिकको सुरक्षाका लागि आत्मरक्षात्मक जवाही कार्यवाही गरेको अमेरिकी सेनाको भनाई छ। अमेरिकी सेनाले तनाव बढ़ाउन नचाहने तर आफ्ना सैनिक र सुरक्षाका लागि पूर्ण तयारीमा रहेको जनाएको छ। okay.
दिउँसो दुई बजेको मर्सङ्गे बुलेटिन अहिले यति नै। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म सुधा विदा हुन्छु। रेडियो मर्सङ्गे 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गे .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि लो अब दुलाले दुलाले सिन्दूर हाल्ने
2: ओ अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औँठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी

0: प्राली प्रोप्राइटर दीपक फौडेल बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ

0: मृत्यु हुने जोखिम घट्छ।
1: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
0: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा, वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
1: हजुर हजुर,
0: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
2: सुर्तीजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
4: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिष्ट नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 066-520-209।

0: me a extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।
8: बेसी सहरी खोलिब रेडियो मर्सिङ दुई क्याले यो भाषा।

0: त्यस अब कोही खै मु खोइन ति गल्छ
1: ए 26 नर तिसे गरी बालोटी र रेडियो मर्सेन्डिङ गेन ओ गल्छ
2: क्यों युए आफै रेडियो मर्सेन्डिङ एफएम 95 मेगाहर्ज

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न, दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
8: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
8: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
7: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
3: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: केयर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
3: सम्पर्क फोन 9849068924, 9850063780।
8: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुसी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
11: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फेस्ट हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099532।
12: हाम्रो शाखा बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania Extreme Energy Drink.
1: सुन्दर देखिनु तपाईको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
2: हाम्रा सेवाहरू: शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
1: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
2: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
1: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
2: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डीफोरको उपचार,
1: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
2: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 9846210320 र 9818415191।
1: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, विश्व नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7, भीमसेनथान चोक, फोन 0665220120, मोबाइल 9846077745।
3: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
7: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज।

0: ए साइली घर बनाएर त लगभग सक्न आँटिसौ त
1: के सकिन्थ्यो दिदी अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ बल्ल बल्ल आँटेर बनाएको साँच्चै दिदी आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाउ न त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि
2: हजुर आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर बेसेसर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ प्रोभाइडर मदन सुनार थप जानकारीको लागि सम्पर्क 98664-51901
4: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
4: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 98560-46662
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
7: ग्राहक वर्ग र सम्पूर्ण निर्माण क्षेत्रकै विश्वासका साथ 20 वर्ष अनि 20 करोड बोरा उत्पादनको अनुभव पस्कँदै जगदम्बा अल्ट्रा ओपीसी र जगदम्बा पीपीसी सिमेन्ट मेरो देश मेरो जगदम्बा सिमेन्ट
8: जय श्री राम जय श्री राम
9: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र
8: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि
9: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नुपर्छ
8: हो नि बाबु त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र
9: हो नि भाउजू
10: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने
11: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
10: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
11: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने
10: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने
11: प्रोप्राइटर सुनिल विश्वकर्मा जय श्री राम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट ब्याङ्क नजिकै लमजुङ
0: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065-58074

0: California.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
5: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसी सह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261

0: जाने।
1: बन्दीपुर केबल कार को बटन स्टेशन केबल कार चौक तनहुमा खुले ड्राइव इन रेस्टुरेंट गए खोजे रोजे थरी थरी का स्वास्थ्यवर्धक खाना का परिकार रिफ्रेशमेंट को लागी मनमोहक बगैचा धार्मिक पार्क र जंगली म्यूजियम हेर्ने मौका पाउनुहोस् साथ ही शिव भगवान को विशाल मूर्ति को दर्शन पनि गर्नुहोस्
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
3: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
2: हुलासले बनाउँदैछ परिवार एक साथ
4: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
6: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463061
7: तपाईँको सन्तुष्टि हाम्रो चाहना
8: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार
9: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
8: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ईसीजी डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
9: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
8: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664021213 4021224 मोबाइल 9841454148

0: सीधाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले दिउँसोको 3 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी बढ़ी हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागको आग्रह। आज बसेको मन्त्री परिषद बैठकद्वारा विभिन्न 4 निर्णय, विभिन्न देशमा रहेका 15 अवैतनिक दूत पदमुक्त। प्रधान न्यायाधीशमा शर्माको सिफारिश, कार्यक्षमताको आधारमा गरिएको सरकारका प्रवक्ताको भनाई, प्रधान न्यायाधीश सिफारिशमा श्रम संस्कृति पार्टीका अध्यक्ष राय असन्तुष्ट। इण्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा 3 ज्यान गयो, 20 बेपत्ता पर्वतारोहीको खोजी चल्दै। र नेपालको एटोली अमेरिकाले दिएको 263 रनको लक्ष्य पछि आउँदै। नेपाल खबरमा अब पूरा खबर। यस वर्ष मनसूनमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको मनसून ऋतुको जलवायु पूर्वानुमान आकलन 2083 अनुसार यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने आकलन गरिएको उल्लेख छ। त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदर भन्दा बढ़ी रहने सम्भावना छ, अर्थात गर्मी बढ़ी हुने देखिन्छ। जेठ 18 असोज 14 4 महिनाको अवधिमा देशका धेरै जसो ठाउँमा दरभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको हो। कर्णालीको दक्षिणी भाग, लुम्बिनीको धेरै जसो भाग, मधेशको पूर्वी भाग र कोशी प्रदेशको दक्षिणी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको छ। सुदूरपश्चिमका धेरै जसो भाग, मधेशको पश्चिमी भाग र कोशीको मध्य भागमा सरदरभन्दा कम वर्षाको सम्भावना 45-55% रहेको छ। त्यस्तै कर्णाली प्रदेशको उत्तरी भाग तथा कोशीको उत्तरी भागमा सरदर वर्षा हुने सम्भावना 35-45% रहेको छ। देशका अन्य बाँकी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 35-45% रहेको छ। विभागले यो आकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको प्रारूपको आकलन तथा साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरमको आकलनका आधारमा तयार पारेको जनाएको छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यो अवधिमा वर्षभरको झण्डै 80% पानी पर्छ। मनसून आकलनलाई ध्यानमा राखेर आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागले आग्रह गरेको छ। सरकारले विभिन्न देशमा रहेका 15 अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले विभिन्न देशमा रहेका अवैतनिक दूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यसै गरी बैठकले यही वैशाख 28 सोमबार दिउँसो 4 संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। त्यसै गरी बैठकमा अनिवार्य रूपमा उपस्थित हुनका लागि सांसदलाई आह्वान गरिएको सरकारका प्रवक्ता पोखरेलले बताउनुभयो। मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 र असंलग्न श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले संवैधानिक परिषदले कार्यक्षमतालाई मुख्य आधार बनाएर प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरेको बताउनु भएको छ। वरियताक्रम मिचेर चौथो वरियताका न्यायाधीश शर्मालाई संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता पोखरेलले राजनीतिको प्रभावमा नपरेका र अन्य कार्यक्षमतामा अब्बल भएकोले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने निर्णय संवैधानिक परिषदमा भएको दावी गर्नुभएको हो। आजको मन्त्री परिषद बैठकपछि निर्णय सुनाउने क्रममा पत्रकारको प्रश्नको जवाब दिँदै उहाँले न्यायालयलाई सुधार गर्दै लैजाने क्रम पहिलो पटक शुरू भएको बताउँदै यसलाई अझै व्यवस्थित ढंगले अघि बढ़ाउने समेत बताउनुभयो। प्रवक्ता पोखरेलले कार्यक्षमताको हिसाबले प्रधान न्यायाधीश नियुक्त गरिएको नेपालको इतिहासमा नै पहिलो पटक रहेको समेत दावी गर्नुभयो। त्यसै गरी उहाँले लिपुलेख लगायत नेपाली भूमि फिर्ता ल्याउनका लागि भारतसँग सरकारले संवाद नै गरेर अघि बढ़ने पनि बताउनु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधान न्यायाधीश सिफारिश प्रक्रियाप्रति असन्तुष्टि जनाउनु भएको छ। अध्यक्ष राईले आज विज्ञप्ति निकालेर चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिश गर्नु सरकारको गल्ती भएको टिप्पणी गर्नुभएको छ। उहाँले उपसभामक रूबी कुमारी ठाकुरले वरियता उल्लंघन गरी निर्णयमा हस्ताक्षर गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ। संसद छलेर राष्ट्र प्रमुखलाई दवाब दिई संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गराउनु गलत रहेको र गलत कामलाई सही भन्न नसकिने विज्ञप्तिमा उल्लेख छ। सुशासन शासन र थितिको आश्वासन दिएर सत्तामा पुगेको दलले विधि मिचेर यस्तो कार्य गरेको भन्दै वहाँले यसमा राजनैतिक र कानूनी स्वार्थ लुकेको आशंका समेत व्यक्त गर्नुभएको छ। अध्यक्ष राई रहेको पार्टीबाटै ठाकुर उपसभामुख बन्नुभएको हो। आफ्नै पार्टीबाट उपसभामुख बनेकी ठाकुरको भूमिकाप्रति राईले असन्तुष्टि व्यक्त गर्नुभयो। हिजो बसेको संवैधानिक परिषद बैठकले वरिष्ठता क्रमको चौथो नम्बरमा रहेका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
1: घर बाहिर भिडभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
1: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556493334955।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। सरकारले विकल्प बिना नै अतिक्रमित संरचना खाली गराउन थालेपछि देशका विभिन्न ठाउँमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीले विरोध प्रदर्शन गरेका छन्। काठमाडौँको माइतीघर, धनुषाको महेन्द्रनगर लगायतका ठाउँमा सुकुम्बासीले आज प्रदर्शन गरेका हुन्। 9 दिन अघि काठमाडौँबाट शुरू भएको अतिक्रमित बस्ती खाली गर्ने अभियान देशभर चलाउने योजनामा सरकार लागेपछि भूमिहीन सुकुम्बासीले प्रदर्शन गर्न थालेका हुन्। सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न र लालपूर्जा दिनुपर्ने उनीहरूको मुख्य माग छ। यसअघि रूपन्देहीको बुटवलमा तथा दाङको देउखुरी क्षेत्रका भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीले पनि प्रदर्शन गरेका थिए।

0: राष्ट्रीय समाचार समितिले जनाएको छ। अब विदेशको खबर। इण्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा तीनजना पदयात्रीको ज्यान गएको छ। हालमा हेरा टापुमा रहेको माउन्ट डुकोनोमा ज्वालामुखी विस्फोट हुँदा बेपत्ता भएका अन्य 20 जना पर्वतारोहीको खोजी भइरहेको इण्डोनेशियाली अधिकारीलाई उद्धृत गरी समाचार संस्था अल जजिराले जनाएको छ। स्थानीय समय अनुसार आज बिहान 7:41 ज्वालामुखी विस्फोट भएको हो। स्थानीय उद्धार एजेन्सीका प्रमुख युवान रामदानीका अनुसार विस्फोटमा फँसेका 20 जना पदयात्रीको खोजी गर्न प्रहरीसहित दर्जनौं कर्मचारी खटिएका छन्। रामदानीले 9 जना पदयात्री सिंगापुरका रहेका समेत बताउनु भएको छ। वैज्ञानिकहरूले ज्वालामुखी गतिविधि विधिमा वृद्धि देखेपछि अप्रिल 17 यो क्षेत्र आगन्तुकका लागि बन्द रहेको थियो। अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा अमेरिकाले नेपालको ए टोलीलाई 263 रनको लक्ष्य दिएको छ। माथिल्लो मूलपानी मैदान काठमाण्डुमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। अमेरिकाका स्मिथ पटेलले शतक बनाए। नेपालले अहिले अमेरिकाले दिएको 263 रनको लक्ष्य पछाइरहेको छ। नेपालले ताजा अवस्थामा 20 ओभर 3 बलको खेल सकिँदा 3 विकेट गुमाएर 94 रन बनाएको छ। नेपालका लागि अब 176 बलमा 169 रन जितका लागि आवश्यक छ। 20 ओभर 4 बलको खेल सकिँदा 3 विकेट गुमाएर नेपालले अहिले 94 रन जोडेको छ। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा हिजो नेपालले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग टू खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। चारभन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी बढ़ी हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागको आग्रह। आज बसेको मन्त्री परिषद बैठकद्वारा विभिन्न 4 निर्णय, विभिन्न देशमा रहेका 15 जना अवैतनिक दूत पदमुक्त। प्रधान न्यायाधीशमा शर्माको सिफारिश कार्य क्षमताको आधारमा गरिएको सरकारका प्रवक्ताको भनाई, प्रधान न्यायाधीश सिफारिशमा श्रम संस्कृति पार्टीका अध्यक्ष राई असन्तुष्ट। इण्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा 3 जनाको ज्यान गयो, 20 जना बेपत्ता पर्वतारोहीको खोजी चल्दै र नेपालको ए टोली अमेरिकाले दिएको 263 रनको लक्ष्य पछ्याउँदै।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: काली नदीको शिर,
3: मणि चूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार।

0: सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtiaai.org फोन नम्बर 01-5224-352-5224-353
1: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। सर्वोच्च अदालतले सूचना प्रविधिको शाखामा प्राविधिक समस्याका कारण आज पेशी सार्वजनिक हुन ढिलाइ भएको जनाएको छ। संवैधानिक परिषदको सिफारिशका विषयलाई लिएर पेशी तोक्न ढिलाइ भइरहेको भन्ने विषयमा सत्यता नभएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरलाले बताउनुभयो। प्राविधिक समस्याका कारण आज सर्वोच्च अदालतमा मुद्दाको पेशी झण्डै 2 घण्टा ढिला गरी मात्रै सार्वजनिक भएको थियो। काठमाडौँको माइतीगर मण्डला क्षेत्रमा सुकुम्बासीले प्रदर्शन गरेका छन्। उनीहरूले नाराबाजीसहित आज प्रदर्शन गरेका हुन्। काठमाडौँ उपत्यकामा रहेका सुकुम्बासीले काठमाडौँ महानगरपालिका र सरकारले डोजर चलाएर आफूहरूलाई विस्थापित गराएको बताएका छन्। प्रदर्शनमा सहभागीले मानवाधिकारको रक्षा, सबैलाई बराबर गरिनुपर्ने लगायत माग राखेका छन्। सरकारले थापाथली, गैरीगाउँ, मनोहरा लगायत क्षेत्रमा बनेका अनधिकृत संरचना तथा घरटहरा हटाएको थियो। साथै त्यहाँ बसोबास गर्दै आएका विस्थापितलाई विभिन्न ठाउँमा होल्डिङ सेन्टर बनाएर पनि राखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले साहित्य, कला र संगीतले सामाजिक एकता सुदृढ़ बनाउने बताउनु भएको छ। राष्ट्रपति भवनमा आज आयोजित नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोहमा वहाँले साहित्य, कला र संगीतले सबै नेपालीलाई एकताको सूत्रमा बाँधेको बताउनुभयो। राष्ट्रपति पौडेलले साहित्य, कला र संगीत राष्ट्रिय सम्पत्ति र पहिचानका आधार भएका उल्लेख गर्दै बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधता रहेको देशमा साहित्य, कला, गीत, संगीत आपसमा प्रेम, मित्रता र नेतृत्व बढ़ाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउने आधार रहेका बताउनुभयो। उहाँले नेपाली गीत संगीतको प्रवर्धनमा जोड़ दिँदै यसको विकास तथा आधुनिकता बीच सन्तुलन कायम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। राष्ट्रपतिले परम्परागत शैलीलाई जोगाउँदै आधुनिक प्रविधि र नवीनतम प्रयोग मार्फत नयाँ सिर्जना गर्नु सर्जकहरूका लागि चुनौती र अवसर दुवै भएका बताउनुभयो। गीत संगीतको क्षेत्रमा लागेकोलाई सम्मान गर्न राज्यले कुनै कञ्जुसै गर्न नहुनेमा उहाँको जोड़ छ। र आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै 74.5 लाख रूपियाँ ठगी गरेको आरोपमा 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारतका 29 वर्षीय संजय कुमार, काठमाडौँ महानगरपालिका 16 बस्ने 52 वर्षीय नगेन्द्र शाह, बाँकेका 24 वर्षीय मोहम्मद अफताब खाँ र सल्यानका 19 वर्षीय केशव सुनार रहेका छन्। संजय र नगेन्द्रले बेलायत पठाइदिने भन्दै 1 जनाबाट 22 लाख, अल्ताबले बुल्गेरिया पठाइदिने भन्दै 1 जनाबाट 51 लाख र केशवले क्यानाडा पठाइदिने भन्दै 1 जनाबाट 1,50,000 रूपियाँ लिएर सम्पर्कविहीन भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनीहरूलाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र चारभन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। यस वर्ष मनसूनमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी बढ़ी हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागको आग्रह। काठमाडौँको माइतीघरमा सुकुम्बासीको प्रदर्शन, मानवाधिकारको रक्षा गर्न माग र वैदेशिक रोजगारीमा पठाइदिने भन्दै 74.5 लाख रूपियाँ ठगी गर्ने 4 जना पक्राउ। अहिलेलाई चार भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्यालढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामान पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका साथ, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
5: प्रोप्राइटर नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
6: अनि तयो कागज के मेथि वा
7: झिल्काई
6: के पर्सनल नम्बर ब्लक लै वी
7: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लै र खर्खाई
6: अनि बैंगरी
7: बैंगरी
6: चार
7: चाहिँ तले लालपर्दी
6: चम लालपर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयार भिसा आफै न ब्याङ्क दे पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
7: सतर्क तन ठगी तब्द क्या जोगी न
8: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
9: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
10: सूचना सूचना सूचना त्रिपुरेश्वर शिव मन्दिर संरक्षण सुधार समितिको तेस्रो साधारण सभा गण्डकी प्रदेश सरकारका पूर्व वन तथा वातावरण मन्त्री माननीय भेषबहादुर पौडेलको प्रमुख आतिथ्यतामा हुन गइरहेको हुँदा उपस्थितिका लागि मन्दिर व्यवस्थापन समितिका सल्लाहकार ज्यूहरू, सम्पूर्ण चन्ददाता ज्यूहरू तथा शुभचिन्तक ज्यूहरूलाई मिति 2083 वैशाख 26 गते शनिबार बिहान ठिक 10 बजे मन्दिर परिसरमा उपस्थित हुन मन्दिर व्यवस्थापन समिति हार्दिक अनुरोध गर्दछौं। हरिप्रसाद पौडेल अध्यक्ष एवं त्रिपुरेश्वर शिव मन्दिर संरक्षण सुधार समिति बेसी सहर साथ लमजुङ।
6: यो मोबाइलले पनि तनावै दियो भने
11: हैन, के तनाव दियो ए खुशी,
6: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
12: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 93039942।

0: extreme energy drink.
1: बिस्तारै बिस्तारै बिस्तारै जानु ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ अति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ महिला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ठोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ठोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-7465
2: नोट फल्सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0675245475475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Liponia.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
3: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
5: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेको छु।
6: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
7: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
6: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा म्याट, तना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
7: सम्पर्क मोबाइल 9846019018, 9846019018।
8: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 066-520-152
1: मोबाइल 97460-00-454
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 8-13 लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-28-186 फोन 066-520-293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: Extreme energy drink.
1: 아이네 खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरु के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमसुङ सम्पर्क 9841626344 9841626344
8: अरू सिमेन्टहरूको पकड पकड त सधैँ बोलीमै सीमित होला तर सर्वोत्तम सिमेन्टसँग छ युरोपियन VRM टेक्नोलोजी जसले भर्छ सिमेन्टको कणकणमा सबैभन्दा बढी पकड शक्ति र बन्छ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकथल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपराइटर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसी सह नगरपालिका साथ, एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
4: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
5: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
4: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
5: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
6: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोपराइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856446662।
7: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
8: ग्राहक वर्ग र सम्पूर्ण निर्माण क्षेत्रकै विश्वासका साथ 20 वर्ष अनि 20 करोड बोरा उत्पादनको अनुभव पस्कँदै जगदम्बा अल्ट्रा ओपीसी र जगदम्बा पीपीसी सिमेन्ट, मेरो देश मेरो जगदम्बा सिमेन्ट।
9: होइन हो दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
10: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
9: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना, धानको बिउ त सिड बक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
10: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
9: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
10: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
11: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: extreme energy drink.
1: सुन्दर देखिनु तपाईको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
2: हाम्रा सेवाहरू: शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
1: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
2: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
1: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
2: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डी फोरको उपचार,
1: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
2: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 9846210320 र 9818541991।
1: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, बेसर नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
3: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
4: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
3: थप जानकारीको लागि सम्पर्क 0665909999, 9847769629। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
0: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि

0: ठिलाई दिने
1: अह म यो बिहे गर्दिन
2: हैन के हो बिहे किन नगर्ने
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ फोन नम्बर 0665213083 मोबाइल नम्बर 9860206 9921680380
4: प्रोपाइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा
1: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी
5: अनि कायो कागज के मेछि वा
6: झिल्काई
5: के पर्सनल नम्बर ब्लक लै वा दिए
6: पर्सनल मोबाइल नम्बर मे उनी यौ टेलिकमर भए अफिसर आएर ब्लक लै र खलखाई
5: अनि बैंगरी
6: बैंगरी चर चाहिँ तले लगपर्दी
5: समलपति न आफै न मोबाइल नम्बर फेर दिए बदेर ब्लक तयाई दिशा आफै न ब्याङ्क दिए पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
6: सतर्क तना ठगे तब्द क्या जोगिन
7: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
8: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
9: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
10: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफा बनाउनु पर्यो नि होइन र
9: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
10: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
11: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जु
12: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
13: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
12: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
13: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961

0: गन्तव्य पुरानो तर उचाई नयाँ बन्दीपुर केबलकार यही जेठ 31 गते बाट व्यावसायिक सञ्चालनमा छ। बन्दीपुर केबलकार, प्रकृतिसँग रमौ खुलेर।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: नसा, स्नायु, मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर।
1: मोडल सिटी हस्पिटल प्राली बेसी सहरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
5: जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फयमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग फयमा
1: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
5: लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
1: उदास भइरहने, जिउमा फूर्ति नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको सिहार नगरेमा, जाँच हुने दिन र समय यही वैशाख 26 गते शनिबारका दिन बिहान 11 बजेबाट। साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
5: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडल हस्पिटल बेसी सहर। सम्पर्क नम्बर 0665204, मोबाइल नम्बर 98400506637, 97694988777।

0: California. Extreme energy drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856 46 244।
4: होइन हो दिदी बहिनी, हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
5: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
4: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
5: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
4: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
5: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
6: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
7: हेलो, मर्सिङ FM 95 MHz

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त टिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल विशिसार नगरपालिका साथ लमजुङ सम्पर्क फोन 066-5220-209।
2: डिभिजन वन कार्यालय लमजुङको अनुरोध वन्य जन्तुको वासस्थान आहार विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको वासस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक आर्थिक भौतिक तथा सामाजिक जनचेतना उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन जैविक मार्गको संरक्षण सुधार पिउने पानीको व्यवस्थापन सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यिनको अवैध चोरी शिकार नगर्न नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहार ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
3: जय श्री राम जय श्री राम।
4: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइत गर्न लाग्नु भएको हो र?
3: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
4: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
3: हो नि बाबु, त्यही भएर त हाम्रै देशी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
4: हो नि भाउजू।
5: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
6: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
5: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
6: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
5: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
6: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल विशेषण नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लमजुङ।
7: सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074।
8: ए बिस्तारै बिस्तारै बिस्तारै जानु त। ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। अति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
9: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
6: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइन्छ। अल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
10: लमजुङ कालिका फर्निचर उद्योग बेसिसर साथ लमजुङ।
11: आल्मुनियमका लागि बेसिसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
10: प्रोपाइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 066-5252-32, मोबाइल 98460-90301, 98460-74065।
12: नोट, फल सिलिङ, कार्य बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
13: सुन्दर देखिनु तपाईको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्य सँग सम्बन्धित सम्पूर्ण सेवा।
14: हाम्रा सेवाहरू शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
13: अनुहारका दागहरू लेजर ट्रिटमेन्ट द्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
14: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
13: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
14: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डी फोरको उपचार,
13: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
14: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 9846210320 र 9818415091।
13: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, बेसर नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
15: नेपालमै पहिलो पटक ग्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुला चिउरा कलर, अरू भन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हारजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924 9845386780।
8: सुन्दर देखिनु तपाईँको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
9: हाम्रा सेवाहरू शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
8: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
9: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
8: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
9: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डी फोरको उपचार,
8: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
9: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आज सम्पर्क गर्नुहोस् 9846210320 र 9818415091।
8: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, विश्व नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
10: अरू सिमेन्टहरूको पकड पकड त सधैँ बोलीमै सीमित होला, तर सर्वोत्तम सिमेन्टसँग छ युरोपियन VRM टेक्नोलोजी, जसले भर्छ सिमेन्टको कणकणमा सबैभन्दा बढी पकड शक्ति र बन्छ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
11: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
12: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
11: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
12: ल भइहाल्छ नि नानी।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
7: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
11: लमजुङका लागि सामसोङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: हैन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949।
2: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
5: डिभिजन वन कार्यालय लमजुङको अनुरोध, वन्य जन्तुको बसस्थान, आहार, विचरण लगायतका पक्ष

नसक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्य जन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्य जन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्य जन्तुको चोरी शिकार तथा आखेटो पहाड ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने व्यवहार समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।

0: California.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट
6: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
7: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
8: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
9: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
10: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
11: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
10: थप जानकारी लागि सम्पर्क 0665909999 9847769229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको

breath.

0: सन्तोष जी,
1: तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
2: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
3: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका सात त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
4: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्यालढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
5: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
6: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
7: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538518।
8: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
9: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
8: यसलाई शोक नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
9: ए हो र?
8: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
9: बाप्रे, यति धेरै जोखिम?
8: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
10: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: the extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेटार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
5: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
6: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
5: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
6: सम्पर्क मोबाइल 9846019018 9846019018।
3: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
7: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
7: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसी सह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845132636 र 9845008261।
8: हेलो, म सङ्गदेव 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जयबुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0675245475475। विश्वास तपाईँको, सेवा हाम्रो।
7: सूचना। त्रिपुरेश्वर शिव मन्दिर संरक्षण सुधार समितिको तेस्रो साधारण सभा गण्डकी प्रदेश सरकारका पूर्व वन तथा वातावरण मन्त्री माननीय भेषबहादुर पौडेलको प्रमुख आतिथ्यतामा हुन गइरहेको हुँदा उपस्थितिका लागि मन्दिर व्यवस्थापन समितिका सल्लाहकार ज्यूहरू, सम्पूर्ण चन्ददाता ज्यूहरू तथा शुभचिन्तक ज्यूहरूलाई मिति 2083 वैशाख 26 गते शनिबार बिहान ठिक 10 बजे मन्दिर परिसरमा उपस्थित हुन मन्दिर व्यवस्थापन समिति हार्दिक अनुरोध गर्दछौ। हरिप्रसाद पौडेल अध्यक्ष एवं त्रिपुरेश्वर शिव मन्दिर संरक्षण सुधार समिति बेसी सहर साथ लमजुङ।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
10: खाना पनि के खानु, यो विकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
11: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक, लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको निउरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैची, जिम्बू, मसौरा, चियापत्ती, च्याउ, सरसू, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
12: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नुपर्नेमा पनि हामीलाई सम्झनुहोस्।
1: रिबन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: नसा, स्नायु, मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर।
0: मोडल सिटी हस्पिटल प्राली बेसी शहरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
3: जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फएमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग फएमा
0: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लिएको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
3: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
0: उदास भइरहने, जिउमा फूर्ति नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको सिहार नगरेमा,
4: जाँच हुने दिन र समय यही वैशाख 26 गते शनिबारका दिन बिहान 11 बजेबाट।
0: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडल हस्पिटल, बेसी शहर। सम्पर्क नम्बर 0665204, मोबाइल नम्बर 9840506063, 97694888777।
2: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 0665520209।
3: वन डडेलो रोकथामका लागि डिभिजन वन कार्यालय लमजुङको अनुरोध। सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिलको सल्केमा आगो लाग्न सक्छ। वनमा लाग्ने आगो वन डडेलो हो। वनमा डडेलो लागेमा निभाउन कठिनाई भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अपनाउन नसकिएमा ज्यान समेत जान सक्छ। त्यसैले घर वरिपरि डडेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिउ। चुरोटको ठुटो निभाएर फालौ। वनभोज खाएपछि राम्ररी आगो निभाउ। कोठालो जाँदा राम्रो घाँस पलाउँछ भनी जंगलमा आगो नलगाउ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्त समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा आगो निभाउ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रुख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझ सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्न नगराउनु हुन डिभिजन वन कार्यालय सबैमा हार्दिक अपील गर्दछ। डिभिजन वन कार्यालय लमजुङ।
6: होइन हो दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
7: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
6: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
7: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
6: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शंकर धान US 312 नै लगाउने निर्णय गर्यौं।
7: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शंकर धान US 312 नै लगाउनेछौ।
8: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: Extreme energy drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
1: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
4: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार ल्याएको सर्वोत्तम सिमेन्ट
5: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ
6: Extreme energy drink. Taste the difference. Feel the energy.
7: Delhi ra Kolkata khel
8: bolsangde pe shaadi ko surakshit prayog sambandha ma krishak byabsayi haru lai zaruri suchana.
9: विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौं विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं
10: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ
9: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
12: नेपाल दर्पणमा अब खबरको सिलसिला यस वर्ष मनसूनमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरिएको छ जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको मनसून ऋतुको जलवायु आकलन 2083 अनुसार यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने आकलन गरिएको हो त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदर भन्दा बढ़ी रहने सम्भावना छ अर्थात गर्मी धेरै हुने देखिन्छ जेठ 18 असोज 14 चार महिनाको अवधिमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको हो कर्णालीको दक्षिणी भाग लुम्बिनीको धेरै जसो भाग मधेस प्रदेशको पूर्वी भाग र कोशी प्रदेशको दक्षिणी भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको छ सुदूरपश्चिमका धेरै जसो भाग मधेसको पश्चिमी भाग र कोशीको मध्य भागमा सरदर भन्दा कम वर्षाको सम्भावना 45-55% रहेको छ त्यस्तै कर्णाली प्रदेशको उत्तरी भाग तथा कोशीको उत्तरी भागमा सरदर वर्षा हुने सम्भावना 35-45% रहेको छ देशका बाँकी भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 35-45% रहेको छ विभागले यो आकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको प्रारूपको आकलन र साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरमको आकलनको आधारमा तयार पारेको जनाएको छ नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून मनसून अवधि मानिन्छ। यो अवधिमा वर्षभरको झण्डै 80% पानी पर्छ। मनसून आकलनलाई ध्यानमा राखेर आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागले आग्रह गरेको छ।
7: यसैबीच जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डाक्टर अर्चना श्रेष्ठले मनसूनमा हुने वर्षा र तापक्रमको अवस्थाबारे प्रस्तुत गरिएका तथ्याङ्क नीति निर्माण र विकास योजनाका लागि महत्वपूर्ण आधार हुने बताउनु भएको छ। विभागले अहिले उपलब्ध प्रविधि, जनशक्ति क्षमता, अध्ययन अनुसन्धान तथा अन्तर्राष्ट्रिय मौसम तथा वैज्ञानिक संस्थाहरूको सहयोगका आधारमा मौसमी पूर्वानुमान गरिरहेको उहाँले जानकारी दिनुभयो। विभागले वर्षाका चारै यामका लागि ऋतुगत पूर्वानुमान गर्ने लक्ष्य लिएको उल्लेख गर्दै डाक्टर श्रेष्ठले तीनवटा यामको पूर्वानुमान शुरू भइसकेको र अब प्री मनसूनको पूर्वानुमान पनि शुरू गर्न आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो। महानिर्देशक श्रेष्ठका अनुसार एल निनो, इण्डियन ओसियन डाइपोल तथा आर्टिक ओसिलेशन्स जस्ता विश्वव्यापी वायुमण्डलीय प्रणालीले नेपालको मौसममा प्रभाव पार्ने भएकाले यिनको सम्बन्धबारे थप अनुसन्धान आवश्यक रहेको बताउनुभयो। वैज्ञानिक अनुसन्धानलाई बलियो बनाउन सके मौसमी पूर्वानुमान अझ विश्वसनीय र प्रभावकारी हुने उहाँको भनाइ छ। डाक्टर श्रेष्ठले यसका लागि अनुसन्धान, प्रविधि विस्तार तथा दक्ष जनशक्ति विकासमा जोड़ दिनुपर्ने बताउनुभयो।
12: मौसमकै खबरमा आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँमा मेघ गर्जन चट्याङसहित मध्यम वर्षा तथा बाँकी हिमाली भागका एक दुई ठाउँमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। पर्सि आइतबारसम्म नै देशका धेरै ठाउँमा वर्षा र बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
7: सरकारले विभिन्न देशमा रहेका 15 अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले विभिन्न देशमा रहेका अवैतनिक दूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यसै गरी बैठकले यही वैशाख 28 गते सोमबार दिउँसो 4 बजे संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। बैठकमा अनिवार्य रूपमा उपस्थित हुनका लागि सांसदलाई आह्वान गरिएको सरकारका प्रवक्ता पोखरेलले बताउनुभयो। यसैबीच सरकारका प्रवक्ता पोखरेलले संवैधानिक परिषदले कार्यक्षमतालाई मुख्य आधार बनाएर प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरेको बताउनु भएको छ। वरियता क्रम मिचेर चौथो वरियताका न्यायाधीश शर्मालाई संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता पोखरेलले राजनीतिको प्रभावमा नपरेका र कार्यक्षमतामा अब्बल भएकाले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने निर्णय संवैधानिक परिषदमा भएको दावी गर्नुभएको हो। आजको मन्त्री परिषद बैठकपछि निर्णय सुनाउने क्रममा पत्रकारको प्रश्नमा जवाफ दिँदै उहाँले न्यायालयलाई सुधार गर्दै लैजाने क्रम पहिलो पटक शुरू भएको बताउँदै यसलाई अझै व्यवस्थित ढंगले अघि बढ़ाउने समेत बताउनुभयो। प्रवक्ता पोखरेलले कार्यक्षमताको हिसाबले प्रधान न्यायाधीश नियुक्ति गरिएको नेपालको इतिहासमा नै पहिलो दावी समेत गर्नुभयो। त्यसै गरी उहाँले लिपुलेख लगायतका नेपाली भूमि फिर्ता ल्याउनका लागि भारत सरकारसँग सरकारले संवाद नै गरेर अघि बढ़ने पनि बताउनुभयो। आजै परराष्ट्र मन्त्रालयले पनि लिपुलेख, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा अडान यथावत रहेको जनाएको छ।
12: श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधान न्यायाधीश सिफारिश प्रक्रियाप्रति असन्तुष्टि जनाउनु भएको छ। अध्यक्ष राईले आज विज्ञप्ति निकालेर चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिश गर्नु सरकारको गल्ती भएको टिप्पणी गर्नुभयो। उहाँले उपसभामुख रूबी कुमारी ठाकुरले वरियता उल्लंघन गरी निर्णयमा हस्ताक्षर गरेकोमा असन्तुष्टि समेत व्यक्त गर्नुभएको छ। संसद छलेर राष्ट्र प्रमुखलाई दवाब दिई संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गराउनु गलत रहेको र गलत कामलाई सही भन्न नसकिने विज्ञप्तिमा उल्लेख छ। सुशासन र थितिको आश्वासन दिएर सत्तामा पुगेको दलले विधि मिचेर यस्तो कार्य गरेको भन्दै वहाँले यसमा राजनैतिक र कानूनी स्वार्थ लुकेको आशंका व्यक्त गर्नुभएको छ। हिजो बसेको संवैधानिक परिषद बैठकले वरिष्ठता क्रमको चौथो नम्बरमा रहेका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। प्रधान न्यायाधीशमा प्रस्तावित शर्माको संसदीय सुनवाई प्रक्रिया आजैदेखि अघि बढ़ेको छ।
7: सर्वोच्च अदालतले सूचना प्रविधिको शाखामा प्राविधिक समस्याका कारण आज पेशी सार्वजनिक हुन ढिलाइ भएको जनाएको छ। संवैधानिक परिषदको सिफारिशका विषयलाई लिएर पेशी तोक्न ढिलाइ भइरहेको विषयमा सत्यता नभएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले बताउनुभयो। प्राविधिक समस्याका कारण आज सर्वोच्च अदालतमा मुद्दाको पेशी झण्डै 2 घण्टा ढिला गरी मात्रै सार्वजनिक भएको थियो।
12: विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिश गर्न गठित समितिले इच्छुक तथा योग्य उम्मेद्वारलाई 10 दिनभित्र दरखास्त दिन आह्वान गरेको छ। विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083ले 40 वर्ष उमेर पुगेका, कम्तीमा विद्यावारिधि उपाधि प्राप्त र कुनै पनि राजनीतिक दलको सदस्य नरहेका प्राज्ञिक व्यक्तिलाई आवेदन दिन योग्य मानेको छ। कार्यविधिमा आवेदकले विश्वविद्यालयसँग कुनै स्वार्थ नबाजिएको बेहोरा खुलेको सो घोषणा पत्र र अहिले कुनै राजनैतिक दलको सदस्य नरहेको तथा कुनै पनि लेख प्रकाशनमा बौद्धिक चोरी प्लेगारिजम नगरेको सो घोषणा पत्र समावेश गर्नुपर्ने उल्लेख छ। उपकुलपति नियुक्तिका लागि गठित छनौट तथा सिफारिश समितिले स्वीकृत गरेको कार्यविधि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको छ। उपकुलपति छनौट तथा सिफारिश समितिले प्रकाशन गरेको सूचना अनुसार

0: यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेका ग्राहकहरूलाई 2083 साल वैशाख मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछन्।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरु घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ, मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले यस वर्ष मनसूनमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी धेरै हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न मौसम विज्ञान विभागको आग्रह, विभिन्न देशमा रहेका 15 जना अवैतनिक दूत पदमुक्त, लिपु लेक, लिम्पिया, धुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा नेपालको अडान यथावत, प्रधान न्यायाधीश सिफारिशमा श्रम संस्कृति पार्टीका अध्यक्ष राई असन्तुष्ट लगायतका खबर प्रस्तुत गरे।
7: नेपाल दर्पणमा अब बाँकी खबर। परराष्ट्र मन्त्रालयले मध्य पूर्वको समग्र परिस्थिति पछिल्ला दिनमा सामान्यीकरणतर्फ उन्मुख भइरहेको बताएको छ। मन्त्रालयले मध्य पूर्वमा रहेका नेपाली नागरिकको अवस्था सुरक्षित रहेको जनाएको हो। मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले खाड़ी क्षेत्रमा दिगो शान्तिका लागि समझदारी बन्दै गएको र अवरूद्ध यातायात तथा आपूर्ति श्रृंखला छिट्टै शुरू हुने विश्वास व्यक्त गर्नुभयो। प्रवक्ता छेत्रीका अनुसार यूएईको जेरामा भर्खरै भएका केही छिटफुट घटना बाहेक समग्र सुरक्षा अवस्था सकारात्मक छ। मन्त्रालयले स्थापना गरेको इमर्जेन्सी कन्ट्रोल रूम र कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणाली मार्फत नेपाली नागरिकसँग निरन्तर सम्पर्क भइरहेको मन्त्रालयले जनाएको छ। यसैगरी कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमा अहिलेसम्म 87,551 जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्। मन्त्रालयले विदेशमा रहेका नेपालीलाई स्थानीय सुरक्षा नियमको पालना गर्न, साइबर कानूनको उल्लंघन हुने गतिविधिमा संलग्न नहुन र आवश्यक परेमा नजिकको नेपाली नियोगमा सम्पर्क गर्न पुनः आग्रह गरेको छ। मन्त्रालयका अनुसार इरानको बन्दर अब्बासमा रहेका नेपाली नागरिक अमृत झाको रिहाईको विषय अहिले प्रक्रियामै रहेको छ। यसैबीच मध्य पूर्वमा विकसित घटनाक्रमले नेपालमा पार्न सक्ने प्रभावबारे अध्ययन गर्न गठित उच्च स्तरीय अन्तर मन्त्रालय कार्यदलले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। प्रतिवेदनले मध्य पूर्वको द्वन्द्वका कारण दक्षिण एसियाली क्षेत्र र विशेष गरी नेपालमा पर्ने आर्थिक तथा सामाजिक प्रभावबारे गम्भीर संकेत गरेको छ। मध्य पूर्वमा कार्यरत झण्डै 18,00,000 नेपाली नागरिकको सुरक्षा र उनीहरूमा आश्रित परिवारको जीविकोपार्जनमा पर्न सक्ने जोखिमलाई मुख्य चुनौतीका रूपमा औल्याइएको छ।
6: नेपाल कृषि अनुसन्धान परिषद नार्कले आज 35 स्थापना दिवस मनाएको छ। उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्धन नाराको साथ नार्कले आफ्नो स्थापना दिवस मनाएको हो। 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद ऐन अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान, नीति निर्माणमा सहयोग, प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय हो। स्थापना दिवसको अवसरमा नार्कले ललितपुरको खुमलटारमा गरेको विशेष समारोहमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले कृषि अनुसन्धानका लागि सरकारले बजेट

0: जवाब हुन नदिने प्रतिबद्धता जनाउनुभयो। नारका कायमुकायम कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठले कृषि अनुसन्धानको क्षेत्रमा काम गर्नका लागि बजेट र जनशक्ति दुवै कमी भएको बताउनुभयो। नार्कले अहिलेसम्म विभिन्न 177 बालिका 1276 जात सिफारिश गरेको छ। तीमध्ये 277 जात सूचीबाट हटाइएका नार्कले जनाएको छ। प्रविधि अनुसन्धान यसमा नार्कको समस्या तथा चुनौतीबारे साथी विकास सपागाईले कायमुकायम कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठसँग कुराकानी गर्नुभएको छ।
1: नाकले नेपालको किसानहरूको लागि उन्नत कृषि प्रविधिको विकास गरी उहाँहरूको समस्या र उहाँहरूको जीवनस्तरलाई समस्या समाधान गरी र जीवनस्तर उकास्नको लागि महत्वपूर्ण भूमिका खेलेको छ। त्यसमध्ये पनि महत्वपूर्ण कुरा विभिन्न कृषि बालीको र पशु तथा पक्षीको विभिन्न वस्तुहरूको नष्ट विकास र विभिन्न बालीहरूको जातीय विकासमा यसले महत्वपूर्ण भूमिका खेलेको छ। उदाहरणको लागि अहिलेसम्म नेपाल कृषि अनुसन्धान परिषदले जुन यसको स्थापना कालपछि 1159 विभिन्न बालिका जातहरूको विकास गरेका छन्, जसको कारणले गर्दाखेरि विभिन्न बालीहरू धान मकै र गहुँको उत्पादकत्वमा 54, 78 र 121% अभिवृद्धि भएको देखिन्छ। यसको अलावा पनि बालीहरूको लागि विभिन्न वस्तुहरूको लागि हामीहरूले उन्नत किसिमका प्रविधिहरू विकास गर्छौ र जसमा रोग किरा बाट मुक्ति पाउनको लागि त्यस्तै झारपातबाट मुक्ति पाउनको लागि त्यस्तै व्यवस्थापन विधि यान्त्रिकरणका नयाँ प्रविधिहरू विभिन्न पशु पक्षीको लागि उन्नत किसिमको आहार व्यवस्थापन त्यसको रोग व्यवस्थापन विभिन्न बाली लगाउने तरिका त्यसका प्रशोधन का कुराहरूमा पनि हामीले प्रविधिहरूमा पनि हामीले विकास गरिरहेका छौँ।
2: यसका उपलब्धिहरू चाहिँ के छन्?
1: उत्पादकत्वमा लगभग दोब्बर हामीले वृद्धि गर्न सकेका छौँ विभिन्न हामीहरूको खाद्यान्न बालीहरूमा प्रविधिहरू मार्फत बेमौसमी तरकारी मध्य पहाड़को सबैजसो पूर्वदेखि पश्चिमसम्म नै हामीहरूको प्लास्टिक घरमा बेमौसमी तरकारी खेती गरिन्छ, जसको कारणले सानो किसानहरू 60 वर्ग स्क्वायर मिटर बाट उसले 50,000 पनि आमदानी गर्न सक्छ।
2: नारको अबको योजना चाहिँ के छ?
1: विशेष गरेर 2-3 समस्याहरू हामीहरूले भोगिरहेका छौँ। एउटा चाहिँ हामीहरूको जनशक्तिको अभाव, जसको कारणले गर्दाखेरि जुन जुन क्षेत्रमा हामीले अनुसन्धान गर्नुपर्नेछ त्यो अनुसन्धान हामीले गर्न सकिरहेका छैनौँ। जुन प्रायोरिटी हिसाबबाट अब जस्तै नयाँ नयाँ बालीहरूमा गर्नुपर्ने अनुसन्धानहरू हामीले गर्न सकिरहेका छैनौँ। दोस्रो कुरा, हामीसँग अलिअलि विकास भएका प्रविधिहरू किसानसम्म पुगिरहेको छैन। त्यसमा कारण के हो त भन्दाखेरि देश संहितामा गइसकेपछि हाम्रो प्रसार कृषि प्रविधिको प्रसारको प्रणाली हाम्रो बिग्रिसकेको छ। किन भन्दाखेरि त्यो कृषि प्रविधिको प्रसारको मुख्य जिम्मा स्थानीय निकायले दिएको छ। जुन हाम्रो पहिलाको जुन प्रसारको हाम्रो च्यानल चाहिँ भर्किसकेको छ, त्यो परिपूर्ति गर्नको लागि अहिले हामीहरूले प्रदेश सरकार र स्थानीय सरकारको मार्फतमा हामीहरूले नाकबाट विकास गरेका विभिन्न प्रविधिहरू हरेक प्रदेशमा कम्तीमा पनि 20 पालिकाहरूसँगको समन्वयमा नेपाल कृषि अनुसन्धान परिषदबाट विकास गरेको त्यो हावा पानीको माटोको लागि उपयुक्त प्रविधिहरूको डेमोन्स्ट्रेसन त्यसको प्रसार गर्ने काम र तालिम दिने काम चाहिँ आगामी हामीहरूको आर्थिक वर्ष सञ्चालन गर्छौ।
2: कृषि प्रविधि विस्तारमा तपाईँहरूको मुख्य चुनौती चाहिँ के हो?
1: मुख्य चुनौती जुन कृषि प्रविधि विस्तारको लागि हामीसँग भएको पुरानो जुन निकाय छ संहितामा गइसकेपछि स्थानीय निकायको जिम्मामा गयो, तर स्थानीय निकायमा त्यही अनुसारको कृषि प्राविधिकहरू नपुग्नुको कारणले गर्दाखेरि पनि त्यो समस्या हामीहरूको आएको हो। अब त्यसको लागि हामीहरूले विभिन्न प्रदेशहरू मार्फत ती अहिले भएका कृषि प्राविधिकहरूको तालिम कार्यक्रमहरू हामीले सञ्चार गर्ने गरेका छौँ, तर त्यो पर्याप्त छैन।
0: उहाँ हुनुहुन्थ्यो नार्कका कायमुकायम कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352, 5224-353।
5: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
3: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
5: हाम्रा सेवाहरू:
3: ओपीडी सेवा,
5: विशेषज्ञ ओपीडी सेवा,
3: निशुल्क औषधि वितरण,
5: सशुल्क फार्मेसी सेवा,
3: फिजियोथेरापी सेवा,
5: अकुपंचर सेवा,
3: योग परामर्श सेवा,
5: क्रियाकल्प सेवा,
3: पूर्वकर्म पञ्चकर्म सेवा,
5: छार सूत्र सेवा,
3: जलौका सेवा,
5: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
3: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
5: विस्तृत जानकारीका लागि
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-696, 98-514-24063।
6: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। सरकारले विकल्प बिना नै अतिक्रमित संरचना खाली गराउन थालेपछि देशका विभिन्न ठाउँमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीले विरोध प्रदर्शन गरेका छन्। काठमाण्डुको माइतीघर, धनुषाको महेन्द्रनगर लगायतका ठाउँमा सुकुम्बासीले आज प्रदर्शन गरेका हुन्। 9 दिन अघि काठमाण्डुबाट शुरू भएको अतिक्रमित बस्ती खाली गर्ने अभियान देशभर चलाउने योजनामा सरकार लागेपछि भूमिहीन सुकुम्बासीले प्रदर्शन थालेका हुन्। सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न र लाल पूर्जा दिनुपर्ने उनीहरूको मुख्य माग छ। यसअघि रूपन्देहीको बुटवलमा तथा दाङको देवखुरी क्षेत्रमा भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीले पनि प्रदर्शन गरेका थिए।
0: हप्ताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 27.49 अंकले बढ़ेर 2745.65 बिन्दुमा पुगेको हो। नेप्सी 15 कारोबार दिनपछि दोहोरो अंकले बढ़ेको हो। यसअघि वैशाख 2 गते नेप्सी 33 अंकले बढ़ेको थियो। आज व्यापार समूहको सूचक स्थिर रहँदा सबै समूहको सूचक बढ़ेको छ। फाइनान्स, जलविद्युत, निर्जीवन बीमा समूहको सूचक 1.5% भन्दा धेरैले उकालो लागेको छ। आज 235 कम्पनीको शेयर बढ़ेकोमा 26 घटेको छ। त्यस्तै 8 कम्पनीको शेयर घटबड़ भएन। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 2.93 अर्ब करोड़को कारोबार भएकोमा आज 335 कम्पनीको 74,78,000 कित्ता शेयर 3.28 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
4: सुनको भाव आज तोलामा 1,100 रूपियाँले बढ़ेको छ। सुन आज तोलाको 2,99,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,98,800 रूपियाँ थियो। त्यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदीको भाव आज तोलामा 120 रूपियाँले बढ़ेर तोलाको 5,275 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
0: अनुमति बिना यार्सा गुम्बा संकलनका लागि मुगुको पाटन क्षेत्रमा पुगेका 25 जनालाई प्रहरीले पक्राउ गरेको छ। मुगुका विभिन्न पाटनमा यार्सा गुम्बा संकलन गर्न गएका एक बालिका सहित 25 जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब परीक्षक रविराज थपलियाले जानकारी दिनुभयो। मुगुम कारमारोङ गाउँपालिकाले यार्सा गुम्बा संकलन सम्बन्धी सूचना प्रकाशित गरेको छैन। यार्सा गुम्बा संकलनको समय नजिकै गर्दा मुगु यार्सापाटनमा सुरक्षा बढ़ाइएको छ।
4: दाङको घोराही उपमहानगरपालिकाले आइतबार पनि विद्यालय खोल्ने निर्णय गरेको छ। घोराही उपमहानगरपालिकाको पछिल्लो कार्यपालिका बैठकले आइतबार पनि पठन पाठनलाई निरन्तरता दिने निर्णय गरेको हो। केन्द्र सरकारले हप्तामा 2 दिन अर्थात शनिबार र आइतबार विद्यालय पनि बन्द हुने निर्णय गरेको थियो। तर घोराही उपमहानगरले विद्यार्थीको हितमा भन्दै सूचना निकालेर आइतबार विद्यालय खोल्ने निर्णय गरेको जनाएको छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। एटलान्टिक महासागरमा यात्रा गरिरहेको एउटा पानी जहाजमा हान्टा भाइरस संक्रमण फैलिएको घटनाले अन्तर्राष्ट्रिय चासो बढ़िरहेका बेला विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सर्वसाधारणमा यसको जोखिम अत्यन्तै कम रहेको जनाएको छ। डब्ल्यूएचओले यो भाइरस सामान्य रूपमा सजिलै नसर्ने र मुख्यत अत्यन्तै नजिकको सम्पर्कबाट मात्र फैलने भएकोले व्यापक महामारीको खतरा नरहेको बताएको हो। अर्जेन्टिनाको उसु आइयाबाट केप भडेतर्फ जाँदै गरेको बेलायती पानी जहाज एमबी ओन्डियसमा देखिएको संक्रमणले विभिन्न देशका स्वास्थ्य निकायलाई सतर्क बनाएको छ। जहाजमा अहिलेसम्म 3 जनाको ज्यान गइसकेको छ भने डब्ल्यूएचओको पछिल्लो विवरण अनुसार 5 जनामा संक्रमण पुष्टि भएको छ। थप 3 जनामा संक्रमणको आशंका गरिएको छ र उनीहरूको परीक्षण तथा निगरानी भइरहेको खबरमा उल्लेख छ। जहाजमा संक्रमण कसरी शुरू भयो भन्नेबारे अनुसन्धान चलिरहेको छ। स्वास्थ्य अधिकारीहरूले यात्रुको गतिविधि, उनीहरूको सम्पर्क इतिहास तथा जहाजमा रहेका सम्भावित संक्रमण स्रोतबारे अध्ययन गरिरहेका छन्। डब्ल्यूएचओले सदस्य देशहरूलाई सतर्क रहन आग्रह गरे पनि तत्काल अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध आवश्यक नरहेको जनाएको छ। संगठनले तथ्यमा आधारित स्वास्थ्य सतर्कता अपनाउन र अफवाह तथा अतिरंजित सूचना फैलन नदिन पनि आग्रह गरेको समाचार संस्था एएफपीले जनाएको छ।
7: नेपाल दर्पणमा अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हराएको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल ए ले 49 ओभर 1 बलमा 7 विकेट गुमाएर भेटायो। नेपाल ए का मयन यादवले 72 रन बनाए। यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। अमेरिकाका स्मिथ पटेलले शतक बनाए। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेल हिजो नेपाल ए ले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल ए ले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। यही वैशाख 28 देखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच किर्तिपुरको त्रिवी मैदानमा लीग 2 अन्तर्गतको खेल हुँदैछ।
0: नेपाली क्रिकेटर लोकेश बमले बेल्जियमको टी20 लीग खेल्ने भएका छन्। लोकेशले एन्टवर्क इन्कर्सबाट यू टी20 बेल्जियम खेल्ने भएका हुन्। क्लबले आज सामाजिक सञ्जाल मार्फत लोकेशलाई अनुबन्ध गरेको जानकारी दिएको हो।
7: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्दैछन्। यो खेल राति पाउने 8 बजे दिल्लीको अरूण जेटली स्टेडियममा शुरू हुनेछ। प्रतियोगितामा दिल्ली 10 खेलमा 8 अंकसहित तालिकाको 7 स्थानमा छ। कोलकाता 9 खेलमा 7 अंकसहित 8 स्थानमा छ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
7: यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी धेरै हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न मौसम विज्ञान विभागको आग्रह।
0: लिपुलेक, लिम्पिया, धुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा नेपालको अडान यथावत। मध्य पूर्वमा रहेका नेपालीको अवस्था सुरक्षित रहेको परराष्ट्र मन्त्रालयको भनाई।
7: नार्कद्वारा अहिलेसम्म 177 बालिका 1276 जात सिफारिश। कृषि अनुसन्धानको क्षेत्रमा बजेट, तालिम र दक्ष जनशक्तिको कमी।
0: पानी जहाजमा फैलिएको हान्टा भाइरसको संक्रमण सर्ने जोखिम निकै कम। तत्काल अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध आवश्यक नरहेको डब्ल्यूएचओको भनाई।
7: र अभ्यास खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हरायो। आईपीएल क्रिकेटमा आज दिल्ली र कोलकाता खेल्दै
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमसुङ। सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841454448।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
7: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
7: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
7: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 9864595074 र 9865584।
10: सुन्दर देखिनु तपाईँको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
11: हाम्रा सेवाहरू: शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
10: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
11: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
10: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पलको उचित उपचार,
11: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डी फोरको उपचार,
10: चौरीपनको उपचार सँगै बोटक्स, PRP, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
11: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 9846210320 र 9818415091।
10: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, विश्व नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।

0: नमस्कार, रेडियो मर्सिङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org मा साँझ 6:35 बजेको मर्सिङ्गी समाचारमा म सुधाको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुन चाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: गाउँमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने तयारी, प्रदेश अस्पताल लमजुङ र दुई गाउँपालिका बीच सम्झौता। दुधपोखरी गाउँपालिकाद्वारा सार्वजनिक सुनवाई, पालिका भित्रका सड़क स्तर उन्नतिमा जोड़ दिन नागरिकको आग्रह। महिलाहरूलाई आय अर्जनमा विश्वमा 3 महिने आधारभूत ब्यूटी पार्लर तालिम शुरू। र विश्वमा जिल्लाव्यापी खुल्ला तथा भेटरन्स युगल ब्याडमिण्टन प्रतियोगिता शुरू।

0: समाचार विस्तारमा लामसुङको दुईवटै स्थानीय तह मर्सुङी र दुर्दी गाउँपालिकाले प्रदेश अस्पताल लामसुङ संघको सहकार्यमा ग्रामीण भेगका नागरिकले गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने भएका छन्। पालिकाका ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकले सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन दुवै गाउँपालिका र अस्पताल बीच सहकार्य सम्झौता भएको छ। सम्झौता अनुसार अस्पताल र पालिकाको सहकार्यमा विशेषज्ञ सहितको टेलिमेडिसिन सेवा सञ्चालन गरिनेछ। स्वास्थ्य सम्बन्धी विभिन्न समस्या भएको बिरामीहरूलाई पालिकामा रहेको स्वास्थ्य संस्थाबाट सिधै अस्पतालमा सम्पर्क गरेर सेवा लिन सक्नेछ। मर्सुङी गाउँपालिकाले आगामी जेठ महिनामा भित्रमा टेलिमेडिसिन सेवाका लागि आवश्यक उपकरण व्यवस्थापन गरी सेवा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। तत्कालको लागि खुदी स्वास्थ्य चौकी मार्फत सेवा सञ्चालनको तयारी गरिएको छ। यसै गरी महिनामा एकपटक खुदी स्वास्थ्य चौकीबाट प्रदेश अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकद्वारा विशेष परामर्श स्वास्थ्य जाँच तथा उपचार सेवा गर्ने सम्झौता भएको छ। दुर्दी गाउँपालिकाले पालिका अस्पतालमै प्रदेश अस्पताल संघको सहकार्य मासिक रूपमा विशेषज्ञ सहितको उपचार सेवा प्रदान गर्ने तयारी गरेको छ भने हाल श्री मन्ज्याङ स्वास्थ्य चौकी मार्फत टेलिमेडिसिन सेवा शुरू गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो। पालिकावासीका आवश्यकता अनुसार पालिकाका सबै वडामा रहेका स्वास्थ्य संस्थाबाट टेलिमेडिसिन सेवा सञ्चालन गरिने र सोको लागि आवश्यक उपकरण व्यवस्थापन गरिने अध्यक्ष अधिकारीले बताउनुभयो। यस कार्यक्रमले गाउँमै विशेषज्ञ सेवा उपलब्ध गराई नागरिकले उपचारका लागि सदरमुकाम तथा शहर धाउनुपर्ने बाध्यता कम गर्ने अपेक्षा लिएको छ। सम्झौता पत्रमा मर्सुङी पालिकाको तर्फबाट अध्यक्ष अर्जुन गुरूङ, दुर्दी गाउँपालिकाको तर्फबाट अध्यक्ष युवराज अधिकारी र प्रदेश अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर शिशिर देवकोटाले हस्ताक्षर गर्नुभएको छ। अस्पतालमा भएको कार्यक्रममा मर्सुङी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, दुर्दीका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफले, अस्पताल संचालक समिति अध्यक्ष विजय गुरूङ, अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उपस्थिति थियो। दुवै गाउँपालिकाले पाएका अस्पताल तथा स्वास्थ्य संस्थामा आएका बिरामीहरूको सहजताका लागि न्यूनतम खर्चमा गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित टेलिमेडिसिन सेवा शुरू गर्न लागेको हो। यसले टेलिमेडिसिन र विशेषज्ञ सेवाले रोग पहिचानसँगै गुणस्तरीय स्वास्थ्य सेवामा ग्रामीण तथा दुर्गम भेगका नागरिकको पहुँच पुग्नका साथै नागरिकले स्थानीय स्तरमै सहज रूपमा उपचार सेवा प्राप्त गर्ने वातावरण बन्ने विश्वास गरिएको छ। दुधपहरी गाउँपालिकाले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा भएका शुभ प्रवाह र विकास निर्माणका काम सम्बन्धमा सार्वजनिक सुनवाई गरेको छ। गाउँपालिकाले चालू आर्थिक वर्षको श्रावणदेखि चैत्र मसान्तसम्म भएका विकास निर्माणका योजना, गाउँपालिकाको शुभ प्रवाह र विविध कार्यक्रम सम्बन्धी आम नागरिकले जानकारी गराउने उद्देश्यसहित सार्वजनिक सुनवाई गरेको हो। दुर्दी गाउँपालिकाको आयोजना तथा तगारो मीडिया प्रणालीको सहजीकरणमा सार्वजनिक सुनवाई भएको हो। सार्वजनिक सुनवाईमा सहभागी स्थानीयले गाउँपालिकाको शुभ प्रवाह र कार्य सम्पादन सम्बन्धी गुनासो सहित आगामी आर्थिक वर्षमा गर्ने कामहरूमा सुधार गर्न सुझाव दिएका थिए। कार्यक्रमका सहभागीहरूले विशेष गरी गाउँपालिकाभित्रका कसी सड़कलाई स्तरोन्नति गरी 12 महिना नै यातायात सञ्चालनको अवस्था सिर्जना गर्न माग गरेका छन्। पालिकाभित्र एक ओडाबाट अर्को ओडा पुग्न सहज यातायात नभएको भन्दै सड़क निर्माण र स्तरोन्नतिलाई प्राथमिकतामा राख्न नागरिकले आग्रह गरेका हुन्। त्यसैगरी पालिकाको स्रोत, सम्भाव्यता र आवश्यकतालाई मध्यनजर गरी बजेट तथा योजना छानेट गर्नुपर्ने, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा विशेष जोड़ दिनुपर्ने, आधारभूत स्वास्थ्य सेवाको सुनिश्चित गर्नुपर्ने, कृषिलाई प्राथमिकतामा राखी स्वरोजगारको वातावरण सिर्जना गर्नुपर्ने, गाउँपालिका भित्रका पर्यटकीय सम्भाव्यतालाई प्रवर्धनसँगै आवश्यक पूर्वाधार एवं संरचना निर्माणमा प्राथमिकता दिनुपर्ने लगायतका सुझाव दिएका थिए। त्यसै गरी गाउँपालिका वा वडा तहमा कर्मचारीले सहज तरिकाले सेवा प्रवाह नगरेको, विकास निर्माणका कामहरूमा प्रभावकारी अनुगमन नभएको जस्ता विषयलाई उठाएका थिए। सो बाहेक आकस्मिक स्वास्थ्य सेवा लगायतका विषयमा पनि नागरिकहरूको गुनासो रहेको थियो। कार्यक्रममा गाउँपालिका प्रशासन प्रमुख रमण बरालले गाउँपालिकाले चालू आर्थिक वर्षमा गरेका काम कार्यवाही र प्रगति बाँकी योजनाहरूका बारेमा जानकारी गराउनु भएको थियो। सोही क्रममा गाउँपालिका अन्तर्गतका विभिन्न सरकारवाला व्यक्तिहरूको सुझाव तथा जिज्ञासा सम्बन्धी श्रव्य दृश्य पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा नागरिकबाट आएका गुनासोहरूलाई गाउँपालिका अध्यक्ष गणपर्षद गुरूङ, उपाध्यक्ष क्षेत्रबहादुर गुरूङ, प्रमुख प्रशासकीय अधिकृत शमशेर गुरूङ, वडा नम्बर दुईका अध्यक्ष अमर गुरूङ र वडा नम्बर छका अध्यक्ष मनिष गुरूङले सम्बोधन गर्नुभएको थियो। नागरिकको जिज्ञासालाई सम्बोधन गर्दै प्रत्येक गुनासो तथा सुझावहरूलाई गाउँपालिकाले आगामी दिनमा सम्बोधन गर्दै जाने उहाँहरूको भनाइ थियो। अध्यक्ष गुरूङको अध्यक्षतामा भएको सार्वजनिक सुनवाई कार्यक्रममा उपाध्यक्ष क्षेत्रबहादुर गुरूङले स्वागत भएको थियो भने तगारो मीडिया प्रणालीका अध्यक्ष निर्वाच अधिकारीले सार्वजनिक सुनवाईका आचार संहिता प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा वडा नम्बर एक दुई तीन पाँच र छका वडा अध्यक्ष सहित कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, राजनीति दल, विभिन्न संस्थाका प्रतिनिधि, गाउँपालिका विषयको शाखा प्रमुख एवं प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो। लामसुङको विशेष शहरमा तीन महिने आधारभूत ब्युटी पार्लर तालिम सञ्चालन गरिएको छ। लामसुङदो वाणिज्य संघ, महिला उद्यम विकास समिति र एनजिला ब्युटी पार्लर तथा ट्रेनिङ सेन्टरको संयुक्त आयोजनामा आजदेखि तालिम शुरू गरिएको हो। आज यी कार्यक्रमका बीच विश्व नगरपालिका उपप्रमुख पद्म गुरूङले तालिमको उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा बोल्दै उहाँले महिलाको सामाजिक तथा आर्थिक सशक्तिकरणका लागि यस्ता शिक्षण तालिम महत्वपूर्ण हुने बताउनुभयो। उहाँले तालिमलाई गम्भीरतापूर्वक सिकेर आत्मनिर्भर बन्न सहभागी महिलाहरूलाई आग्रह गर्नुभयो। उहाँले संस्था तथा नगरपालिकाले पछाडि परेका वर्गलाई लक्षित गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै तीन महिनाको अवधिमा लगनशील र अनुशासित भएर तालिम लिन आग्रह गर्नुभयो। कार्यक्रममा लामसुङ वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, महासचिव विपुल श्रेष्ठ तथा नेपाल पत्रकार महासंघ लामसुङका उपाध्यक्ष वसन्त भट्ट लगायतले तालिममा सिकेका सिपलाई व्यावहारिक जीवन तथा आय आर्जनसँग जोड्नुपर्नेमा जोड़ दिएका थिए। उनीहरूले तालिमबाट प्राप्त ज्ञानहरूलाई समेत सिकाएर उद्यमशील बन्न प्रेरित गरेका थिए। कार्यक्रममा लामसुङ वाणिज्य संघ, महिला उद्यम विकास समिति सचिव तथा एनसीले ब्युटी पार्लर तथा ट्रेनिङ सेन्टरका प्रोप्राइटर तीर्थ कुमारी घले श्रेष्ठले तालिममा तीन महिनासम्म सोह्र प्रकारका पार्लर सम्बन्धी सिप सिकाइने जानकारी दिनुभयो। उहाँका अनुसार तालिम प्रयोगत्मक तथा सैद्धान्तिक दुवै विधिबाट सञ्चालन हुनेछ। तालिममा 15 जना महिलाको सहभागिता रहेको छ। उद्घाटन कार्यक्रम मनु पन्तको अध्यक्षतामा भएको थियो। लामसुङ प्रहरीले लागू अवशेष सहित एक युवकलाई नियन्त्रणमा लिएको छ। ढुम्रे विश्व सड़क खण्ड अन्तर्गत विश्वसह नगरपालिका दुई गहिरीबाट विश्व राठका 37 वर्ष शेखर शाहीलाई लागू अवशेष सहित पक्राउ गरेको हो। विश्वसहरतर्फ आउँदै गरेको ग एक ख 69000 नम्बरको बसमा लागू औषध ल्याइँदै गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले चेक जाँच गरेको थियो। सो क्रममा शाहीलाई शंकास्पद अवस्थामा फेला पारी शहरी तथा झोला तलासी गर्दा लागू औषध बरामद भएको लामसुङ प्रहरीले सुनाएको छ। खोज तलासीका क्रममा शाहीको साथबाट डाइजोपम 69 एम्पुल, बुफ्रेन 69 एम्पुल र फेनेरगन 69 एम्पुल गरी जम्मा 297 एम्पुल लागू औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय लामसुङका सूचना अधिकारी अभिषेक पाण्डेले बताउनुभयो। प्रहरीले लागू औषध सहित दुईवटा मोबाइल सेट तथा लागू औषध ल्याउन प्रयोग गरिएको झोला पनि नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी नियन्त्रणमा रहेका शाहीलाई लागू औषध सम्बन्धी मुद्दामा जिल्ला अदालतबाट थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: डिभिजन वन कार्यालय लमसुङको अनुरोध, वन्य जन्तुको बसस्थान, आहार विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतना उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै गर्दै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहार ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनता अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने व्यवहार समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ। सूचना त्रिपुरेश्वर शिव मन्दिर संरक्षण सुधार समितिको तेस्रो साधारण सभा गण्डकी प्रदेश सरकारका पूर्व वन तथा वातावरण मन्त्री माननीय भेषबहादुर पौडेलको प्रमुख आतिथ्यतामा हुन गइरहेको हुँदा उपस्थितिका लागि मन्दिर व्यवस्थापन समितिका सल्लाहकार ज्यूहरू, सम्पूर्ण चन्ददाता ज्यूहरू तथा शुभचिन्तक ज्यूहरूलाई मिति 2083 वैशाख 26 गते शनिबार बिहान ठिक 10 बजे मन्दिर परिसरमा उपस्थित हुन मन्दिर व्यवस्थापन समिति हार्दिक अनुरोध गर्दछौं। हरिप्रसाद पौडेल अध्यक्ष एवं त्रिपुरेश्वर शिव मन्दिर संरक्षण सुधार समिति बेसी सहर सात लमजुङ।
2: होइन हौ दिदी बहिनी, हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
3: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
2: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड़ क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
3: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
2: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
3: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
4: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
5: मर्सङदेव 95 मेगाहर्ज।
0: विश्रामपछि बाँकी समाचार। लमजुङ सदरमुकाम विश्वमा दुई दिने जिल्लाव्यापी खुल्ला तथा विद्वान सिगल ब्याडमिन्टन प्रतियोगिता शुरू भएको छ। आज विश्वर सात कौडादेश्वरी श्रीराम बस्नेतले एक कार्यक्रम बीच प्रतियोगिता उद्घाटन गर्नुभयो। प्रतियोगितामा खुल्लातर्फ 26 र भेट्रान्स तर्फ 11 टीमले सहभागिता जनाएका छन्। विश्वसभर 8 स्थित फिटनेस कम्प्लेक्स हलमा आयोजित प्रतियोगिता उद्घाटन कार्यक्रममा विश्वका श्रेष्ठ प्रणव विकास अधिकारी, निकपा संयोजक सुनिल सुनार अटल लगायतको उपस्थिति थियो। कार्यक्रम संचालन संघका सचिव सुनिल थापाले गर्नुभएको थियो भने आदर्श राज वर्याले स्वागत गर्नुभएको थियो। प्रतियोगितामा खुल्ला तर्फको विजेताले नगद 12,000 र प्रमाणपत्र, उपविजेताले नगद 5,000 र प्रमाणपत्र तथा सान्त्वना हुने दुई टीमलाई 3,000 सहित प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ। यसै गरी भेट्रान्स तर्फ विजेताले नगद 10,000 र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद 5,000 सहित प्रमाणपत्र दिने संघले जनाएको छ। सान्त्वना हुने दुई टीमलाई नगद 3,000 का साथमा प्रमाणपत्र दिइनेछ। लमजुङको भोटेवडा स्थित बुद्ध युथ क्लबले सरसफाई तथा वातावरण संरक्षण अभियान अन्तर्गत अकाला मन्दिरदेखि सिडीबारसम्मको सड़क यात क्षेत्रमा डस्टबिन राखेको छ। क्लबले शनिबार उक्त सड़क खण्डका विभिन्न स्थानमा डस्टबिन राखेको हो। स्थानीय बासिन्दा तथा यात्रुलाई जथाभावी फोहोर नफाल्न प्रेरित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको क्लबले जनाएको छ। क्लबका अध्यक्ष युगबहादुर गुरूङका अनुसार सड़क क्षेत्रलाई सफा र सुन्दर व्यवस्थित बनाउने लक्ष्यसहित अभियान अघि बढ़ाइएको हो। सार्वजनिक स्थानमा फोहोर व्यवस्थापन बारे सचेतना फैलाउने उद्देश्यले डस्टबिन राखिएको अध्यक्ष गुरूङले बताउनुभयो। अभियानले वातावरण संरक्षणसँगै स्थानीय स्तरमा सरसफाईप्रति जनचेतना अभिवृद्धि हुने विश्वास लिएको क्लबले जनाएको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसूनका देशका धेरै जसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको छ। विभागले आज सार्वजन गरेको मनसून ऋतुको जलवायु पूर्वानुमान आंकलन 2083 अनुसार यस वर्ष मनसूनमा सरदरभन्दा कम पानी पर्ने आंकलन गरिएको उल्लेख छ। यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढ़ी रहने सम्भावना छ, अर्थात गर्मी बढ़ी हुने देखिन्छ। ज्येष्ठ 18 देखि 14 गतिसम्मको 4 महिनाको अवधिमा देशकै धेरै जस्तो ठाउँमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण छ। कर्णालीको दक्षिण भाग, लुम्बिनीको धेरै जस्तो भाग, मधेसको पूर्वी भाग र कुशी प्रदेशको दक्षिणी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको छ। सुदूरपश्चिमका धेरै जस्तो भाग, मधेसको पश्चिमी भाग र कुशीको मध्य भागमा सरदरभन्दा कम वर्षाको सम्भावना 45-55% रहेको छ। त्यसै कर्णाली प्रदेशका उत्तरी भाग तथा कुशीको उत्तरी भागमा सरदर वर्षा हुने सम्भावना 35-45% रहेको छ। देशका बाँकी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 35-45% रहेको छ। विभागले यो आंकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको प्रारूप र साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरमका आधारमा तयार पारेको जनाएको छ। नेपालमा ज्येष्ठ मध्यदेखि असोज महिनासम्मको अवधिलाई मनसून अवधि भनिन्छ। यो अवधिमा वर्षभरको झण्डै 80% पानी पर्छ। मर्सङ्गी समाचार अहिलेले यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
5: मुख्य समाचारका प्रायोजक
6: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: गाउँमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने तयारी, प्रदेश अस्पताल लमजुङ र दुई गाउँपालिका बीच सम्झौता। दुधपोखरी गाउँपालिकाद्वारा सार्वजनिक सुनवाई, पालिकाभित्रका सड़क स्तर उन्नतिमा जोड़ दिन नागरिकको आग्रह। महिलाहरूलाई आय आर्जन, विश्वशर्मा 3 महिने आधारभूत ब्यूटी पार्लर तालिम शुरू। र विश्वशर्मा जिल्लाव्यापी खुल्ला तथा भेटरान्स युगल ब्याडमिन्टन प्रतियोगिता शुरू। साँझ 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म सुधा विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि लो अब दुलाले दुलाले सिन्दूर हाल्ने
2: ओ अस्मी हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसर नगरपालिका 7 त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश मोबाइल 98465 56 233 र 98061 77 246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665213083, मोबाइल नम्बर 9860206 9826380380,
4: प्रोपाइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
5: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
7: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
5: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका 7 युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463 06501।
8: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mania, extreme energy drink.
1: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेउली हुँदा पनि।
2: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
3: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 9841626344, 9841626344।
4: Extreme energy drink. Time check. अहिले ठीक 7 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.

स्वागतम श्रोता मेरै धौला गिरी शिखरमा छैन मैले पुगेको नेपालीको दिल छुन अझै छैन मैले सकेको जदौ कार्यक्रम साहित्य सर्भरको दैलो गयो यिनै राष्ट्रिय कवि माधव प्रसाद घिमिरेका शब्द सुमनको साथ अभिवादन कार्यक्रम साहित्य सर्भरको प्रतीक्षामा रहनुभएका हाम्रा सम्पूर्ण साहित्य प्रेमी श्रोताहरूमा प्राविधिक कक्षबाट बहिनी दिजु र प्रसारणबाट म कार्यक्रम संचालक तेज नारायण अधिकारी छु। श्रोताहरू सधैँ आज पनि हामी सामुदायिक रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्जको ध्वनि तरंगसँगै साहित्यका विविध कोशीलीहरू लिएर श्रोताबीच उपस्थित भएको छौं स्टुडियोको कार्यकक्षबाट। र आजको कार्यक्रममा हामीले पेनिबा भन्ने कथा संग्रहबाट नयाँ जुत्ता भन्ने शीर्षकको कथालाई प्रस्तुत गर्ने जमर्को गरेका छौं र यो कथा संग्रह सुरेश याक्सोले लेख्नु भएको छ र यो पुस्तकको बारेमा पनि लेखकका आफ्ना भनाइहरू पनि छन् र यसलाई रत्न पुस्तक भण्डारले 82 सालमा प्रकाशन गरेको छ। हामी यो सन्दर्भमा पनि प्रस्तुत गर्नेछौँ र यो पुस्तकको सन्दर्भमा बिना थिङले यो सुरेश याक्सोको यो कविता संग्रहको बारेमा लेख्नुभएको छोटो टिप्पणी पनि हामी प्रस्तुत गर्नेछौँ र सबभन्दा पहिला हामी यो कथाबाट नै सुरु गरौँ नयाँ जुत्ता भन्ने शीर्षकको कथाबाट र यसमा 15 कथाहरू संकलन भएका छन्। सुरुवातमा यसको लेखक यसरी लेख्नुभएको छ जब जब म बजारतिर लुगा किन्न जान्छु तब मात्र मन परेको लुगा कहिले भेट्दिनँ अरू नै कामले हिँडेको बेला भने राम्रो लुगा भेट्टाउँछु पसलमा पुतलाले लगाएको लुगा आकर्षक देख्छु तर त्यही लुगा आफूले लगाउँदो भने एकदम जोकर लाग्छ बडो अभागी छु भने जस्तो लुगा नभेट्नुमा भनेर यो कथाको मूल एउटा सारांश पनि उहाँले कथालाई यसरी अगाडि बढाउँछ। हङकङ सपनाको सहर यहाँ भिड छ हतार छ सपना छ महँगी छ बोझ छ र थुप्रै उज्यालो बीच छाया पनि छ यहाँ संसारभरिका मान्छेहरू बस्छन् यहाँका घरहरूले आकाश छोएका छन् खाना किसिम किसिमका पाइन्छन् दिनमा व्यस्त रातमा व्यस्त सुत्दैनन् हङकङ यहाँ सब थोक छ बस नोट चाहिँ हुनुपर्छ धेरै पछि एक जोर जुत्ता किन्ने सोच बनाए चाँज श्रीमती आएर बच्चा जिम्मा लिएपछि कुनै दिन समय मिलाएर बजार जानु पर्ला भनेर सोचे हामी बच्चा ह्यान्ड ओभर र टेक ओभर गरेर आफ्नो काममा जाने गर्छौं घरिघरि यति ढिलो हुन्छ कि बुढाबुढी बाटो बाटै हाई हेलो गरेर गन्तव्यतिर लाग्नुपर्ने हुन्छ ड्युटी बाहिर मात्र होइन घरमा पनि छ छोरालाई बिहानै पार्क लाने उसँग खेल्ने खेलाउने बात गर्ने हाँस्ने हँसाउने म जहाँ जान्छु छोरालाई पनि उतै लान्छु उसलाई मैले सिकाउनु छ ऊ यो धरतीमा आएदेखि मैले पनि धेरै सिक्दै आइरहेको छु र त पत्तै हुन्न उसँग बिताएका पलहरूको छोरो छोरो मात्र होइन ऊ मेरो साथी पनि हो बाहिर जाँदा होस् या घरमा प्राय ऊ मसँगै हुन्छ म कामबाट लिएर आएपछि हामी पार्क जान्छौँ पार्कमा केही बेर खेलेपछि घर फर्कन्छौँ यो सिलसिला हाम्रो नित्य कर्म जस्तै बनेको छ बाहिर जाने लुगा लगाउन थाल्यो कि छोरो कुदेर आउँछ लुटुपुटु गर्न थालेपछि बुझ्नुपर्छ ऊ पार्क जान जान्छ छोरालाई मैले एक दिन हङकङको वानचाई पार्कमा खेलाउन लाने तयारी गरेँ छोरो 3 वर्ष लागिसकेको थियो किन्डर गार्डन स्कुल जाने बेला भएको अब डाइपर नलगाउने बानी बसाल्नु पर्यो भनेर मैले लगाइदिएन त्यसै त महँगो छ डाइपर मात्र किन्न नपरे पनि बचत हुन्छ जस्तो लाग्ने तर ऊ नाइ लगाउँछु भनेर मर्यादै गर्यो मैले उसको रोई कराई पटक्कै सुनिनँ बाटोमा पनि उस्तै रुँदै डाइपर लगाउने भनेर जोड गरिरह्यो उसको त्यो हरकत देखेर साह्रो रिस उठेर आयो तर हङकङमा बच्चालाई पिट्न कानुन त बन्दै छ अझ बाटोमा पिट्यो भने अरूले फोटो खिचेर बेइज्जत गरिदिलान् भन्ने अर्को पिर छ
पार्कमा पुगेपछि साथीहरूसँग खेल्नु भने मानेन। त्यो बेलासम्म पनि रुन छाडेको थिएन। मान्छेले नदेख्ने गरी पार्कको एक छेउमा लगेर रुन बन्द गर भने मान्दै मानेन। उसको अटेरीपन देखेर यति रिस उठ्यो कि कन्सिरी टुप्पीसम्म पुग्ने गरी तानेर चुप लाग भनेर थर्काए। त्यसपछि भने ऊ अघि जसरी साह्रो गरे रुन छोडेर घुक्क घुक्क गरी आँसु मात्र झारिरह्यो। ऊ चुप लागेको देखेर आफूलाई एक प्रकारको जितको महसुस भयो। त्यसपछि छोरोले न साथीहरूसँग खेल्न मन गर्यो न मलाई नै खेलाउन मन लाग्यो। हामी सधैँभन्दा अलि साँढे पार्कबाट घर फर्कियौँ। घर पुगेपछि जुत्ता र बेस खोलिदिएँ। सुरुवाल खोल्दा पो थाहा भयो सुरुवाल त च्यातिएर वाङ्गै भएको थिएछ। छोराले उसको गोप्य अङ्ग देखिन्छ भनेर पो डाइपर लाउँछु भनेर जोड गरेको रहेछ। अघि साथीभाइहरूसँग खेल्न नमानेको कारण त यो पो रहेछ। यो थाहा पाएर नरमाइलो लाग्यो। मैले उसलाई नबुझेको रहेछु, अझ भनौँ बुझ्न नचाहेको रहेछु। मेरो ओकोहरू बुझाए र उमाथि लादेको गलत निर्णयदेखि आफै प्रति आत्मग्लानी भएर आयो। अझ त्यति साह्रो कन्सिरी तानेर थर्काएको सम्झेर त झन्मुटु छिया छे भएर आयो। आफै प्रति रिस उठ्ने आफ्नो त्यस्तो करतुत सम्झेर पश्चाताप लाग्न थाल्यो। मान्छे धेरै दुखी वा सुखी हुँदा अक्सर रक्सी पिउने गर्छन्। म चाहिँ चियाको अम्मली भएकोले चिया लिएर बसे। चियाको गिलास यति तातो थियो कि अरू बेला हुँदो त समय राख्न सक्ने थिइनँ। तर भित्री मन पोलेपछि शरीरको बाहिरी भागको पोलाइले नपोल्दो रहेछ। चियाको गिलासले पोल्दै पोलेन। आज बल्ल महसुस भयो कि मान्छेहरूको भित्री मन दुखेपछि किन आत्मघाती निर्णय गर्न समेत पछि पर्दैन भनेर। मनै भाँचिएपछि त यो नाते शरीरको पीडा केही पनि रहेनछ। आज जुत्ता किन्न जाने मन भएन, अब अर्को छुट्टीमा जानु पर्ला सोचे। काममा जाँदै गर्दा विद्यार्थीहरू स्कुल जाँदै गरेको देख्थेँ। बाटामा भर्खर स्कुल जान सुरु गरेका बच्चाहरू रुँदै गएको पनि देख्थेँ। सुरुमा बानी नभइन्जेल बच्चाहरू यस्तै हो भन्ने लाग्थ्यो, मतलब सामान्य हो भन्थे। तर आफ्नै बच्चा स्कुल पठाउँदा भने अलिक भिन्न अनुभूति गरेँ। पार्कमा छोरो खेल्न थालेपछि म पनि सामान्य कसरत गर्छु। कसरतकै क्रममा यता उता गर्दा छोराले देख्दैन, तब ऊ मलाई खोज्न थाल्छ। म अझ रुखलाई आड बनाएर छेलिन्छु, नदेखेपछि रुन सुरु गर्छ। यस्तो मैले दुई तीन पटक विचार गरेको छु। नजिकै रहेको चिन जाने चाइनिज महिलाको हात समाएर म पहिला बसेको ठाउँ देखाउँदै बाबा खै भन्दै सोध्छ। उसलाई सहयोग माग्दा बोल्न आउने त्यही दुई शब्द हो। चिनानीबाट पनि सहयोग नपाए ऊ झन साह्रो कालेन्दै रुन थाल्छ। मानु अब ठूलो संकट आउनेवाला छ। तब मन थाम्न नसकेर उसलाई अँगाल्छु। मुख लोपरेर मलाई हेर्दै धेरै बेरसम्म रुने गर्छ। छोराको स्कुलको पहिलो दिन उसँगको सहयात्रामा उसको स्कुल जाने बेला भएको पनि पत्तो भएन। समय कति चाँडै बितेछ। स्कुलको ढोकासम्म पुग्दा हामी सबै रोमाञ्चित थियौँ। जब उसको हात मिसको हातमा थमाइयो तब उसले अँध्यारो मुख लगायो। मिसले बिस्तारै आफूतिर तान्दा छोरो रुन थाल्यो। उसले हात समाएर मिसले कच्चा कोठाभित्र लग्दै गर्दा भने जोरले काह लिएर रुन थाल्यो। ढोका बिस्तारै बन्द भयो। सानो आवाजमा ऊ मम्मी खै भन्दै रोएको सुनिन्थ्यो। लिफ्टमा छिर्न लाग्दा भने बाबा खै भनेर मधुर आवाज सुने। ऊ घरमा उति साह्रो पढ्न मन गर्दैन्थ्यो। ढोकासम्म पुग्दा पढ्नुपर्छ भनेर रोएको होला भन्ने लागेको थियो। तर बाबा खै भनेको उसको आवाजले ऊ पार्कमा रोएर झसङ्ग सम्झे। भिडमा एक्लै हुँदा आत्तिएको सम्झे। एक प्रकारको डर उसको अनुहारमा झल्केको सम्झे। आज ऊ त्यसरी नै रोयो, त्यो सम्झेर मन भारी भयो। वास्तवमा अघिसम्म उसलाई नबुझेको रहेछु, म गलत रहेछु। श्रोता, हामी कार्यक्रम साहित्य स्वरहरू बोलिरहेका छौँ र आज हामीले जुत्ता शीर्षकको कथा श्रोताबीच प्रस्तुत गरेका छौँ। यो कथालाई लेख्नुभएको छ सुरेश याक्सोले र हामीले यो पेनी बा भन्ने कथा संग्रहबाट यसलाई साभार गरेका छौँ। बच्चाहरूको खुसी अनुहारमा देखिन्छ। बच्चाहरूले आफ्नो पीडा भने आँसुले बताउने गर्छन्।
हो त्यो आँसु अभिभावकले पढ्न सक्नुपर्छ। खाली एकतर्फ मात्र बुझ्नु हुँदैन, नत्र बच्चालाई अन्याय हुने रहेछ। उसलाई

का लागि एचएनएम ब्रान्डकै मात्र एक छत्र राज छ। न सस्तो न महँगो युनिक लो र एचएनएम मध्यम वर्गलाई लक्षित चर्चित ब्रान्डहरू हुन् र मेरो पनि फोर्थ फ्लोरमा छन् जुत्ताहरू। समय लगाएर खोजे निकै बेर हेरेका थुप्रै जुत्ताहरू मध्ये एउटा रोजे। यसो सोचे जुत्ता भनेको छोरा मान्छेको सान हो, फेरि फेरि किन्ने कुरा पनि भएन, बरु एउटा महँगो जुत्ता किन्नु पर्यो भनेर विचार गरे। त्यसपछि महँगो जुत्ता खोज्न थाले। केही बेरको मेहनत पछि एक जोर महँगो जुत्ता रोजे। एकछिन पछि यसो विचार गरे नयाँ जुत्ता किनेपछि त्यसलाई सुहाउने पेन्ट पनि त चाहियो। फेरि पेन्ट खोज्न थाले। निकै बेर खोजेपछि एउटा पेन्ट छाने। यसो विचार गरे जुत्ता महँगो किनेपछि पेन्ट पनि त महँगो नै चाहियो। त्यसपछि महँगो पेन्ट खोज्न थाले। निकै बेर खोजेपछि एउटा पेन्ट रोजे। एकछिन पछि फेरि यसो विचार गरे नयाँ जुत्ता नयाँ पेन्ट किनेपछि त्यसलाई सुहाउने सर्ट पनि त चाहियो। सर्ट खोज्न थाले। निकै बेर खोजेपछि एउटा सर्ट छाने। फेरि यसो विचार गरे जुत्ता र पेन्ट महँगो किनेपछि सर्ट पनि त महँगो चाहियो। त्यसपछि महँगो सर्ट खोज्न थाले। निकै बेर खोजेपछि एउटा सर्ट रोजे। जुत्ता पेन्ट र सर्ट रोजेपछि तिनवटै सामानको हिसाब गरे। $2200 भएछ। ओहो विन्यास नै पर्यो। आफूसँग टाकन टुकुन $1100 मात्र रहेछ। जुत्ता मात्र लैजाउँ, पुरानो पेन्ट र सर्ट के लाउनु? पेन्ट र सर्ट मात्र लैजाउँ, फेरि पुरानो जुत्तामा के लगाउनु? अब कुन किन्ने कुन नकिन्ने भनेर दुधारमा परे। लगाएको जुत्ता हेरे, दायाँ बायाँ हेरे, उल्टाई पल्टाई हेरे, फाटेको कहीँ देखिन। ऐनामा गएर पेन्ट अगाडि पछाडि हेरे, उध्रिएको कहीँ भेटिएन। माथि लगाएको सर्ट पनि हेरे, ठिकै लाग्यो। यसो विचार गरे सबै ठिकै छन् भने एक वर्ष त कसो नथाम्ला। मेरो एउटा एकदम नराम्रो बानी छ। पछिल्लो पटक जुन लुगा किनेको छु त्यो लगाई जेल नयाँ लाग्छ। कहीँ कतै जान परे पहिलो रोजाई त्यही भन्छ। तर जब म अर्को नयाँ किन्छु तब लगाउँदै गरेको लुगा तत्काल पुरानो लागिहाल्छ। बाहिर जाँदा अघिसम्म भइरहेको लुगा अब नहुने हुन्छ। धन्न मैले अहिले लुगाहरू किनिहालिन, नत्र अहिले लगाएका सबै कपडाहरू लाउनै मन नहुने गरी पुराना भइहाल्थे। जब जब लुगा किन्न जान्छु तब तब मन परेको लुगा कहिले भेट्दिन। भेटे ठिक नहुने, मन परेको धेरै महँगो हुने, अरू नै कामले हिँडेको बेला भने राम्रो लुगा भेट्टाउँछु। पसलमा पुतलाले लगाएको लुगा आकर्षक देख्छु तर त्यही लुगा आफूले लगाउँदो भन्ने एकदम जोक्कर लाग्छ। बडो अभागी छु भने जस्तो लुगा नभेट्नु। रहर गरेर मात्र पनि नहुने रहेछ। गोजीमा दाम पर्याप्त नभएपछि तलबले पनि कति नै धानोस्, तौली तौली खर्च गर्नुपर्छ। महिना दिन तलब कहिले आउँछ भनेर बस्यो। तलब थापेको 7 दिनपछि फेरि थाप्ने दिन कहिले आउँछ भनेर बस्नुपर्छ। महिना यसरी नै बितिरहेछ। मोबाइलको घन्टी बज्यो। श्रीमतीले कल गरेकी रहेछन्। कहाँ हो तपाईँ? उनले सोधिन्। सब्जी मार्केटमा छु, मैले भने। आलु सकिरहेछ, ल्याउनु है, हुकुम भयो। हुन्छ, आज्ञाकारी भएर भने। धन्न एचएनएममा छु भनिन, नत्र उनको एक थान लुगा पनि अर्डर आइहाल्थ्यो। श्रीमान श्रीमतीको लुगा फाटा किनेपछि बच्चालाई छुटाउनु मिल्दैन। परार यही जुत्ता किन्दा अरू पनि सामान किन्नु परेको थियो। त्यसो त म ढाट्न जान्दिन। परारको झड्काले यसपालि यसै सब्जी मार्केटमा छु भन्न मुखमा लागिहालेछ। तरकारी सम्झे, सकिनु लागेको ग्यास सम्झे, कोठाका भाँडा सम्झे, बच्चाहरूको स्कुलको महिनावारी शुल्क सम्झे। चक्कर लाग्ला जस्तो भयो। धेरै सोचे, त्यसपछि कुनै पनि लुगाफाटा नकिन्ने निचो नपुगे। यसरी फर्केको पहिलो पटक भने होइन, पोहोर पनि यसरी नै फर्केको। द्राम चढे, सजिलो गरी बसे, आँखाले भ्याउने जतिका खुट्टा हेरे, आहा भन्ने खालका जुत्ता कसैका पनि थिएनन्। दुईटै खुट्टा सिधा पारेर माथि उचाले आफ्नै जुत्ता आफूलाई राम्रो लाग्यो। अनि मनमनो भने, ए जुत्ता तँलाई लङ लाइफको शुभकामना, तँलाई लङ लाइफको शुभकामना भनेर यो जुत्ता शीर्षकको कथा यहीँ अन्त्य भएको छ। र श्रोता र हामी कार्यक्रम साहित्य स्वरम बोलिरहेका छौँ। र यो पेनिबा भन्ने कथा संग्रहबाट हामीले सुरेश याक्सोको यो

नयाँ जुत्ता शीर्षकको कथालाई प्रस्तुत गर्यौं र यो कथा संग्रहको बारेमा बिना थिङले लेख्नु भएको टिप्पणी पनि हामी प्रस्तुत गर्दैछौं। सीमित पात्र र घटनाहरू मार्फत चरित्र चित्रण गर्ने लोकप्रिय विधा हो कथा। कथाको मुख्य काम पात्रहरू मार्फत कथाकारको विचारलाई स्थापित गर्नु हो। ती विचार पहिल्यै कथाकारसँग हुन्छन्, त्यसलाई शैली र कलाको प्रयोगबाट पाठकसम्म सम्प्रेषण गरिन्छ। यसरी आफ्ना विचारहरूलाई पाठकसम्म पुर्याउने उपयुक्त माध्यमको खोजीमा सुरेश याक्सोले पनि कथाविधा रोजेका छन्। उनीसँग आफ्नै धरातल, परिवेश, अनुभव र अनुभूति र सिकाइ छ। ती अनुभव अनुभूतिबाट निर्माण भएका विचारहरू पेनीबा कथा संग्रहमा स्पष्टसँग प्रकट भएका छन्। लेखकको आत्महत्या जस्ता दार्शनिक विचारदेखि नयाँ जुत्ता जस्ता मनोवैज्ञानिक कथा लेखनमा उनी खर उत्रिएका छन्। उनका कथाहरू पढिरहँदा उनको वैचारिक विराटतालाई हामी महसुस गर्न सक्छौ। उनका कथाहरूमा परदेशी नोस्टालिजिया मात्र होइन, आदर्श प्रेमका मानकहरूमाथि पनि तीखो प्रश्न गरिएका छन्। सधैँ उस्तै भागभङ्गीका कथा पढ्दा पढ्दा मोनोटोनस भएका पाठकहरूले सुरेशका कथाहरूमा नौलो स्वाद भेट्टाउनेछन्, पाठकलाई पठनसँग जोडिरहन्छन्। यो नै कथाको शक्ति हो। यसका लागि कथाकार सुरेश याक्सोलाई हार्दिक बधाई छ भनेर बिना थिङले लेख्नु भएको छ। हाम्रो तर्फबाट पनि लेखक सुरेश याक्सोलाई बधाई भन्न चाहन्छौ। र श्रोताहरू, यो सामुदायिक रेडियो मर्सेन्ट एफएम 95 मेगाहर्जको ध्वनि तरङ्ग हो र यो सुरेश याक्सोले यसमा 15 कथाहरू संकलन गर्नुभएको छ। यसलाई रत्न पुस्तक भण्डार काठमाडौँले 82 सालमा प्रकाशन गरेको छ र उहाँले यो संग्रहलाई श्रद्धे बाबा वीरबहादुर लिम्बुप्रति सादर समर्पण भनेर लेख्नु भएको छ र उहाँको आफ्नै भनाई पनि यहाँ छ। हामी यसलाई पनि छोटो रूपमा प्रस्तुत गर्न चाहन्छौ आफ्नो कुरा भनेर यो लेखकले लेख्नु भएको छ। साहित्यकार बन्छु कि भनेर भागेको मान्छे आखिर साहित्यलाई नै अगाल्न आइपुगे। लेख्दै जाँदा किताबको आकार लियो र छापियो पनि। अब स्कूल पढ्दा ताकाका साथीहरू छक्क पर्ने होलान्, मैले किताब निकाल्ने भनेर गिज्याउने होलान्, पेटमा भन्लान् वहा त पनि कवि, त पनि साहित्यकार। स्कूलमा हाम्रो समूह हुन्थ्यो, लास्ट बेन्च, बेला बेलामा क्लास बङ्क गर्ने। हामीलाई प्रथम, दोस्रो, तेस्रो हुनु थिएन, बस पास भए पुग्थ्यो। लोकगीत गाउने, कवि हुने, पहिलो हुने जस्ता कुरा हाम्रा लागि शरमको विषय हुने गर्थ्यो। हामीलाई पप, हिन्दी गीत मनपर्ने र आफूलाई मोडर्न देखाउन हर तरहको प्रयास हुन्थ्यो। स्कूली जीवनमा कोर्सका किताबहरू बाहेक अरू खासै हेरिएन। मुस्किलले भेटिन्थे साहित्यका किताबहरू, प्रकाश कोविदको उपन्यास कसै कसैले राख्थे, चलचित्र हेर्न हुँदैन, उपन्यास पढ्नु हुँदैन भन्थे, पढ्नेले रातभरि पढ्छ र बिग्रन्छ भन्थे। मैले केही उपन्यास लुकिएर पनि चलचित्र हेरे नै भयो, अरूले भने चाहिँ धेरै दिन अनिदो बनायो। समयसँगै भूगोल, परिवेश र इच्छाहरू परिवर्तन हुँदै गए। मन नपर्ने मन पर्दै आए। साहित्यप्रति रुचि कायमै थियो। कवि शशी लुम्बुसँगको भेटपछि भने मलाई बिस्तारै साहित्यप्रति लगाव बढ्यो। उहाँले मलाई केही लेख्न घचघच्याउनु भयो। उहाँको प्रेरणामा आजभन्दा 20 वर्ष अघि मेरा 2 कथा छापिए। आमा र मलाई भर्ती छापिएको कथा हातमा परेपछि धेरै पटक पढे, धेरैलाई देखाएँ। साहित्यको मिठो स्वाद बल्ल बल्ल चाख्न पाएँ। साहित्यप्रति रुचि यसरी बढ्यो कि उपन्यास नै लेख्न बसेँ। 15-20 पृष्ठ लेखेपछि भने आफ्नो औकात थाहा भयो अनि छाने। शशी लिम्बूसँग केही प्रकाशन क्रियामा सहकार्य पनि भयो। किताब निकाल्नुपर्छ है भन्नेदेखि लिएर छपाउने जिम्मेवारीसम्म उहाँको साथ पाएँ। लेखक, पत्रकार तथा इतिहासकार काका राजकुमार दिक्पाल सधैँ मेरो प्रेरणा बन्नुभयो। पत्रकार, सम्पादक तथा कथाकार आनन्द पी राईले आफै कार्यरत पत्रिकामा मलाई संलग्न गराउनु भयो। त्यहाँ नेपाली टाइप गर्न सिकेँ, लेख्न सिकेँ। पत्रिकामा काम थालेदेखि थोर बहुत लेख्न जानियो, अनावश्यक शब्द मेट्न जानियो। साहित्यकार पत्रकारहरू मेरा साथी बन्दै गए। लेखन कार्य ज्यादै दुखिया कर्म रहेछ, बचती नहुने। साथीभाइहरू हेर्यो, सबैको हालत उस्तै।
लेखलाई अँगाल्न सजिलो छ तर लेखक भएर बाँच्न गाह्रो रहेछ। वर्तमान भन्दा भविष्यको पीर भयो, एक्लै त जसो तसो मन बुझाउला तर परिवारलाई कसरी बुझाउने? केही वर्ष कोसिस गर्न थामी नसक्नु भएपछि भागे विदेशतिर। विदेश आएपछि मेरो लेखन फेसबुकमा मात्र सीमित हुँदै गयो। फाटफुट लेख्थे, कामपछिको खाली समय साहित्यका किताबहरू पढ्नतिर लागे। एक दिन फेसबुकका स्ट्याटसहरू पढेपछि पत्रकार आनन्द पिराईले साहित्यतिर लाग्न प्रेरित गर्नुभयो। सही ट्र्याकबाट भड्किरहेको मलाई त्यो सुझाव इन्लाइटमेन्ट पाए जस्तै भयो। त्यसपछि लेखनलाई निरन्तरता दिए भनेर लेखकले यहाँ आफ्नो मलाई उल्लेख गर्नुभएको छ। कथाहरू लेख्दै गए। बाराखरी कथा प्रतियोगिताको पहिलो संस्करणमा मेरो कथा उत्कृष्ट 25 परेपछि कथा लेखन क्रममा ब्रेक लाग्यो। लेखेपछि सकभर राम्रो लेखौं भन्ने आभास दिलायो। अझ भनौं महत्व बढेर आयो। कमसेकम पाठकको अमूल्य समय खेर नफालौं भन्ने बोध भयो। यो काव्य कृति एउटा कृति मात्र नभएर यसमा धेरैको माया विश्वास र हौसला रहेको छ। हङकङ साहित्यिक साझा श्रृङ्खलाका साहित्यकारहरू कवि तथा कलाकारहरू बिना थिङ, कवि स्वप्निल स्मृति, कवि कविता गाउँले, कवि तथा निबन्धकार प्रकाशक थाम्सुवाङ, लेखक देवेन्द्र थापुङ, लेखक तथा पत्रकार डम्बर कृष्ण श्रेष्ठ, कवि सीता तुम्खेवाला लगायत सम्पूर्ण हृदयदेखि धन्यवाद दिन चाहन्छु। मलाई सधैँ लेखन प्रेरित गर्ने इन्द्र थेगिम र रोशन याक्सोलाई सम्झिरहेको छु। मेरा आफन्त छिमेकी र साथीभाइहरूले देखाएको आत्मीयता मनमा गढेको छ, जसलाई चाहेर पनि बिर्सन सक्दिन। मेरो भगवान, मेरो आस्थाको केन्द्र मेरी आमालाई नमन गर्न चाहन्छु। यो जुनी पनि कम हुन्छ, तपाईँको ऋण तिर्नलाई विवाहित भएपछि खुलेर लेख्न हात चाहिन्छ। ती आँटहरूमा चुपचाप अनदेखा अनासुन गरेर मेरा हरेक इच्छामा साथ सहयोग र लेख्ने वातावरण मिलाइदिने मेरी श्रीमती इन्दु इरानालाई उच्च सम्मान छ। म बेकामी होइन भनेर प्रमाणित गर्न अप्रत्यक्ष झस्काइरहने मेरो खुसी र ऊर्जा, मेरो ईशुवाप्रति असीम माया। यस कृति लेखेका, भोगेका र सुनेका कथाहरू नै छन्। यी सबै यही माटो र समाजबाट निस्किएका हुन्। आशा छ तपाईँहरूलाई आफ्नै कथा मद्वारा लेखिएका हुन् भन्ने लागोस्। अब यो पुस्तक तपाईँको हातमा आइपुगिसकेको छ। पढेपछि तपाईँको सुझाव र रचनात्मक गाली खान तयार रहेको छु। यहाँहरूप्रति हृदयदेखि नै हार्दिक आभार। कृतिको सुन्दर आवरण कलाका लागि विवेक मुकारुङ र सेटिङ डिजाइनका लागि कवि गीतकार तथा गजलकार वसन्तराज अज्ञातप्रति कृतज्ञतासहित हार्दिक धन्यवाद व्यक्त गर्दछु। समस्त शुभेच्छकप्रति आभारी छु भनेर सुरेश याक्सुले आफ्नो भनाई मिटिङ ल्याउनुभएको छ। र श्रोता र हामी कार्यक्रम साहित्य स्वरमा बोलिरहेका छौँ र यो सामुदायिक रेडियो मर्सेन्डी FM 95 मेगाहर्जको ध्वनि तरङ्ग हो।

0: Hello, Mersing DFM 95 MHz.
1: Hello, Kansi, घर बनाउने काम सुरु भयो?
2: सबै कुरा भइरहेकै छ. अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दै छु हजुर.
1: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी. म त नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ.
2: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो.
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकोस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662.
4: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ.

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज
1: एकास सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। पन्ध्र कन्सुलर फिर्ता बोलाउने सरकारको निर्णय, मन्त्रालयको संख्या पनि घट्दै, सुकुम्बासी बस्ती नहटाउन सर्वोच्च अदालतको अन्तरिम आदेश, भक्तपुरबाट आएको रायोको सागमा उच्च विषादी नष्ट गर्न निर्देशन,
2: बजारमा आएको रायोको सागको स्याम्पल लियौं र त्यो चाहिँ इनिभिसन पर्सेन्ट 45% भन्दा बढी भएको भएर नष्ट गर्ने भनेर हाम्रो टेस्टले देखायो।
1: कालापानी लिपुलेख विवाद समाधानका लागि कूटनीतिक पहल गरिने, प्रधान न्यायाधीशमा डाक्टर शर्मा सिफारिशमा मेरिट प्राथमिकता रहेको सरकारको स्पष्टीकरण, संसदीय सुनवाईको प्रक्रिया शुरू,
3: कुनै अवधि त कति राख्ने भनेर कुरा गर्यो, त्यसलाई 10 कुरा, अर्को चाहिँ 10 दिनसम्म हामीले दिने।
1: दक्षिण पूर्वी एसियाबाट 616 नेपालीको उद्धार, अनलाइन ठगीको जालो खुल्दै, यस वर्ष मनसूनमा कम पानी पर्ने, गर्मी भने बढ़ने सम्भावना,
4: सरदर भन्दा कम वर्षा आकलन गरेका हौ, दुवै तापक्रम अधिकतम र न्यूनतम सरदर भन्दा बढ़ी हुन्छ भन्ने चाहिँ आकलन छ।
1: र स्कटल्याण्ड पछि अमेरिकालाई पनि हराउँदै अभ्यास श्रृंखलामा नेपाल एको जीत, भोलि स्कटल्याण्डसँग खेल्ने।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: जलविद्युत र पर्यटन नेपालको समृद्धिका मुख्य आधार हुन्। ठूला आयोजनाका लागि वैदेशिक लगानी अनिवार्य हुन्छ, तर प्रशासनिक झमेला र भ्रष्टाचारका कारण लगानीकर्ताहरू आकर्षित हुन सकेका छैनन्। स्थानीय स्तरमा साना उद्योग र ग्रामीण पर्यटन प्रवर्धन गर्न सके रोजगारी सिर्जना हुनका साथै अर्थतन्त्र गतिशील बनाउन सकिनेछ। अब खबर सन्तोषी रावलबाट।
6: यस वर्षको मनसूनमा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी मनसून अर्थात 4 महिनाको ऋतुगत मौसम आकलन सार्वजनिक गर्दै देशभर औसत भन्दा कम पानी पर्ने सम्भावना रहेको जनाएको हो। विभागका अनुसार आगामी मनसूनमा दिउँसोको

0: अधिकतम तापक्रम औसत भन्दा बढ़ी हुने सम्भावना छ। विभागका मौसमविद सुदर्शन हुमागाईका अनुसार दक्षिण एसियाली जलवायु पूर्वानुमान मंचले सन् 2026 को मनसून अवधिमा दक्षिण एसियाका अधिकांश क्षेत्रमा औसत भन्दा कम वर्षा हुने प्रक्षेपण गरेको हो। हुमागाईले कर्णाली, बागमती र कोशी प्रदेशका उत्तरी भूभाग बाहेक अधिकांश क्षेत्रमा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको बताउनुभयो।
1: उत्तरी भूभागहरू कर्णाली प्रदेशका अनि बागमती प्रदेशका केही र कोशी प्रदेशका माथिल्लो भूभागहरूमा सरदर वर्षा हुने सम्भावना हामीले अनुमान गरेका छौँ। बाँकी भूभागहरूमा सरदर भन्दा कम वर्षा हुने देखिन्छ। जति गाढा रङ भयो त्यसले सम्भावना बढी छ भन्ने देखाउँछ। हामीले यो सबै पहेँलो र रातो लागेको भाग सर्वोत्तर भन्दा कम वर्षा आकलन गरेका हौ। सास्कफले दिएको फोरकास्ट अनुसार पनि यो चाहिँ दुवै तापक्रम अधिकतम र न्यूनतम सरदर भन्दा बढी हुन्छ भन्ने चाहिँ आकलन छ।
0: नेपालको उत्तर पश्चिमी क्षेत्रमा भने अघिल्ला वर्षहरूको जस्तै सरदर पानी पर्ने अनुमान गरिएको छ। कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मध्य प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55%देखि 65%सम्म रहेको छ। सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मध्य प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 45% देखि 55%सम्म छ। कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना 35%देखि 45%सम्म रहेको छ। न्यूनतम तापक्रम सरदर भन्दा बढ़ी हुने सम्भावना 55%देखि 65%सम्म रहेको विभागको पूर्वानुमान रहेको छ। यसैबीच आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको छ। अन्य स्थानमा भने मौसम प्राय सफा रहने विभागका वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो।
2: हाल चाहिँ मधेस, बागमती र गण्डकी प्रदेश, अब यो लगायत कोशी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका हिमाली र पहाड़ी भूभागमा चाहिँ साधारणतया बादल लागेको छ। बाँकी भूभागमा चाहिँ अब यो मधेसको पनि केही भूभागहरूमा चाहिँ अलिकति यो बादलै लागेको छ भने अरू भूभागहरूमा आंशिक छ होइन। कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा, साथै यो मधेस, गण्डकी र कर्णाली प्रदेशका पनि एक दुई स्थानमा चाहिँ हल्का वर्षा भइरहेको अवस्था छ।
0: अहिले पनि कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम पानी परिरहेको विभागले जनाएको छ। सर्वोच्च अदालतले आधारभूत आवश्यकता पूरा नगरी सुकुम्बासी बस्ती हटाउन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउने सरकारी निर्णय विरूद्ध परेको रिटमा आज न्यायाधीश दय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजालस सुनवाई गर्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले सुकुम्बासी तथा व्यवस्थित बसोबासीलाई जबरजस्ती हटाउँदा कानूनी प्रक्रिया अनिवार्य रूपमा पालना गर्न सरकारलाई निर्देशन दिएको सूचना अधिकारी निराजन पाण्डेले सीआईएनसँग बताउनुभयो।
3: यो नेपाल सरकार मन्त्री परिषदको 2082 चैत्र 13 बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी कार्य सूचीको बुदा नम्बर 91 उल्लेखित मापदण्ड एवं प्रक्रिया र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चलानी नम्बर 412 नीति 2083 वैशाख 17 सबै नगरपालिका र नगरपालिका गाउँपालिकाको नाममा जारी परिपत्र एवं गृह मन्त्रालयको चलानी नम्बर 650 2083 वैशाख 17 पत्रबाट निर्दिष्ट चरणबद्ध प्रक्रिया अवलम्बन नगरी सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्नु नगराउनु भन्ने आदेश जारी भएको छ।
0: आदेशमा बिना उचित कानूनी प्रक्रिया विस्थापित गर्दा शिक्षा, स्वास्थ्य र आवास जस्ता आधारभूत अधिकारका गम्भीर असर पर्ने उल्लेख गरिएको छ। अदालतले यस्तो कार्य मानवीय संकट निम्त्याउन सक्ने भन्दै सचेत गराएको छ। भक्तपुरको मध्यपुर थिमीबाट ल्याइएको रायोको सागमा अत्याधिक विषादी भेटिएपछि नष्ट गर्न निर्देशन दिएको छ। केन्द्रीय कृषि प्रयोगशाला मातहतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीले मंगलबार गरेको परीक्षणमा 13 नमूना मध्ये एउटा नमूनामा विषादीको मात्रा उच्च पाइएको प्रयोगशालाका सहायक सूचना अधिकारी महेश तिमिर्सानाले सीआईएनलाई बताउनुभयो।
4: हाम्रो अब आरईपीआर टेस्ट हुन्छ के अरे कालीमाटीमा, अनि रेगुलर टेस्ट हुन्छ। त्यसमा चाहिँ अब हामीले बजारमा आएको लागेको सागको स्याम्पल लियौँ र त्यो चाहिँ इनिभिसन पर्सेन्ट 45% भन्दा बढी भएको भएर नष्ट गर्ने भनेर हाम्रो टेस्टले देखायो। अनि स्याम्पल लिने बेलामा त्यहाँको ओरिजिन कता हो भनेर सोध्छौँ क्रपको, उहाँहरूले भक्तपुरकै भन्नुभयो। त्यो हिसाबले भक्तपुरकै मात्रै भन्ने छ।
0: सरकारले डाक्टर मनोज कुमार शर्मालाई कार्यक्षमताको हिसाबमा प्रधान न्यायाधीशमा सिफारिश गरिएको प्रष्ट पारेको छ। मन्त्री परिषद बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले न्याय क्षेत्र सुधारको प्रयास गर्न क्षमतालाई हेरेको बताउनुभयो।
5: परिषदले हेर्दाखेरि पनि पाँचजना सदस्य मध्ये तीनजना लगभग राजनीति नियुक्ति जस्तो देखिन्छ। त्यहाँबाट सिफारिश हुने न्यायाधीश पनि अब अलिकति राजनीतिक पृष्ठभूमिको आइराख्नु भएको छ भनेर पनि विभिन्न कानूनविदहरूले भनिदिनु आउनु भएको कुरा हो। अब त्यहाँबाट संवैधानिक परिषदको पनि आफ्नै टिका टिप्पणी पहिलादेखि हुँदै नै आएको हो। यो पालि पहिलो पटक सम्भवत पहिलो पटक नै प्रधान न्यायाधीशको सिफारिश चाहिँ मुद्दाको फर्सेटको हिसाबमा हामीले एउटा इन्डिकेटरको हिसाबमा चाहिँ सिफारिश गरेर पठाएका छौं। यो पनि एउटा एकदमै पर्फेक्ट यही पद्धति हो भनेर पनि भन्न खोजेको होइन, तर अहिलेसम्मको हामीले इतिहास हेर्दाखेरि चाहिँ इन्डिकेटरका हिसाबमा उहाँहरूको कार्यक्षमताको हिसाबमा सिफारिश भएको चाहिँ यो पहिलो पटक हो। यसलाई पनि क्रमबद्ध रूपमा यसलाई सुधार गर्दै अझै राम्रो प्रोसेस बनाउँदै जानुपर्छ।
0: यसैबीच सरकारले विदेश स्थित 15 जना नेपाली मानार्थ महावाणिज्य दूत पदयुक्त मुक्त गर्ने निर्णय गरेको छ। बैठकले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्ने स्वीकृति प्रदान गर्ने र संलग्न अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्ने स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। त्यस्तै सरकारले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ। वैशाख 28 गते दिउँसो 4 बजे बस्ने संयुक्त बैठकलाई सम्बोधनका लागि आग्रह गर्ने निर्णय गरेको हो। संसदीय सुनवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई प्रक्रिया अगाडि बढ़ाएको छ। सिंहदरबारमा आज बसेको बैठकले प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। प्रस्तावित प्रधान न्यायाधीशको सुनवाईका लागि 10 दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो।
6: कार्यविधि अगाडि बनेको कार्यविधिको आधारमा नै यसलाई हामीले परिमार्जन गर्यौँ र यो नयाँको रूपमा नै ल्याछौँ। अहिले यो नयाँ कार्यविधि बनेको छ, नयाँ कार्यविधि हामीले पारित गर्यौँ। असाध्यै नयाँ विषयहरूमा छलफल चाहिँ के भएको छ भने एउटा हामीले सुनाइ अवधि र कति राख्ने भनेर कुरा गर्यौँ, त्यसलाई 10 को कुरा, अर्को चाहिँ 10 दिनसम्म हामीले दिने सुनवाईको लागि अथवा मान्छेलाई उजुर गर्ने टाइम चाहिँ 10 दिनसम्म दिने भन्ने कुरा भयो। त्यस पछाडि अर्को हामीले असाध्यै महत्वपूर्ण कुरा चाहिँ के गरेका छौँ भन्दा यो सुनवाई भएर गइसकेपछि उहाँहरूले पेश गरेको कार्ययोजना नतिजामा आधारित कार्ययोजनाहरू कसरी कार्यान्वयन भइरहेछ त्यसलाई कुनै न कुनै निकायले चाहिँ अनुगमन गर्नुपर्छ भन्ने भयो।
0: साझा खबरमा अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हराएको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल ए ले 49 ओभर 1 बलमा 7 विकेट गुमाएर भेटायो। यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ हारेको अमेरिकाले 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा हिजो नेपाल ए ले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल ए ले एक दिवसीय अभ्यास श्रृंखला खेलिएको हो। नेपाल ए ले स्कटल्याण्ड र अमेरिकासँग 2-2 वटा खेल खेल्ने भएको छ।
7: आलु आयातको भार घटाउँदै डडेलधुराको बिउ आलु एकै सिजनमा करोड़ बढ़ी आमदानी।
8: विगतको वर्षहरूमा धेरै टाटा उता जुम्ला सुर्खेत दैलेखसम्म पनि पठाए, खाएनालु चितवनसम्म पनि पठाएको।
7: डडेलधुराको बिउ आलुको माग बढ़दो रिपोर्टसँगै सामुदायिक वनमा पर्यापर्यटनको सम्भावना तर अभ्यास किन सुस्त, विशेष श्रृंखला प्रकृति र जीवन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ।
9: यसकारण सुखा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। भारतसँग सीमा जोड़िएको लिपुलेक लिम्पिया धुरा र कालापानी क्षेत्रको भूभागका विषयमा सरकारले कूटनीतिको वार्ता गर्ने भएको छ। सन् 1816 सुगौली सन्धि अनुसार महाकाली नदी पूर्वका यी क्षेत्रहरू नेपालकै रहेको तथ्य सहित परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल गर्ने भएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीन बीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा सरकारले आफ्नो गम्भीर सरोकार दुवै छिमेकी मुलुकलाई कूटनीतिक माध्यमबाट अवगत गराइसकेको बताउनुभयो।
13: 1816 सनको सुगुली सन्धिबाट नै महाकाली पूर्वका लिम्पियाधुरा लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार पूर्णत स्पष्ट र अडिग रहेको हामीले उल्लेख गरेका छौं। नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराइसकेको छ। यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सड़क निर्माण वा विस्तार सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको विषय पनि हामी उल्लेख गरेका छौं। साथै लिपुलेक क्षेत्र नेपाली भूभाग रहेको विषयमा मित्र राष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकिएको व्यवहार पनि उक्त नोटमा स्पष्ट पारेका छौं।
7: यसबीच दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा संचालित अनलाइन ठगीमा परेका 616 जना नेपाली नागरिकको उद्धार गरिएको प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। थाइल्याण्ड र म्यानमार स्थित नेपाली दूतावासहरूको समन्वयमा कम्बोडियाबाट 491, म्यानमारबाट 111, लाओसबाट 8 र थाइल्याण्डबाट 6 जनाको उद्धार गरी नेपाल फर्काइएको उहाँको भनाइ छ। नेपालमा हरेक वर्ष करिब 7 अर्बको आलु आयात हुने गरेको छ, जसमा बिउ आलु समेत रहेका छन्। सुदूरपश्चिमको डडेलधुरा जिल्ला भने पछिल्ला वर्षहरूमा बिउ आलु उत्पादनको केन्द्र बन्दै गएको छ। चालू आर्थिक वर्षमै मात्रै करिब 2000 क्विन्टल बिउ आलु जिल्ला बाहिर निर्यात भएको छ भने 1,30,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी भएको छ।
14: डडेलधुराको गन्यावधुराका किसान दत्तराज अवस्थीको परिवारका लागि बिउ आलु मुख्य आमदानीको स्रोत बनेको छ। उहाँले उत्पादन गरेको बिउ आलु अहिले बाहिर जिल्लामा राम्रो मूल्यमा बिक्री भइरहेको छ। पहिले आफै खाने मात्रै उत्पादन हुन्थ्यो, अहिले व्यावसायिक रूपमा खेती गर्दै आय स्रोत बढ़ाउन सफल भएको उहाँ बताउनुहुन्छ।
15: आलु खेतीमा त हामी पहिले शुरूआतै यो क्षेत्रमा आलु खेती गर्ने भनेर हाम्रै बुवाले शुरू गरेका 2042 सालतिर भनिन्छ। पहिला हामी चाहिँ आलुमा थियौँ, अहिले हामीले करिब करिब हामीले 10 क्विन्टल जति आलु लाछौँ, योभन्दा पहिला बिक्री गर्यौं। हाम्रो यो क्षेत्र चाहिँ के छ भने त्यति बजारका लागि अहिलेसम्म त्यति उत्पादन भएको चिजहरू चाहिँ बिक्री नभएको चाहिँ छैन।
14: जिल्लाबाट उत्पादित गुणस्तरीय बिउ आलुको माग बझाङ बैतडी डोटी अछाम कैलाली कञ्चनपुर र दार्चुला तथा दैलेख जिल्लासम्म छ। चालू आर्थिक वर्षमै करिब 2000 क्विन्टल बिउ आलु जिल्ला बाहिर बिक्री भएको छ। यसमध्ये 800 क्विन्टल हिउँदे र 1200 क्विन्टल बर्खे आलुको बिउ रहेको छ। बिउ आलुको व्यापारबाट किसानहरूले 1,33,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी गरेका छन्, जसले आलु खेतीमा टिकिरहन मदत गरेको अर्का किसान धर्म भट्ट बताउनुहुन्छ।
16: मैले विगतको वर्षहरूमा धेरै टाटा उता जुम्ला सुर्खेत दैलेखसम्म पनि पठाए, खाएन आलु चितवनसम्म पनि पठाएको, सुदूरपश्चिम झन्नै 9 जिल्लामै पठाएको।
14: डडेलधुराको सदुमुकाम आसपासका तडीबाटा भेटा भातकाँडा लगायतका क्षेत्रहरूमा आलु खेती तीव्र रूपमा विस्तार भइरहेको छ। यहाँको हावापानी र माटो आलु उत्पादनका लागि अत्यन्तै अनुकूल मानिन्छ, जसका कारण यहाँ उत्पादित बिउ आलु गुणस्तरीय हुने कृषि प्राविधिकहरू बताउँछन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सञ्चालन भएको आलु सुपर जोनले पनि उत्पादन भण्डारण र बजार व्यवस्थापनमा सहजीकरण गरिरहेको छ। कार्यक्रमका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत पीताम्बर बस्नेत
17: आउने वर्ष लागि पनि हामीले केही कार्यक्रम प्रस्ताव गरेका छौँ। यसमा मुख्य हामीले फोकस गरेको भनेको यो आलुको एउटा क्षेत्र विस्तार कार्यक्रम भनेर गरेका छौँ होइन। क्षेत्र विस्तार भनेको होइन आलुलाई किसानलाई चाहिँ बिउ उपलब्ध गराउने अनि त्यसमा किसानहरूलाई चाहिँ खानाले उत्पादन गर्ने एउटा यो गरेका छौँ। र अर्को हामीले मुख्य रूपमा चाहिँ यो बिउ उत्पादनलाई हामी बीज वृद्धि भन्छौँ, यसलाई व्यवस्थित गर्न खोजेका छौँ। बर्खे आलुको पनि हामीले चाहिँ क्याग सहित बिउ ल्याएर यसरी चाहिँ बिउलाई एउटा चाहिँ आधिकारिक रूपमा चाहिँ क्याग लगाएर एउटा स्रोत सुनिश्चित गर्ने हिसाबले यो बिउ उत्पादन कार्यक्रमलाई चाहिँ हामीले व्यवस्थित गर्न खोजिरहेछौँ र गर्दैछौँ पनि।
14: डडेलधुरामा वर्षमा दुई सिजनमा आलु खेती हुने गरेको छ। हिउँदे र बर्खे करिब 1122 हेक्टर क्षेत्रफलमा फैलिएको आलु खेतीबाट प्रति हेक्टर 30 मेट्रिक टनसम्म उत्पादन हुने गरेको छ। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वन ऐन संशोधन पछि पनि सामुदायिक वनमा पर्यापर्यटन अघि बढ़न सकेन।
18: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ विस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौं।
7: सामुदायिक वनमा लगानी र तालिम अभाव रिपोर्टसँगै विशेष श्रृंखला प्रकृति र जीवन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला प्रकृति र जीवन। देशभरमा राष्ट्रिय निकुञ्जको संख्या 10 पुगेको छ। संरक्षित तथा आरक्षित क्षेत्रको विस्तारसँगै वन वातावरण जोगाउँदै पर्यापर्यटनको विकास र यसैका कारण आसपासका क्षेत्रका नागरिकको जीवनस्तर पनि उकासिँदै गएको छ। चितवन वर्दिया लगायतका निकुञ्ज क्षेत्रमा पर्यापर्यटन फस्टाउँदै गए पनि अरू निकुञ्ज आसपासका वासिन्दाले पर्याप्त फाइदा लिन पाएका छैनन्। तर पनि स्थानीयवासी सरोकारवाला पर्यापर्यटनको विकास र विस्तारका लागि कोशिश गरिरहेका छन्।
4: नेचर गाइड शान्ति चौधरी हिजो आज बाँके राष्ट्रिय निकुञ्ज घुम्न आएका पर्यटकलाई निकुञ्जको विशेषता बारे बताउँदै गरेको अवस्थामा भेटिनुहुन्छ।
5: बाक्साल मचानमा छौ। यो बाक्साल मचान चाहिँ मायालु पाखामा छ। हामी चाहिँ थारू भाषामा चाहिँ मायालु पखुवा पनि भन्छ। यो डाँडाहरूमा चाहिँ हामी पहिले चाहिँ खर बनकसहरू काटेर यहाँ चाहिँ गोदाम हुन्थ्यो, यहाँ चाहिँ थुपार्थ्यौं र तल चाहिँ खोला छ।
4: बाँकेको राप्ती सुनारी नौ बुच्चापुर हात्तीसार घर भएकी 33 वर्षीय चौधरी पहिलेदेखि नै छोरी सिकारी नियन्त्रणमा काम गर्दै आउनु भएको थियो। नेचर गाइड एसोसिएशन बाँकेको सचिव समेत रहनु भएकी उहाँले पर्यटकहरूलाई बाटो देखाउने र निकुञ्जको बारेमा जानकारी दिन 5 वर्ष अघि तालिम लिनु भएको थियो।
5: यहाँ चाहिँ बाघको लागि पनि एकदम प्रख्यात छ। बाघ पनि यहाँ चाहिँ देख्न सकिन्छ। यहाँ चाहिँ खोला छ, चरङ्गिया खोला छ। यहाँ चाहिँ बारमासै पानी रही राख्छ।
4: यो वर्षदेखि बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको चहल पहल बढ्न थालेपछि उहाँको व्यस्तता पनि बढ्न थालेको छ। अर्का नेचर गाइड उमा ओलीको अनुभव पनि यस्तै छ।
6: एसोसिएसनले पालो लगाएर जाने, आफूसँग डाइरेक्ट कन्ट्याक्ट गर्यो भने त्यही जाने भएर आजसम्म चाहिँ हामी एक्टिभली जाने आउने गरेको गाइड हो। अहिले चाहिँ बिजी छौँ भनौँ न। अहिले चाहिँ पर्यावरण क्षेत्रले हामीलाई चाहिँ अलिकति केही हदसम्म त्यसलाई आर्थिक रूपमा भनौँ त्यसलाई चाहिँ अलिकति उ गरेको छ। सुरुमा चाहिँ हामीले अब ट्रेनिङ दियौँ। ट्रेनिङलाई चाहिँ लगभग एक डेढ वर्ष दुई वर्षसम्म त हामीले भनौँ न त्यति एक्टिभली आफूहरू जान नपाएको के भएन भन्ने खालको सोच पनि आउँथ्यो क्या हामीलाई पहिला। अहिले चाहिँ हामी सन्तुष्ट छौँ भनौँ न। हामी आफ्नै नेचरसँग रमाइरहेको छौँ।
4: पहिलो पटक जंगल सफारीका लागि बाँके निकुञ्ज पुग्नुभयो प्रेरणा गिरी। निकुञ्जका कारण वन संरक्षणसँगै दुर्लभ रुख बिरुवा पनि देखिन थालेको उहाँको भनाइ छ।
7: हजुरबा हजुरआमाहरूले कसरी घाँस काट्न आउनुहुन्थ्यो, कतिपय कुराहरू घरमा पकाउने मरमसलाहरू पनि यही जंगलबाट लैजानुहुन्थ्यो भन्ने हामीले सुनेको थियौँ। त्यो त अब हामीले यहाँ हेर्न पाउँछ।
4: जंगल सफारी अर्थात जीप सफारीले पर्यटकलाई घना जंगलभित्र वन्यजन्तु र प्रकृतिको नजिकबाट अनुभव गर्ने मौका दिन्छ। जंगल सफारी गर्न चाहनेहरूका लागि गाड़ीको अभाव नहोस् भन्नका लागि यहाँका पर्यटन व्यवसायहरूले सामूहिक रूपमा एउटा गाड़ी थपेका छन्। नेपाल एसोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स नाट्टा पाकेका अध्यक्ष दिल्ली राज रेग्मी,
8: जुन पर्यटक आए पनि गाड़ी छैन भने फर्किने त्यस्तो अवस्था आइरहेको थियो। दुईटा गाड़ी चाहिँ होमस्टेहरूले सञ्चालन गर्नुभएको छ र त्यो दुईटा गाड़ीले पनि नपुग्ने भएको हुनाले अहिले हामीले एउटा नाटाको तर्फबाट चाहिँ थप गरेका छौँ।
4: बाँकेमा नाटा र होमस्टेका गरी तीनवटा सफारी गाड़ी छन्। एउटा गाड़ीमा 9 बाह्र जनासम्मको सीट क्षमता छ। यो पनि अपुगदेखि अर्को गाड़ी थप्ने योजनामा पर्यटन व्यवसायी छन्। फेरि नाटाका अध्यक्ष रेग्मी,
8: एउटा त अहिले त भयो, अब अझ एक दुईवटा चाहिँ थपौं भन्ने पनि छ। साधन बढी भयो भनेपछि पर्यटकहरू आउँछन् भन्ने आशाले चाहिँ हामीले यो थालनी गरेका छौँ।
4: पर्यटन प्रवर्धनसँगै बेरोजगारी बढ्दै गएको अवस्थामा रोजगारीको अवसर सृजना गर्न निकुञ्ज पर्यटन व्यवसाय सहित सरकारवालाहरू एकजुट भएका छन्। पर्यटन व्यवसायी हरिप्रसाद शर्मा,
9: सबै युवाहरू बेरोजगार भए, हामीसित रोजगार छैन, व्यवसाय सञ्चालन गर्न हामीलाई गाह्रो भयो भन्ने किसिमको भाषाहरू सर्वत्र चाहिँ फैलिराखेको अवस्थामा हामीसित थुप्रै सम्भाव्यताहरू छन्। ती सम्भाव्यताहरूलाई हामीले लिएर जान सक्यौं भने, बोकेर जान सक्यौं भने हामीसँगै रोजगारका अवसरहरू छन्।
4: 550 किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा स्वदेशी विदेशी र सार्क राष्ट्रका गरी 746 जना पर्यटक पुगेका छन्। उनीहरूमध्ये निकुञ्जमा प्रवेश गर्न नेपालीले प्रति व्यक्ति 100 विदेशी पर्यटकले प्रति व्यक्ति 700 रूपियाँ बुझाउने गरेका छन्। यस हिसाबले निकुञ्जले पर्यटकबाट चालू आर्थिक वर्षको हालसम्म 2 लाख बढी राजस्व संकलन गरेको छ। उक्त रकम बफर जोनको विकासमा खर्च गरिन्छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कणेल:
10: निकुञ्जमा पर्यटनको विकास गर्ने भनेकै स्थानीय जनतालाई उनीहरूको रोजगारीको अवस्थाको सृजना गर्ने, उनीहरूलाई आयोजनमा अभिवृद्धि गर्ने र उनको जीवन स्तर कास्ने नै हो। त्यस गर्दा बिना हानि नोक्सानी हामीले लाभ लिने भनेको पर्यटनबाट मात्रै हो।
4: बाँके राष्ट्रिय निकुञ्ज बाघ, हात्ती, हरिण, चित्तल, निलगाई, चौका लगायत विभिन्न जनावरहरूको प्राकृतिक वासस्थान हो। यसका साथै निकुञ्जमा 34 प्रजातिका स्तनधारी, 276 प्रजातिका चरा, 24 प्रजातिको सरीसृप, 263 प्रजातिको वनस्पति, 9 प्रकारको उभयचर र 55 प्रकारका माछा पाइन्छन्, जसमध्ये केही दुर्लभ र लोपोन्मुख पनि छन्। निशु जोशी, सीआईएन रेडियो, कृष्णसार एफएम, नेपालगंज, बाँके।
3: निकुञ्ज क्षेत्र नजिक मध्यवर्तीसँग जोडिँदा पर्यापर्यटनका राम्रा अभ्यास भए पनि सामुदायिक वनमा पर्यापर्यटनको सम्भावना देखेर वन ऐनमा संशोधन गरी केही खुकुलो बनाइएको छ। तर उक्त व्यवस्था पूर्ण कार्यान्वयनमा सामुदायिक वनले किन अभ्यास गर्न सकेका छैनन्? सामुदायिक वन उपभोक्ता महासंघ फेको फनका महासचिव पार्वता गौतमसँग साथी लीलप्रकाश चन्दले सोध्नु भएको छ।
11: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ बिस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौं। वनमा पर्यापर्यटन गर्न सक्ने, कृषि वनको कुरा गर्न सक्ने, साना उद्यमहरू गर्न सक्ने, अब वन्यजन्तुको पालन गर्न सक्ने, यी कुराहरू पछिल्लो वन ऐनमा राखेको छ। तर राखेका भए पनि कतिपय कुराहरू अझै पनि व्यवहारमा काम गर्न अप्ठ्यारो छन्। तर यता पर्यापर्यटनको हिसाबले हेर्ने भने चाहिँ उहाँहरूले काम गर्दै गरेको विषयलाई हुने रहेछ यो भनेर त्यो व्यावहारिक रूपमा ऐनमा ल्याएको हुँदाखेरि धेरै यो हाइवेका आसपासका बजार क्षेत्रका आसपासका सामुदायिक वनहरूमा पर्यापर्यटनको कामहरू सुरुवात गर्नुभएको छ।
12: त्यो भनेको कस्तो कस्तो कामहरू त्यहाँ भइरहेका छन्?
11: उहाँहरूले चाहिँ हरिचास पोखरीहरू, त्यहाँ माछा पोखरीहरू पनि बनाउनु भएको छ। काहीँ चाहिँ वन्यजन्तुलाई चाहिँ उद्धार गरेर त्यसलाई चाहिँ राख्नु भएको छ। त्यो उद्धार केन्द्र भए पनि सामान्य रूपमा कसैले गएर काहीँ हरिण मृगहरू राख्नु भएको छ, काहीँ चाहिँ अजिङ्गरहरू राख्नु भएको छ, ती कुराहरू हेर्ने अवसर छ। काहीँ सानातिनो चिल्ड्रेन पार्कहरू छन्, काहीँ चाहिँ अब बर्ड वाचिङ सेन्टरहरू पनि छन्, काहीँ ट्री हाउसहरू छन्, होइन फरक फरक छ आफ्नो। काहीँ चाहिँ जैविक मार्गहरू तयार गरेर त्यहाँ चाहिँ नजिकै भएका वन्यजन्तुहरू यसो आफ्नै समूहले हेर्न मिल्ने पनि त्यो खालको पनि गर्नुभएको छ।
12: आमदानी पनि सामुदायिक वनले लिइराखेका छन्, राम्रो भइरहेका छन् भन्ने तपाईँहरूको निष्कर्ष?
11: जानेहरूको वातावरण पनि त्यहाँ एउटा पर्यटनको हिसाबले, आन्तरिक पर्यटनको हिसाबले राम्रै देखिन्छ, होइन अर्को चाहिँ त्योबाट केही आमदानी पनि लिएको छ समूहले। आमदामी भन्ने कुरा त्यो ठूलो आमदामी, धेरै आमदामी भएर फेरि कहाँ लगानी गर्ने त्यो हिसाबको भन्दा पनि रोजगारी सिर्जना भएको छ सानो सानो।
12: राष्ट्रिय निकुञ्जको मध्यवर्तीले चाहिँ राम्रो गर्ने, त्यहाँ अलि पर्यापर्यटनको राम्रो सम्भावना हुने, साँच्चै कि सामुदायिक वनमा त्यो हामीले अभ्यास गर्न?
11: यस्तो हो नि, राष्ट्रिय निकुञ्जमा गर्ने भन्दाखेरि त राष्ट्रिय निकुञ्जमा त सरकारले कति लगानी गरेका छ त्यसको प्रतिफल कसले लिन्छ, होइन त्योमा भर पर्छ नि त। सामुदायिक वनले नितान्त आफै आफ्नो लगानीमा आफू खटेर सानो काम गर्नुभएको छ, होइन सानो लगानीमा धेरैजनालाई सानो तिनो रोजगार दिनुभएको छ। त्यहाँ चाहे चाहिँ चिल्ड्रेन पार्कमा एउटा मान्छे बसोस्, चाहे चाहिँ रिचार्ज पोखरीमा अलिकति माछा राखेर अर्को मान्छे बसोस्, अथवा त्यहाँ टिकट घरमा एउटा टिकट काट्ने नै बसोस्, होइन कम्तीमा नै त्यही सामुदायिक वनका 4-5 जनाले रोजगारी पाएका हुन्छन्, 1-2 जनाले रोजगारी पाएका हुन्छन्। त्यो कुरा ठूलो हो र त्योबाट आएको थोरै पैसाले फेरि विपन्नमा लगानी गरेर अरू काम गर्नुभएको छ।
12: सामुदायिक वनले अथवा फेको फन्डले सहयोग गरेर साँच्चीकै सामुदायिक वनले पनि पर्यापर्यटनमा राम्रो गर्न सक्छ भनेर हामीले स्थापित गर्न सक्छौँ।
11: उदाहरण छन् उदाहरणकै रूपमा छन्। त्यो त उदाहरणको रूपमा झापाको जामुनगाडी सामुदायिक वन, बुटवलको फुलबारी सामुदायिक वन, अथवा अरू सामुदायिक वनहरू धेरै छन्।
12: त्यहाँ के छ त्यस्तो उदाहरणीय बताउनलाई? आमदानीको कुरा हो कि अथवा कस्तो खालको?
11: होइन, त्यो त आमदानीको कुरा पनि भयो, रमणीय स्थल तयार गर्ने कुरा पनि भयो, त्यो त धेरै कुराहरू छन् त्यहाँभित्र छिरेपछि त।
3: आधारभूत आवश्यकता पूरा नगरी सुकुम्बासी बस्ती नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। यस वर्षको मनसूनमा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको छ। भक्तपुरबाट आएको रायोको सागमा उच्च विषादी नष्ट गर्न सरकारले निर्देशन दिएको छ। कालापानी लिपुलेख विवाद समाधानका लागि कूटनीतिक पहल गरिने भएको छ। प्रधान न्यायाधीशमा डाक्टर शर्मा सिफारिशमा मेरिट प्राथमिकता रहेको सरकारको स्पष्टीकरण रहेको छ। संसदीय सुनवाईको प्रक्रिया समेत शुरू गरिएको छ र स्कटल्याण्डपछि अमेरिकालाई पनि हराउँदै अभ्यास श्रृंखलामा नेपाल एकको जीत भोलि स्कटल्याण्डसँग खेल्ने भएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 8 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: सुवर्ण अवसर
4: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने यात्रा अवधि 8 देखि 9 दिन साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना बिहान बेलुकाको चिया र बास बस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317 नोट भाडा खाना चिया पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस 20R8 सेरा फिल्म हल चोक लमजुङ नसा स्नायु मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर
5: मोडल सिटी हस्पिटल प्राली बेसी शहरमा सरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्
4: जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने निन्द्र नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने फयमा काम्ने छोप्ने ढल्ने वा बेला बेलामा बेहोस हुने छारे रोग फयमा
5: डर लाग्ने जसङ्ग हुने अतालिने मुटु ढुकढुक हुने मुटु हल्लिएको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाहट हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा
4: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा
5: उदास भइरहने जिउमा फूर्ति नहुने आलस्य भइरहने जिउ दुख्ने बढ़ी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
6: जाँच हुने दिन र समय यही वैशाख 26 गते शनिबारका दिन बिहान 11 बजेबाट
5: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ
4: मोडल सिटी हस्पिटल प्राली पुरानो मोडल हस्पिटल बेसी सहर सम्पर्क नम्बर 0665204 मोबाइल नम्बर 9840506063 97694887
7: पानी उमालेर पिउने मास्क लगाएर हिँड्ने तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी यो
8: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि
7: यसलाई शोक नमान्नु साथी सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग उच्च रक्तचाप दीर्घ श्वास प्रश्वास रोग मधुमेह क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्
8: ए हो र
7: त्यति मात्र होइन साथी शारीरिक रूपमा निष्क्रिय रहनु नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्
8: बाप रे यति धेरै जोखिम
7: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन् तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
0: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौ, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
1: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
1: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ
1: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
0: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
2: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
1: महको सेवन स्वस्थ र दीर्घ जीवन
3: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार
4: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
3: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ईसीजी डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
4: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
3: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 066-4021-23-4021-24 मोबाइल 98-41-45-14-48

0: California. Extreme energy drink.
1: बिस्तारै ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन कहाँबाट ल्याएछ महिला?
2: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ठोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ठोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
1: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ लमजुङ।
2: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 066-520-532, मोबाइल 98460-90301, 98460-74065।
2: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
4: सुन्दर देखिनु तपाईको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
5: हाम्रा सेवाहरू शरीरका अनावश्यक रौ हटाउने, ट्याटु हटाउने,
4: अनुहारका दागहरू लेजर ट्रिटमेन्ट द्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
5: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
4: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
5: कपाल छर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डी फोरको उपचार,
4: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
5: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 98426-10-320 र 98118-41-591।
4: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, विश्व नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: आया मरे
5: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
5: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसार, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850686780।
8: समिचो चौदह के में बोधे लोटी पर दी रो बैंक ने विवरण पी भी है मुई खाता लिखे हमरो
9: खाई खाई बहु कोई लोटरी भर दिलवा
10: आई समझो लोटरी पर दी छाता ही गुदी
9: भर दी आ भर दी लोटरी खाली पर दी बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खनाई बने खाई बिसा खाई मई विश्वास आलन फोन खाले पनी आप ही विवरण खाई मई आपिन खबई बनी वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बनी आरी
11: सतर्क
10: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेदरी जारी सन्देश
12: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
13: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
14: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्टफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
13: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-520-209।

0: सुन्दर देखिनु तपाईँको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
1: हाम्रा सेवाहरू: शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
0: अनुहारका दागहरू लेजर ट्रिटमेन्ट द्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
1: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
0: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
1: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डी फोरको उपचार,
0: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
1: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 9846210320 र 9818541991।
0: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, बेसर नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ।
2: हेलो, मर्सेङ्गदी एफएम 95 मेगाहर्ज

0: दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के भो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य, शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरफर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-21083, मोबाइल नम्बर 9860-20346, 9862-61-80380।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845-94046 र 9813-09-4932।
5: हाम्रो शाखा बेसीसर नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Extreme energy drink.
1: अरू सिमेन्टहरूको पकड पकड त सधैँ बोलीमै सीमित होला, तर सर्वोत्तम सिमेन्टसँग छ युरोपियन VRM टेक्नोलोजी, जसले भर्छ सिमेन्टको कणकणमा सबैभन्दा बढी पकड शक्ति र बन्छ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा आवश्यक प्रक्रिया पूरा नगरी सुकुम्बासी बस्ती भत्काउने कार्य नगर्न सरकारलाई सर्वोच्च अदालतको अन्तरिम आदेश।
1: अन्यत्र लयर जुन राखिएको छ उहाँहरूको हकमा चाहिँ आधारभूत आवश्यकता उपलब्ध गराउनु पर्ने जुन कार्य छ त्यसलाई प्रभावकारी गराउनु भनेर चाहिँ अन्तरिमहरू जारी भएको छ।
0: काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको अवस्था कस्तो छ?
2: सरकारले पनि कहिलेसम्म हामीलाई खानपानको व्यवस्था गरेर राख्न सक्छ? उचित व्यवस्थापन गरियोस् र ढिलाइ नगरियोस् भन्ने छ।
0: र होर्मुज जलमार्गमा भएको झडप बारे अमेरिका र इरानद्वारा एकअर्कालाई दोषारोपण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। इरानका विदेश मन्त्री अब्बास अराक्चीले संयुक्त राज्य अमेरिकामाथि उनकै शब्दमा अनावश्यक जोखिम लिएर कूटनीतिक उपायलाई परित्याग गरेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा गरिएको पोस्टमा उनले हरेक पटक वार्ताको टेबलबाट द्वन्द्वको समाधान खोज्ने प्रयास भइरहँदा वाशिङटनले सैन्य बल प्रदर्शन गरेको उल्लेख गरेका छन्। होर्मुज जलमार्गमा भएको भनिएको गम्भीर सैन्य झडपलाई लिएर अमेरिका र इरान दुवैले एक अर्कामाथि दोष लगाइरहँदा युद्धको अर्को पक्ष इरानका विदेश मन्त्रीको यस्तो टिप्पणी आएको हो। बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरमी बोवेन भन्छन्, यसले प्रक्रिया कति नाजुक छ भन्ने प्रदर्शन गरेको छ। हालैको भिडन्तले गम्भीर घटना हुन सक्ने बाटो देखाउँछ किनभने त्यहाँ ठूलो सैन्य शक्ति परिचालित छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विराम कायमै रहेको बताइरहँदा होर्मुजमा युद्धरत दुई पक्षका सेनाबीच झडप भएको हो। ब्रिटेनमा स्थानीय निर्वाचनको मतगणना जारी रहँदा लोकप्रियतावादी दक्षिणपन्थी दल रिफर्मले यसअघिका निर्वाचनभन्दा समर्थन बढ़ाएको छ। आप्रवासन कम गर्ने र स्वच्छ ऊर्जाका लागि दिएको समर्थन कटौती गर्ने वाचा गरेको यो पार्टीले देशैभरिबाट काउन्सिल सीटहरू बढ़ाउने देखिएको छ। मध्यमार्गी लेबर र कन्जर्भेटिभ पार्टीहरूले यसअघि जितेका स्थानमा सीट गुमाएका छन्। ग्रीन पार्टीले पनि यसअघि भन्दा समर्थन बढ़ाएको छ। इण्डोनेसियाको प्रहरीले एउटा ज्वालामुखी विस्फोटमा परि तीनजना पदयात्रीको मृत्यु भएको जनाएको छ। त्यसमध्ये दुईजना सिंगापुरका पर्यटकहरू रहेको र एकजना इण्डोनेसियाकै नागरिक रहेको जनाइएको छ। ज्वालामुखी विस्फोटपछि 10 किलोमिटर टाढासम्म खरानी फैलिएको थियो। उक्त क्षेत्रबाट 15 जनाको उद्धार गरिएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सम्भावित महाअभियोगको सामना गरिरहेका छन्। संसदीय मतदानबाट महाअभियोग रोक्ने 4 वर्ष अघिको निर्णय संवैधानिक अदालतले उल्ट्याएपछि प्रक्रिया अघि बढ़ाउने बाटो खुलेको हो। अदालतले सन् 2020 रामाफोसाको गाउँको घरबाट 5 लाख अमेरिकी डलर भन्दा बढ़ी रकम चोरी भएको विषयमा गठित स्वतन्त्र जाँचबुझ समितिको प्रतिवेदन अस्वीकार गर्ने सांसदहरूको निर्णय गैर कानूनी रहेको ठहर गरेको छ। रामाफोसाले आफूले कुनै गलत काम नगरेको दावी गरे पनि उक्त परिमाणको नगदको स्रोतबारे उनीमाथि प्रश्न उठेका छन्। र वैज्ञानिकहरूले युरोपका गरीब समुदायमा बसोबास गर्ने मानिसहरूले जलवायु परिवर्तनका कारण ज्यान गुमाउने सम्भावना उच्च रहेको चेतावनी दिएका छन्। पहिलो पटक यस्तो विषयमा गरिएको अध्ययनमा गरीबी र घरमा न्यानो वा शीतल बनाउने व्यवस्था गर्न नसक्नु युरोपभरि हरेक वर्ष झण्डै 1 लाख मानिसहरूको मृत्युको कारण बन्ने गरेको उल्लेख गरिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सर्वोच्च अदालतले चरणबद्ध प्रक्रिया अवलम्बन नगरी काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका सुकुम्बासी बस्ती भत्काउने कार्य नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। यस विषयमा परेका विभिन्न रित निवेदनहरूमाथि सुनवाई गर्दै शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उक्त आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ताले बीबीसीसँग बताए। नदी किनारका सुकुम्बासी बस्ती खाली गर्न विभिन्न सरकारी निकायहरूले जारी गरेका सूचनाका विषयमा रिट निवेदनहरू परेका थिए। साथै अदालतले उक्त आदेशमा विस्थापित भइसकेकाहरूको हकमा आधारभूत आवश्यकता पूरा गर्ने कार्यलाई पनि प्रभावकारी बनाउन भनेको बताइएको छ। केही बेर अघि हामीले सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालालाई टेलिफोन सम्पर्क गरी उक्त आदेशका थप विवरण बारे सोधेका छौं।
1: यो आदेशमा के भनिएको छ भन्दाखेरि जुन सुकुम्बासीलाई जुन बसोबास रहेको स्थानबाट जुन किसिमबाट हटाइयो, घरहरू भत्काइयो, भइसकेको कामलाई तत्काल त्यसलाई केही गरिरहनु परेन, अन्तरिम आदेश जारी गर्नु परेन भन्ने कुरा एउटा भयो। अब
4: थप यसमा केही अब यसका घरटहराहरू भत्काउने सुकमासी जुन किसिमको अव्यवस्थित बसोबासको घरटहरा हटाउने सन्दर्भमा जुन अब हुने जुन सम्भावित कुराहरू छ मानव अधिकारको पर्सपेक्टिभबाट त्यसमा के भनियो भन्दाखेरि अब यसलाई अब थप हटाउनु पर्यो भने कानूनको उचित प्रक्रिया अवलम्बन नगरी निजहरूको वासस्थान हटाउँदा शिक्षा स्वास्थ्य आवास लगायतका हकमा जुन अपूरणीय क्षति पुग्न जाने हुँदाखेरि त्यसलाई दृष्टिगत गरेर त्यसरी हटाउनु पर्यो भने सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती जुन बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्नु नगराउनु भन्ने कुरा भएको छ। एउटा जुन कानून बमोजिमको जुन प्रक्रिया छ त्यो पूर्ण रूपमा अवलम्बन गरेर आवास शिक्षा स्वास्थ्य त्यसको सबै बन्दोबस्ती गरेर मात्रै त्यस्तो काम गर्नु होला, नत्र जबरजस्ती हटाउने काम रोक्नु नगर्नु नगराउनु भन्ने एउटा भयो होइन। अनि त्यसै गरेर तपाईँको अब आधारभूत जुन हटाइसकिएका जुन सुकुम्बासी बस्तीबाट जुन नागरिकहरूलाई हटाइएको छ हटाइसकिएको जुन बस्तीहरूबाट अन्यत्र लगेर जुन राखिएको छ उहाँहरूको हकमा चाहिँ आधारभूत जुन आवश्यकता उपलब्ध गराउनु पर्ने जुन कार्य छ त्यसलाई प्रभावकारी उपलब्ध गराउनु कार्य त्यो प्रभावकारी रूपमा उपलब्ध गराउनु भनेर चाहिँ त्यो अन्तरिमहरू जारी भएको छ।
0: यो विषयको सन्दर्भमा यो अन्तरिम आदेश भयो अबको प्रक्रिया चाहिँ के हुन्छ यसमा?
4: यसमा के बोलिएको छ भन्दाखेरि अब रिट निवेदनमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको समुचित व्यवस्थापन सम्बन्धी गम्भीर प्रश्न निहित रहेकोले चाँडो निरूपण हुनुपर्ने प्रतिको देखिँदा विपक्षीहरूबाट लिखित जवाब परे वा पर्ने अवधि व्यतीत भएपछि 15 दिनभित्र पूर्ण सुनवाईको लागि पेश गर्नु अग्राधिकार दिएको छ। यसलाई विषयवस्तुको गम्भीरता हेरेर सुनवाई प्रक्रिया 15 दिनभित्र हामीले पेसिराखेर त्यसलाई सुनवाई प्रक्रियाले अगाडि बढाउँछौं।
0: उनी थिए सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइराला अदालतको पछिल्लो आदेशबारे जानकारी दिँदै। यसैबीच प्रतिनिधि सभाको एउटा समितिका सांसदहरूले काठमाडौँका विभिन्न स्थानबाट विस्थापित भएका सुकुम्बासीहरूलाई राखिएका होल्डिङ सेन्टरहरूको अनुगमन गरेका छन्। कानून न्याय तथा मानवाधिकार समितिको एउटा टोलीले बिहिबार र शुक्रबार गरी सुकुम्बासीहरू राखिएका किर्तिपुर स्थित राधास्वामी सत्संग भवन, भक्तपुरको खरीपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र भक्तपुरकै कृषि विकास ब्याङ्कको भवनको अनुगमन गरेका उक्त समितिका सचिव रामहरि थापाले जानकारी दिए। ती होल्डिङ सेन्टरहरूमध्ये किर्तिपुरमा 67 परिवारका 207 जना र भक्तपुरका 2 स्थानमा गरी 106 जना बसोबास गरिरहेका बताइएको छ। यसै सन्दर्भमा हामीले उक्त समितिकी सभापति समीक्षा बास्कोटालाई टेलिफोन सम्पर्क गरी शुरूमा त्यहाँ राखिएका मानिसहरूको अवस्था कस्तो पाउनु भयो भनेर सोधेका छौं।
5: किर्तिपुरमा जाँदाखेरि किर्तिपुर एउटा राजा स्वामीको खुल्ला टेन्टमा व्यवस्थित गरिएको छ, हरेक फ्यामिलीलाई टेन्टमा राखिएको छ। टेन्टमा भेन्टिलेसन्सहरू त छ तर पनि अलिक क्राउडेड जस्तो देखिन्छ। खानाको विषयमा उहाँहरूले ठिक छ भन्नुभयो, दिनमा 4 टाइम खाना छ, यो सबैमा त्यही नै रहेछ। शौचालयहरू हामीले हेर्ने भनेको चाहिँ बेसिक मानवीय हिसाबले पनि राखेको छ कि छैन, अहिलेको सबै कुरा व्यवस्थापन हेर्दा सन्तोषजनक देखियो। भक्तपुरमा जाँदा त त्यो लेभल अप जस्तो देखियो कि, किनभने त्यो
6: तपाईँले यसो भनिरहँदाखेरि चाहिँ फेरि कतिपय विद्यार्थीहरू विद्यालय जानबाट वञ्चित भएका काम गर्नेहरूको काम छुटेको लगायतका गुनासोहरू पनि आइरहेका छन्। उनीहरूले के गुनासो गरेनन् यस सन्दर्भमा तपाईँहरूसँग?
5: म आउँदैछु, मैले पहिला पोजिटिभ साइड तपाईँलाई उजागर गरे होइन, र त्यसपछि किर्तिपुरमा बच्चा बच्चीहरू चाहिँ स्कूल जान थालिसक्नु भएको, यता भक्तपुरको हकमा चाहिँ त्यहाँनिर हामी पुग्दै गर्दाखेरि एउटा स्कूल जागृति विद्यालयबाट आउनु पनि भएको थियो र समन्वय गरेर छिटै नै उहाँहरूको स्कूलको व्यवस्थापन गर्छौं भनेर, अनि हामीसित पिएमओ अफिसबाट पनि हुनुहुन्थ्यो, उहाँहरूलाई हामीले उतिखेरै यो चाहिँ सुधार गर्नुपर्ने भन्यौं। र उहाँहरूको सबैभन्दा ठूलो गुनासो या सुझाव चाहिँ के थियो भन्नुहुन्छ भनेदेखि, सरकारले पनि कहिलेसम्म हामीलाई खानपानको व्यवस्था गरेर राख्न सक्छ, जति सक्दो चाँडो हामीलाई सोल्युसन दिएर यहाँबाट कता व्यवस्थापन गर्ने हो, हाम्रो उचित व्यवस्थापन गरियोस् र ढिलाइ नगरियोस् भन्ने छ। र धेरैको चाहिँ अब पहिला उहाँहरूले जुन ठाउँमा काम गर्नुहुन्थ्यो त्यो ठाउँमा काम छुटेको अवस्था, किनभने धेरै महिला दिदीबहिनीहरू हाउस हेल्पमा बस्नु भएको रहेछ र पुरुष दाजुभाइहरू चाहिँ कतिजना डेली वेजेस बेसिसमा रोजगारीमा जानुहुने रहेछ, कतिजना अहिले पनि गइराख्नु भएको अवस्था छ। तर यो तालिम केन्द्रहरू होल्डिङ सेन्टरहरू चाहिँ अलिकति टाढा भएको भएर हामीले त्यहाँ आवत जावतको लागि असहज छ।
6: एउटा तपाईँले एक किसिमको त्यहाँको स्थितिको स्थलगत चित्रण गर्नुभयो, यो बीचमा चाहिँ काठमाडौँको माइती घर सहित देशका विभिन्न स्थानहरूमा प्रदर्शन गरेर सुकुम्बासीहरूले जसरी अहिले विरोध गरिराखेका छन् नि, यो विकल्प नदिइकन उनीहरूलाई विस्थापन गरियो भन्ने एउटा तर्क आएको छ, त्यसका सन्दर्भमा चाहिँ तपाईँले के देख्नुभयो?
5: कहाँनिर पहिला गरेको छ भन्ने कुरा पनि हामीले हेरिदिनुपर्छ कि हिजोको दिनमा एकै वर्ष अगाडिको बाढी पहिरो सम्झौँ भने विशेष गरी काठमाडौँको खोला किनारमा बसेको बस्तीलाई चाहिँ अहिले लगेर होल्डिङ सेन्टरमा राखेको छ। तपाईँ मनसुन शुरू हुने साथै सबैभन्दा बेसी उहाँहरू चाहिँ डिजास्टर प्रोन एरियामा हुनुहुन्थ्यो र त्यहीँनेरि बाढी घर घरमा पस्ने र लास्ट इयरकै कुरा गर्ने हो भने त भिजिबिलिटीको कारणले हामीले उद्धार गर्न पनि समस्या भएको थियो सरकारलाई। त्यो एरिया आइडेन्टिफाई गरेर सरकारले चाहिँ त्यो डिजास्टर आउँदै गर्दाखेरि त्यसलाई पनि असर नगरोस् है भनेर अहिले होल्डिङ सेन्टरमा ल्याउनु भएको छ। र
6: यो अर्थमा चाहिँ अब कानून न्याय तथा मानवाधिकारको कोणबाट हेर्दा सरकारले यो अभियानलाई जुन शैलीले अगाडि बढायो त्यो ठिकै ठहरछ भन्ने हो तपाईँको कुरा?
5: होइन होइन, त्यसरी भन्दा पनि उचित विकल्प सहित जाँदाखेरि राम्रो होइन। समिति गठन भएर हामी जाँदा त यो सबै भइसकेको घटना हामी अवलोकन गर्न गएको हो नि त। सो भइसकेको घटना अवलोकन गर्न जाँदाखेरि बेसिक ह्युमन राइट्सको सिचुएसन, उहाँहरूलाई दासबासको पार्क्स र उहाँहरूको बस्ने व्यवस्थाहरूमा पनि त्यो बेसिक कुराहरू चाहिँ फुलफिल भएको छ कि छैन भन्ने एंगलबाट हेर्यौं। र अब आउने सुकुम्बासी त देशैभरिको समस्या छ र देशैभरिको समस्यालाई चाहिँ कसरी समाधान गर्ने, यो समस्यालाई अझै पनि बोकेर जाने कि यो समस्यालाई चाहिँ दिगो रूपमा सोल्युसन दिने।
6: यहीँनिर अब काठमाडौँ बाहिर यो अभियान अघि बढ्ने क्रममा चाहिँ सार्वजनिक सँगसँगै यो ऐलानी सहितका जग्गा उपभोग गरिरहेका कतिपय मानिसहरू सशंकित देखिएको अवस्था छ, यो सन्दर्भमा चाहिँ सरकारलाई तपाईँहरूको तर्फबाट के सुझाव हुन्छ?
5: अहिले सबै आयोगहरू खारेज भएको अवस्था र फेरि सरकारले त्यसलाई एड्रेस गर्नकै लागि चाहिँ केही हिसाबले सरकारले पनि काम गरिराखेको छ र सरकारले के कस्ता काम गरिराखेको छ र त्यसलाई अझ बढी प्रभावकारी ढंगले छिटो भन्दा छिटो टुङ्गाउनु पर्छ भन्ने नै हाम्रो ध्येय हुन्छ। र यो अव्यवस्थित बस्तीको नाममा या अव्यवस्थित बस्ती यो भूमिको समस्या लिएर चाहिँ फेरि अर्को पुस्ताले राजनीति गर्नु नपरोस् भन्ने चाहिँ हाम्रो धारणा हो र हामी अहिले अवलोकनको ठाउँमा छौं। तर समितिमै एजेण्डा बनाएर हामी छलफल गरेर अनि सरकारलाई अब यसमा के राय सल्लाह सुझाव दिने त्यो हामीले समितिको तर्फबाट सामूहिक रूपमा गर्नेछौ।
0: उनी थिइन् प्रतिनिधि सभा अन्तर्गतको एउटा संसदीय समितिकी सभापति समीक्षा बास्कोटा। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, हुर्मुज जलमार्गमा अमेरिका र इरानी सैनिकहरूबीच झडपका बावजूद पनि तेहरानसँगको युद्ध विराम कायमै रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। अमेरिका र इरान बीचको युद्ध अन्त्यका लागि पुनः वार्ता हुन सक्ने आकलन भइरहँदा दुवै पक्षका सैनिकहरू झडपमा उत्रिएका हुन्। गम्भीर स्तरको भनिएको सैन्य झडपको कारणका बारेमा अमेरिका र इरान दुवैले एकअर्कामाथि दोष लगाएका छन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ। अशोक दाहालबाट,
3: आफ्ना तीनवटा युद्धपोतमाथि इरानले बिना कारण क्षेप्यास्त्र, ड्रोन र साना डुंगाबाट आक्रमण गरेको आरोप अमेरिकाले लगाएको छ। ट्रम्पले आफूहरूलाई इरानले कमजोर ठानेको टिप्पणी गरेका छन्। अर्कोतर्फ इरानको सैन्य नेतृत्वले आफ्ना तेल ट्याङ्कर होर्मुजबाट जाँदै गरेको अर्को एउटा पानी जहाज र तटीय क्षेत्रमा कैयौं स्थानमा निशाना बनाएर अमेरिकाले हवाई आक्रमण गरेको आरोप लगाएको छ। इरानी विदेश मन्त्रालयले युद्ध अन्त्यका लागि अमेरिकाले अघि सारेको प्रस्तावबारे आफूहरूले छलफल गरिरहेको बताएको भोलिपल्ट दुई पक्षबीच तनाव बढ़ेको हो। अमेरिकी नयाँ प्रस्तावमा इरानको परमाणु प्रशोधन कार्य निलम्बन गर्ने, प्रतिबन्धहरू हटाउने र होर्मुज जलमार्गबाट फेरि पानी जहाजको निर्वाध आवत जावत शुरू गर्ने लगायतका विषय समेटिएका बताइएको छ। दुई पक्षबीच भएको झडपमा इजरायलको संलग्नता नदेखिएका विवरण आएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ।

सूचना सूचना सूचना त्रिपुरेश्वर शिव मन्दिर संरक्षण सुधार समितिको तेस्रो साधारण सभा गण्डकी प्रदेश सरकारका पूर्व वन तथा वातावरण मन्त्री माननीय भेषबहादुर पौडेलको प्रमुख आतिथ्यतामा हुन गइरहेको हुँदा उपस्थितिका लागि मन्दिर व्यवस्थापन समितिका सल्लाहकार ज्यूहरू सम्पूर्ण चन्ददाता ज्यूहरू तथा शुभचिन्तक ज्यूहरूलाई मिति 2083 वैशाख 26 गते शनिबार बिहान ठिक 10 बजे मन्दिर परिसरमा उपस्थित हुन मन्दिर व्यवस्थापन समिति हार्दिक अनुरोध गर्दछौं। हरिप्रसाद पौडेल अध्यक्ष एवं त्रिपुरेश्वर शिव मन्दिर संरक्षण सुधार समिति बेचे सहर 7 लमजुङ।

0: तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
0: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
2: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रो बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
3: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक, लमसुङ। सम्पर्क 9841626344, 9841626344।
0: सुन्दर देखिनु तपाईँको अधिकार हो, हेरचाह हाम्रो जिम्मेवारी। अब मनोकामना एस्थेटिक सेन्टरमा पाइनेछ सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा।
4: हाम्रा सेवाहरू शरीरका अनावश्यक रौँ हटाउने, ट्याटु हटाउने,
0: अनुहारका दागहरू लेजर ट्रिटमेन्टद्वारा हटाउने, शरीरमा भएका मुसा र कोठी हटाउने,
4: हाइड्रोफेसियल सेवा, सेमी पर्मानेन्ट मेकअप,
0: आँखी भोको नयाँ आकार दिने, कानमा भएको पालको उचित उपचार,
4: कपाल झर्ने समस्याको उपचार, अनुहारमा भएको डन्डी फोरको उपचार,
0: चौरीपनको उपचार सँगै बोटक्स, पीआरपी, फिलर्स, साइन बुस्टरको पनि आधुनिक उपचार सेवाहरू पनि उपलब्ध छ।
4: सुन्दरता अब सपना होइन, वास्तविकता हो। आजै सम्पर्क गर्नुहोस् 9846210320 र 9818415091।
0: मनोकामना एस्थेटिक सेन्टर, आत्मविश्वासको नयाँ पहिचान, बेसर नगरपालिका 7, त्रिवेणी टोल, लमजुङ।

0: ढिलाइ दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665213083, मोबाइल नम्बर 9860206346, 9862168380380,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
1: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
0: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
1: ल भइहाल्छ नि नानी।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
3: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
2: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थानचोक, फोन 0665201120, मोबाइल 9846077745।
0: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
4: होइन हो दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
5: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
4: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
5: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
4: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
5: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
6: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ, खोजी खोजी लगाऊ।
7: होइन खुसी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
8: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
7: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
8: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
7: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
8: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
7: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
9: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
8: महको सेवन स्वस्थ र दीर्घ जीवन।
10: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौँ। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।

गाली अक्षर नौरा अंक मैले त पढेको मात्रा र रेप केही पनि छैन असाध्य गरेको यी दुईटा अक्षर कन्ठैमा राख्न मेरो त धोको थियो सम्पत्ति माथि सम्पत्ति भन् सर्व

गरे पनि बैखातामा लेख्दछौ ज्ञानीहरूमा तिमिएका छौ अज्ञानीमा अनेक छौ पाल्ने भोग्ने भोगाउने हर्ने भर्ने प्रभु नै छौ नराई

दुर्गुण लाई छाड़ दियो भने तबै देवी खुशी हुन्छिन्, मंसाहार त्याग दियो भने कर्मलाई शुद्ध नै पारी सधैं मनै गर निर्मल, कसैलाई दुःख नदिनु यही पूजा सधैं गर, दया कृपा क्षमा करुणा शान्ति सरल शीलता, यही भक्तको कर्तव्य सर्वभूते हितेरता, यही रीति देवीको महान पूजा गरी देऊ हृदय।